0: मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो। यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरेले बेन्चको अधिकार न्यायालय प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियतमाथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अनुदान कोटाका शिक्षकको तलब वृद्धि गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास एसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको शुरू तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसै गरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
0: सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 वैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 वैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोलीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पूर्ण रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए। अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड़ रूपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेछ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड़ र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छल्को दिएका छन्। फेब्रुअरी 2017 युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले च्याङ पक्राउ परे। त्यस्तै ली दोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिले छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ। फौजदारी अनुसन्धान शुरू गर्नु अघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्ने विश्लेषकहरूले विश्लेषण गरेका छन्। सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कोतिर धरपकड़ शीर्षकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उनलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताएका छन्।
2: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री साईले विश्वासको मत प्राप्त गर्नुभएको हो।
1: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
2: सरकारले सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम समिति लगायतका सार्वजनिक संस्थामा तलब तथा प्रोत्साहन भत्ता वृद्धि गर्नका लागि संचालक समितिबाट निर्णय गर्न अख्तियारी दिएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 साउन 6 गतेको निर्णय अनुसार 2083 साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी लगायतको तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता वृद्धि तथा कायम भएकोमा सार्वजनिक संस्थामा पनि साउन 1 गतेदेखि नै तलब तथा प्रोत्साहन भत्ता लागू हुने गरी निर्णय गर्न अर्थ मन्त्रालयले बुधबार पत्राचार गरेको छ।
1: गरिमा विकास बैंकको बालुवाटार स्थितमा स्थानान्तरण भएको छ। बुधबार बैठक बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रूपमा नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन्। लाजिमपाटमा रहेको केन्द्रीय कार्यालय अब बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा केन्द्रीय कार्यालय रहनेछ। 2064 साल कार्तिक 18 गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले 2067 साल वैशाख 1 गते कास्की महेन्द्र पुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भए पश्चात 2073 साल चैत 27 गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिमपाटमा स्थानान्तरण गरेको थियो।
2: नेपाल विद्युत प्राधिकरण अन्तर्गतका जल विद्युत आयोजनाबाट आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा कम विद्युत उत्पादन भएको छ। प्राधिकरणको विद्युत उत्पादन निर्देशनालयका अनुसार आर्थिक वर्ष 81-82 कुल 2902.4 गिगावाट घण्टा विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 घटेर 2763.73 गिगावाट घण्टा मात्रै उत्पादन भएको छ।
1: निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो 440 मेगावट तिला 1 जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कालीकोटमा निजी क्षेत्रको एससी पावर कम्पनी प्रालीले निर्माण गर्ने उक्त आयोजनाका लागि एनएमबी बैंक लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले 44.55 अर्ब रूपियाँ ऋण लगानी गर्ने भएका हुन्।
2: पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य 253% महँगिएको हो।

0: सम्बन्धी खबर भदौ महिनामा 8 नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन्। मास्टरनी, पार्वती, काका किकी, बा एक योद्धा, पेन्सन पट्टा, अक्षरा, माया भनेकै यस्तै होला र बेहुलीले भदौको प्रत्येक साता जसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन्। अझ भदौ 26 गते 4 फिल्म एकै पटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासो बनेको छ।
1: अब विचार तथा विश्लेषण उत्कर्षमा कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेपछि आफैलाई आफै वैधानिक घोषणा गर्दै हिँड्नु इतिहासमा भोगेका नेतालाई कसो गरी सुभायमान हुँदैन। सर्वोच्च अदालतले हुन्छ तनी तिम्रो फाइल पुनः एकपटक हेरिदिन्छु भनेकै भरमा नेपाली कांग्रेसको सभापति भनेर गगन थापा बाहेक अरू कसैले बोर्ड झुण्ड्याउनु त लाज पचाउनुको पराकाष्ठा नै हो। सबल सशक्त र एकताबद्ध कांग्रेसको अपेक्षा गरेको मन्तव्य सुनिरहेको छ। यसैबाट पनि यिनीहरू एक कदम पछि हटेर वा अलिकति झुकेरै भए पनि नेपाली कांग्रेस एक बनाउँछन् कि भन्ने झिनो आशाको त्यान्द्रो जीवित छ। तर नरम हुने नाउँमा विधि र विधान मिच्यो भने त्यसको प्रतिफल झन खराब हुने डर पनि उत्तिकै छ।
0: विद्युतीय सवारीमा आकर्षण शीर्षकमा बाबुकाजी कार्कीको विचार गोर्खापत्रमा छापिएको छ। सरकारी निकायबाटै विद्युतीय सवारी साधन प्रयोगको शुरूआत भए प्रभावकारी हुनेछ। प्रधानमन्त्री तथा मन्त्री र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय सवारी साधनको प्रयोग गर्ने कर्मचारी ओसार पसार गर्ने तथा साना तथा मझौला खालका विद्युतीय बस सञ्चालन गर्ने सरकारी र अर्ध सरकारी निकायका सवारी साधन पनि विद्युतीय बनाउँदै जानु जरूरी छ। निजी क्षेत्रको संलग्नता बढ़ाउन केही समयका लागि भारी मात्रामा भन्सार छूटको व्यवस्था गर्ने विद्युत प्राधिकरणले अनिवार्य रूपमा विद्युत वाहन मात्र सञ्चालन गर्ने नीति लिने वित्तीय संस्थाबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढ़ाउन सक्छ।
1: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारमा नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक It's 6 AM
2: अहिले बिहानको 6 बज्यो

0: किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
3: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई रासपा सभापति लामिछानेको निर्देशन तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू
2: अघिल्लो वर्षभन्दा 3% बढ्यो

0: रोपाई सबैभन्दा ठूलो सुधार मधेसमा किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
1: कर्जाको माग नबढ्दा बैंकहरूमा थोप्रिन थालेको रकम 15 खर्ब पुग्यो, निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
2: साझेदार बनाएर आकर्षणमा चलाउनुपर्छ, कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
0: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी, खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक।
1: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै, लालिगामा एथलेटिको म्याड्रिडको विजयी शुरूआत।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाँन लकी ड्र कूपन पाने 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने 1 जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा मर्यादित भएर प्रस्तुत हुन मन्त्री र पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ। सांसद र मन्त्रीहरूको गतिविधिलाई लिएर सार्वजनिक आलोचना हुन थालेपछि उहाँले मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका काम कार्यवाही कसरी सम्पादन गर्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव समेत दिनुभएको थियो। सभापति लामिछानेले संसदको यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान विदाई गर्ने पनि बताउनुभयो। मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले आग्रह गर्नुभएको छ। उहाँले मन्त्रीहरूबारे सांसदका गुनासो सुन्नुभएको थियो। सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए। जवाफमा सभापति लामिछानेले आउँदा दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने बताउनु भएको थियो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश बज्राचार्य देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बन्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइएको थियो एक आयुक्त भन्नुहुन्छ। त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं। उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी समेत परेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको छ। अख्तियारका अनुसन्धान अधिकृतका अनुसार 3 पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक मालपत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार समेत गरिसकिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
3: गएको बिहीबार मध्यरातीको पहिरोबाट घर भत्किनुका साथै चिरा चिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका 9 तामसीका 40 परिवार त्रिपालमुनि बसिरहेका छन्। घर फर्कने अवस्था नभएपछि 40 घर परिवार बल्दी तामसु मौरी सड़क खण्ड अन्तर्गत तामसु सड़कमा त्रिपाल टाँगेर बसेको वडाध्यक्ष नन्द थापाले बताउनुभयो। यस्तै विस्थापित मध्ये 16 परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र 2 परिवार बिउ बिजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन्। पहिरो पीड़ितका लागि जिल्ला रेड ले 61 वटा त्रिपाल उपलब्ध गराएको छ। बाजुराका पहिरो पीड़ित 40 परिवारको हप्ता दिनदेखि त्रिपालमुनि बास नयाँ पत्रिकामा खबर छ।
4: सरकारले प्रारम्भिक बाल विकास ईसीडी शिक्षक विद्यालय कर्मचारी र संघीय अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले ईसीडी शिक्षक विद्यालय कर्मचारी लेखा हेर्ने र विद्यालय सहयोगीको तलब मासिक 5,000 का दरले वृद्धि गर्ने निर्णय गरेको हो। यस्तै संघीय अनुदानमा शिक्षण गर्ने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकको तलब पनि वृद्धि गरिएको छ। बजेटमा सरकारी कर्मचारी र शिक्षकको तलब 21% वृद्धि भए पनि सामुदायिक विद्यालयमा कार्यरत तलब उनीहरूको तलब नबढ़ेकामा सरकारको आलोचना हुँदै आएको थियो। ईसीडी शिक्षकले मासिक 12,017 12,000 17,000 रूपियाँ तलब प्राप्त गर्नेछन्। विद्यालय सहयोगीको तलब 10,000 वृद्धि भएर 15,000 रूपियाँ पुगेको छ। लेखा हेर्ने विद्यालय कर्मचारीको तलब भने 15,000 20,000 रूपियाँ पुगेको खबर आजको कान्तिपुरमा छ।
3: यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। साउन 29 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गएको वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। रोपाईको दरमा सबैभन्दा ठूलो सुधार मधेसमा देखिएको छ। गएको वर्ष यो अवधिमा मधेसमा 86.35% मात्र रोपाई भएकोमा यस वर्ष 96.6% पुग्दा मधेसमा रोपाईको दर 10.25% बिन्दुले बढ़ेको हो। यस वर्षको रोपाई करिब सकिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। सरकारी निकायले समयमै रोपाई सकिएको र उत्पादन बढ़ने अनुमान गरे पनि किसानले रोपाईको बेला बिउ मलदेखि विपदको सामना गरिरहनु पर्ने बाध्यता टड्कारो बनेको बताउँदै आएका छन्। किसानले रोपाई सके पनि मलको अभाव कायमै रहेको राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले बताउनुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा उद्योगहरूको अवस्था र बन्द उद्योग सञ्चालनको लागि गर्नुपर्ने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: भर्ना खुल्यो।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01-5670-924 5670-925।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
8: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान। एमबीएल अटो लोन,
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई रासोपा सभापति लामिछानेको निर्देशन, तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू, बाजुराका पहिरो पीड़ित 40 परिवारको त्रिपालमुनि बास, अघिल्लो वर्षभन्दा 3% बढ़ो रोपाई, सबैभन्दा ठूलो सुधार मधेसमा, ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्जाको माग नबढ़दा 3 वर्षदेखि बैंकहरूमा थुप्रिन थालेको रकम 15.5 अर्ब रूपियाँ पुगेको छ। निक्षेप संकलन बढ़दै जाने तर कर्जाको माग विस्तार नहुँदा ठूलो परिमाणको लगानी योग्य रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार 3 वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता थुप्रिने क्रम निरन्तर बढ़िरहेको छ। रेमिट्यान्स आप्रवाह निरन्तर बढ़ेर त्यसको अनुपातमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विस्तार हुन नसक्दा तरलता बढ़ेको उहाँले बताउनुभयो। विगतमा पटक पटक तरलता अभावको संकट झेलेका बैंकहरूले आफूसँग पैसा नहुँदा राष्ट्र बैंकबाट ऋण स्थायी तरलता सुविधा लिएर ग्राहकलाई ऋण दिन्थे। 2079-80 राष्ट्र बैंकसँग 32.31 अर्ब 28 करोड़ ऋण लिएका बैंकहरूले 80-81 घटाएर 1.20 अर्ब मात्रै लिएका थिए। त्यसैता त्यस्तो सुविधा लिएका छैनन्। बरू ऋण लिन नआएपछि थुप्रिएको पैसा ब्याजका लागि राष्ट्र बैंकमा राख्ने गरेका छन्। यस्तो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ। उहाँ मौद्रिक नीति वा अन्य नीतिहरूले यति ठूलो स्रोतको परिकल्पना र प्रयोग गर्ने योजना नै ल्याउन नसकेको बताउनुहुन्छ। एउटा घर निर्माण गर्दा 47 वटा वस्तुको खपत हुन्छ भन्ने कुरालाई नै ठूलो खोज जस्तै मान्ने र सानातिना कुरामा अल्झिने परिपाटीले देश अघि बढ़न नसकेको उहाँको भनाइ छ। यसका लागि कड़ा नीतिगत मेहनत आवश्यक रहेको र यो राज्य स्तरबाट भएको देखिँदैन। यति धेरै पैसा बैंकमा थुप्रिनु देशकै लागि दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ। यसैबीच नेपाल बैंकर संघका पूर्व अध्यक्ष भुवन दाहाल निजी क्षेत्रको कन्फिडेन्स कम हुँदा समस्या भएको बताउनुहुन्छ। 3 वर्षदेखि रहेको अधिक तरलताको कारण अब संरचनागत रूपमा यसको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। विगतको कर्जा माग र अहिलेको अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने र 3 वर्षभन्दा अगाडि लोनको डिमाण्ड हुँदा पनि पैसा नभएर दिन नसक्ने अवस्था रहेको कुरालाई अहिले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको खबर नयाँ पत्रिकामा छ।
1: आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी निर्यात तथा रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ, तर उद्योग स्थापना गर्ने भन्दा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्ने चुनौती अझै ठूलो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 10 औद्योगिक क्षेत्रमा रहेका 703 उद्योग मध्ये 619 सञ्चालनमा छन् भने 22 बन्द छन्। यी उद्योगहरूले मात्रै झण्डै 20,000 प्रत्यक्ष रोजगारी दिएका छन्। थप जानकारी अबको पालोमा।
2: उद्योग भनेको केवल एउटा कारखाना मात्र होइन, उद्योगसँग किसान, कच्चा पदार्थ आयातकर्ता, ढुवानी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक, बजार, उपभोक्ता र सरकारको राजस्व प्रणाली पनि जोड़िएको हुन्छ। त्यसैले एउटा उद्योग बन्द हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिन्छ। वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल।
3: परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो। तपाईँका साना कुटीर उद्योगहरू पनि जुन त्यो पनि एक अर्कोमा धराशायी भए, त्यसले अर्को ढङ्गले बेरोजगारी पनि भयो। ब्याङ्कले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने पुँजीकै बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुनु भने साइफनिङ।
2: नेपालको औद्योगिक क्षेत्र अहिले पनि केही संरचनागत समस्यासँग जुधिरहेको छ। उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थका लागि आयातमा निर्भरता, बजारको अनिश्चितता, वित्तीय लागत, पूर्वाधार तथा नीतिगत अस्थिरता जस्ता विषय उद्योगिका अहिलेका प्रमुख चिन्ताका विषय हुन्। सरकारले भने अहिले औद्योगिकरण मार्फत रोजगारी र आर्थिक वृद्धि बढ़ाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। सरकारले अहिले औद्योगिक क्षेत्रमा गरिरहेका प्रमुख सुधारहरू के देखिन्छन् त?
3: कच्चा पदार्थमा जुन किसिमको छुट्टो सुविधा दिएको छ त्यो ठिकै छ। स्वदेशी वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने अनि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर कुराहरू चाहिने जुन किसिमको अगाडि बढाइएको छ त्यसले होइन जस्तो आइटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ। नेपालीहरूले बाहिर लगानीसँग जान पाउने स्टार्टअप पनि छ त्यो पनि ठिकै छ।
2: नेपालमा उद्योगको समस्या उद्योग खोल्न नसक्नु मात्र होइन खोलेका उद्योगलाई कसरी प्रतिस्पर्धामा ल्याउने कसरी टिकाउने र यसलाई विश्व बजारसम्म कसरी पुर्याउने भन्ने प्रमुख चुनौती हो। यसका लागि सरकारले तत्काल गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक अर्थविद डाक्टर खनाल।
3: बुद्धिमत्तापूर्ण तरिकाले यस्तो निजीकरण गर्ने होइन जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मदत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर लगाओस् मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर अग्रसरमा चलाउनुपर्छ र कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
1: औद्योगिक क्षेत्रको अवस्था र सुधारको विषयमा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला सरकारले दूरसंचार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G कवरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभयो। अहिले नेपाल टेलिकमसँग देशभर करिब 5,000 संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ। मन्त्री तिमिल सिन्हाका अनुसार काठमाडौँमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न निर्देशन दिएको छ। 4G एकदमै ठूलो कभरेज बढ़ाउनु पर्नेछ र यसका लागि नेपाल टेलिकमले गुनासो नआउने गरी काम गर्दैछ। उहाँले भन्नुभयो अहिले सञ्चालनमा रहेका टावरको संख्या भन्दा थप 50% संख्यामा टावर थप्ने तयारी भइरहेको छ। कारोबार दैनिकमा खबर छ।
2: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दावी गरे पनि प्रगति भने नगर्ने देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका 23 सहकारीमा 76,399 बचतकर्ताको रकम फँसे पनि नयाँ सरकार गठन यता 10,000 बचत भएका 3,178 जनाले मात्रै रकम फिर्ता पाएका छन्। यो कुल बचतकर्ताको 4.15% मात्रै हो। फिर्ता हुनुपर्ने रकमको तथ्याङ्क हेर्दा प्रगति विवरण झन नाजुक छ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको 45,05,45,00,000 रूपियाँ फँसेकामा अहिलेसम्म 4,20,53,800 मात्रै फिर्ता भएको छ, जुन कुल फिर्ता रकमको 0.09% मात्रै रहेको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काभ्रेप्लाञ्चोकका दुग्ध किसान रामप्रसाद सापकोटाको बिहानी अचेल नयाँ आशा र मुस्कानका साथ शुरू हुन्छ। घरमा पालेका दुईवटा भैँसीको दूध दुहेर सहकारीमा बुझाएपछि उहाँलाई विगत जस्तो अहिले छटपटी हुँदैन। केही महिना अघिको अवस्था भने फरक थियो। आठ महिनासम्म बेचेको दूधको भुक्तानी नआउँदा सहकारीको ढोका धाउनु र फोन मार्फत हार गुहार गर्नु उहाँको दैनिकी बनेको थियो। पशुलाई दाना चोकर किन्ने पैसा जुटाउन कठिन थियो भने बालबालिकाको पठाई खर्च व्यवस्थापन गर्न पनि समस्या थियो। दूध त दिनहुँ लैजान्थ्यो तर पैसाको कुनै टुङ्गो हुँदैनथ्यो। विगत सम्झौती उहाँ भन्नुहुन्छ, लाग्थ्यो पसिना बगाउनु नै आफ्नो अभिशाप हो। तर समय सधैँ एउटै रहँदैन। अचेल सापकोटाको मोबाइलमा एउटा सन्देश बज्छ, तपाईँको बैंक खातामा रकम जम्मा भएको छ। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि घटेर अहिले झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि उहाँका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ। उहाँ भन्नुहुन्छ, सायद अब हाम्रा दुःखका दिन सकिँदैछन्। सापकोटा त एउटा प्रतिनिधि मात्र हुनुहुन्छ, नवलपुरकी किसान अम्बिका सिटोला लगायत देशभरका हजारौं दुग्ध किसानको कथा पनि यस्तै पीड़ा र निराशाले भरिएको थियो। किसानले दिनरात खटेर दूध उत्पादन गर्थे तर भुक्तानी नपाउँदा ऋणको बोझ बोक्न बाध्य थिए। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि अहिले घटेर झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि दुग्ध किसानका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ, गोर्खापत्र दैनिकले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कम्पनी मोडनाले विकास गरेको यो खोपलाई किटुटा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण तीनको परीक्षणमा खोप र किटुटाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। क्यान्सर शरीरका अरू अंगमा फैलिने जोखिम समेत घटेको दावी छ। इन्स्टिमेसमा नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड 19 विरूद्धका केही खोपमा प्रयोग भएका एमआरएनए प्रविधिको विकास गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण रूप समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
5: अब केही खेल खबर। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेपो कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरे। उनीहरूले रोहन बोपाना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक बाँसतोला र शिवाजी गुरूङ भने स्वदेश बाहिर प्रशिक्षणरत रहेका नेपाल टेनिस संघले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायोमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाए।

0: आएको थियो। खेलकै अर्को प्रसंगमा एटलेटिको म्याड्रिडले नयाँ लालिका सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्स बायनाले उत्कृष्ट फ्रीकिक मार्फत दोस्रो गोल गर्दै एटलेटिको जित सुनिश्चित गरेका थिए। एटलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ। खेल शुरू नअघि एटलेटिको विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्टे, मार्क भुविल, एलेक्स बायना र आलेजान्द्रो गिमराडोलाई मैदानमा सम्मान समेत गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत समेत गरेका थिए।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट दलविहीन स्थानीय तहको प्रस्ताव पारित गर्यो, तर अहिले क्याण्डिडेट क्लब मार्फत स्थानीय तहमा उम्मेद्वार खोज्दैछ। गैरदलीय पालिका बनाउन व्यावहारिक रूपमा असम्भव भएको महसुस गर्दै दलीय प्रतिस्पर्धा गर्दैछ।
1: बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उहाँलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ।
0: सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न नेपाल विद्युत प्राधिकरणले समिति बनाएको थियो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित समितिले उपभोक्ता र उद्योगीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको जनाएका छन्।
1: र नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त हुनु भएको छ। काया कैरनमा अब पालो उखानको
0: छिन टरे, दिन टरे, दिन टरे, वर्ष दिन टरे।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
0: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। 3 पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन स्वरूप।
1: अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
0: कर्जाको माग नबढ्दा बैंकहरूमा थोप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
1: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिताबारे थप अनुसन्धान आवश्यक।
0: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै लालिकामा एटलेटिको म्याड्रिडको विजयी शुरूआत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका देउबा पक्षलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। झण्डै 5 महिनाको विदेश बसाएपछि देउबा स्वदेश फर्किए लगतै उहाँ पक्षका नेताहरू उत्साहित छन्। यहाँ कार्टुनमा 4 तारा झण्डा भएको ठूलो पोखरी छ। देउबा जस्तै देखिने मान्छे पोखरीभित्र डुबेका देखिन्छन्। डुबेकी अवस्थामा उनी सकी नसकी ठूलो टोकरी पानी बाहिर निकाल्न भनेर भित्रबाट सकी नसकी धकेलिरहेका छन्। देउबा डुबेकी अवस्थामा छन् अनि टोकरी चाहिँ पानीको सतहमाथि देखिएको छ। त्यही टोकरीमा रहेका देउबा पक्षका नेताहरू नारा लगाउँदैछन्, देउबा दाई जिन्दाबाद, अनि अर्काथरी भन्दैछन् राम राम राम राम। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: सैन्दुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना
2: एक थोपा रगत अनन्त आशीर्वाद तपाईको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
1: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
2: समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान
1: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला अस्पताल सङ्खुवा सभा ब्रह्म कुमारी समाज सेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा
2: रक्तदान जीवनदान सबैभन्दा महान दान
3: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
4: औ लु समस्याको समाधान भनेकै म हो
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
5: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: अब त्यहीँबाट जाने
4: लाखै सल्लाह दिएको के पाक त बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1990 किनेर ल्याएको रेडियो छ लु सुनौ त
1: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126772 र व्हाट्सएप नम्बर 97054 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
7: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बोजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि तपाईँ त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सस्तो मूल्यमा पाइन्छ नि साथै फोटो कपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
8: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 98 4 91 91 र 98 69 78 33 33
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, चडिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861-43-460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: गरौँ कि कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखै सल्लै देखेर के पाप त बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रुप फोर्सेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-7742 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलडुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचकको नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखबन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँ

तीन प्याउली भोजपुर सुजत यखा इलुम्बाङ धर्मदेवी नगरपालिका सात आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका एक कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका एक तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत बिरबल तामाङ साल्पा चिनिसो गाउँपालिका चार भोजपुर रवि पहाडी भगवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिनिसो गाउँपालिका चार भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामा फोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ।

नमस्कार अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको बर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा भने म तपाईँकै साथी कार्यक्रम प्रस्तोता रमा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाट एकैसाथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ। यो छोडिम बिहानीको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा तपाईँले सहभागिता जनाएर आफ्ना आफन्तजन साथीभाइ इष्टमित्रको लागि आजको दिनमा विशेष दिन परेको छ भने उहाँहरूको लागि शुभ दिनको कामना गर्न सक्नुहुन्छ, जसको लागि तपाईँले फोन डायल गर्नुपर्छ। हाम्रो स्टुडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23, यो नम्बर तपाईँले डायल गर्नुभयो भने हामीसम्म जोडिन सक्नुहुन्छ अनि तपाईँले आफ्ना आफन्तजन इष्टमित्रको लागि शुभदिनको कामना राख्न सक्नुहुनेछ। आजको दिनमा जति पनि साथीहरू तपाईँले जन्मदिन मनाउँदै हुनुहुन्छ, अर्थात जन्मदिन सेलिब्रेशन गरिरहनु भएको छ होइन, तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छौ। कति साथीहरू यात्रामा हुनुहुन्छ होला, अर्थात यात्रामा निस्कने तय गर्दै हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको कामना छ। कति साथीहरूले आजको दिनबाट कुनै पनि नयाँ कामको थालनी गर्दै हुनुहुन्छ होला, तपाईँलाई हामी तपाईँको कार्य सफलताको लागि धेरै धेरै शुभकामना भन्छौं। कति साथीहरू त विवाह बन्धनमा पनि बाँधिँदै हुनुहुन्छ होला, तपाईँलाई वैवाहिक जीवनको शुभकामना। परीक्षा लेख्दै गर्नुहुने साथीहरूलाई हामी शैक्षिक सफलताको निम्ति धेरै धेरै शुभकामना भन्छौं। लगायत तपाईँ जुन जुन क्षेत्रमा कार्यरत हुनुहुन्छ सोही क्षेत्रको कार्य सफलताको निम्ति धेरैभन्दा पनि धेरै धेरै शुभकामना ईश्वरसाई मार्फत गर्न चाहन्छौ। अब पनि म तपाईँको आवाजबाट शुभकामना शुभेच्छाहरू सम्हाल्नेछु। विशेष गरी 98 40 68 68 23 नम्बर खुल्ला रहेको छ, जहाँबाट फोन गरेर आफ्नो साथीभाइको लागि विशेष दिन छ परेको छ भने उहाँहरूको निम्ति शुभकामना सन्देश राख्न सक्नुहुन्छ। तर साथीहरू सम्झनकै निमित्त भने चाहिँ कृपया फोन नगरिदिनुहोला, यो आग्रह गर्न चाहन्छु। अनि सँगै यो व्यवसायमा तपाईँको निम्ति केही सुमधुर देशभक्ति भावले समेटिएका गीत संगीतहरू पनि तपाईँको निम्ति राख्नेछु। तपाईँ जहाँ जहाँ रहे पनि यो सलिम बिहानीमा हामी सँगै हुनुहुन्छ, यही अपेक्षा गर्दै शुभकामना शुभेच्छाउने साथीहरूले फोन डायल गरिदिनुहोस्। अहिले पनि कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर देशभक्ति भावले समेटिएको गीतबाट। यो गीत पश्चात फेरि तपाईँका शुभकामना शुभेच्छाहरू सम्हाल्नका निम्ति आउने नै छु।

0: हजुर, यो निकै नै सुमधुर गीत बस्दा तपाईँलाई म फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अब पालो तपाईँको हो, तपाईँलाई जोड्नेछु। तपाईँका आफ्ना शुभकामना शुभेच्छाहरू छन् भने फोन गर्न सक्नुहुन्छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते। नमस्कार।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर, भोजुरबाट वरुण चञ्चले राई बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
1: मेरो ठिकै छ, राम्रै छ। कार्यक्रम सुन्दै नै बसिरहेको छु अनि यताको मौसम चाहिँ एकदम धुम्म भइरहेछ, कुहिरो लागिरहेछ, कहीँ देख्न पाइएको छैन।
0: हजुर हजुर, हजुर, मेरो खबर त एकदम ठिक छ, आराम छु, सन्चै छु। होइन, मौसम यता पनि झन्डै झन्डै त्यस्तै छ, बादल लागेको छ, तर त्यति धेरै नजिकै नदेखिने स्थिति त छैन, तर बादल लागिरहेको छ, धुम्म धुम्म छ। समग्रमा सबै राम्रो छ, हुन्छ। अब शुभकामना शुभेच्छातर्फ लाग्छौ हामी।
1: हुन्छ, विशेष गरी त अब के अरे तपाईँलाई नै एकदम कार्य सफलताको शुभकामना भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच,
1: मस्ट वेलकम। अनि त्यस्तै गरी आज जन्मदिन मनाउनु हुने एकदम हाम्रो खाजोरी एसएमको कुशल आरजी, हाम्रो दाई सुरेन सक्यो, अनि त्यसरी हाम्रो ईश्वरी म्याङको छोरी, अनि त्यसरी हाम्रो आज हर्पल रोस्नी पनि जन्मदिन रहेछ, उहाँहरूलाई एकदमै जन्मदिनको धेरै धेरै शुभकामना। अनि हाम्रो कमला घलेको नि आज जन्मदिन, उहाँहरू सबैजना जन्मदिनको धेरै धेरै शुभकामना हुन चाहन्छु। हाम्रो राजगिरी काइलाकोजी जन्मदिन आउँछ, उहाँलाई चाहिँ अब एडभान्स हेप्पी बर्थडे भन्न चाहन्छु। अनि एकदम प्रिय साथी आशिष नयन बस्नेत, ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, त्रिवेली आकाश, सानु कमला, सुनु सुमिता, अनि हाम्रो हुनुहुन्छ यता चामिन निर्मला, अनि सुनिता कुलुङ लगायत धेरै साथी हुनुहुन्छ। सबै सबैलाई आज दिन एकदम शुभ रहोस्, कार्य सफलताको सबैलाई शुभकामना भन्दै छुट्टी।
0: ओके, नमस्ते ठेकर बाबा। है साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो भोजुरबाट वरुण चञ्चले राई, उहाँसँग म छुटिसकेकी छु। पालो तपाईँको हो, यति बेला अर्को मित्रको आगमन भएको छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते दिदी, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? एलिसा बान्तवराई भोजुरबाट, के छ सन्चै हुनुहुन्छ एलिसाजी? हजुर, मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। होइन, समग्रमा सबैलाई ठिक ठाकै छौ। अनि एलिसाजीले कार्यक्रम सुनिरहनु भएको छ नि? होइन, हुन्छ, अब शुभकामना सन्देश राख्नुहोस् न त।
2: हजुर, सचमा त सबैलाई आएर नै म लिने गर्छु, जति पनि गाडी सकेर पनि शुभकामना भन्न चाहन्छु।
0: हस्, थ्याङ्क यू सो मच,
2: वेलकम टु दिदी। अनि आज दुवै प्रोग्राम, आज दुवैको बर्थडे छ, सबै मिडियाको पनि साथीहरूलाई जन्मदिन त शुभकामना, हेप्पी बर्थडे भन्न चाहन्छु। भोलिको दिनमा जन्मदिन परेको छ मिडिया चाहिँ जन्मदिन छ, उहाँ साथीहरूले हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। भोलिकै दिनमा हुनुहुन्छ भने तपाईँको मित्र हर्पल जोस्नी, झापतिर सबै चन्द्र बस्ने कुनै जग्गालाई जन्मदिन

0: हजुर लगायत सम्पूर्णलाई मुस्तमा शुभ दिनको कामना भन्दैछु है त। साथी हुनुहुन्थ्यो एलिसाजी हामीलाई। ओके ल बाई बाई साथी एलिसा भोसुरबाट आउनुभयो, धेरै साथीहरूको नाम लिनुभयो है, धेरै साथीहरूको नाम लिने बसाइ त होइन यो साथीहरूलाई मैले नियमित रूपमा मैले प्रोग्राम सञ्चालन गरिरहेको बेला चाहिँ सम्झाउने गरेको छु। धेरै साथीहरूको नाम लिनुभन्दा पनि तपाईँको कल विशेष होस् होइन, कसैको निम्ति बरु छोटोमा एउटा साथीको लागि शुभकामना सन्देश राख्नुहुन्छ भने पनि वेलकम छ, तपाईँलाई हामी स्वागत गर्छौँ, तपाईँलाई लिन्छौँ। तर अहिले शुभकामना सन्देशै छैन, समग्रमा सबैलाई भन्न मन छ भने त तपाईँ बरु नजोडिँदा हुन्छ नि त होइन। अन्य साथीहरूको शुभकामना सुविचार हुन्छन्, उहाँहरूको फोन लागिरहेको हुँदैन तपाईँले गर्दा, त्यसैले अब म फेरि पनि फोन कलतर्फै लाग्छु। अर्को साथी हुनुहुन्छ, हेलो,
1: नमस्ते। हजुर
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
1: म तारा शङ्कर, कुम्माई गाउँपालिकाबाट।
0: कुम्माई गाउँपालिकाबाट तारा शङ्कर बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, आराम हुनुहुन्छ ताराजी? हजुर मेरो खबर त एकदम ठिक छ, आराम छ, सन्चै छु, सँगै हामी रेडियो अरुण होल इन्टायर टिम एकदमै ठिकठाक छौ ताराजी। अनि के छ, कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन? ए ओके ल हुन्छ, खुसी लाग्यो जोडिनु भयो। अब शुभकामना सन्देश राख्नुहोस् न। थ्याङ्क यू सो मच।
1: म सम्झारे, अनि नम्बर एकमा लागि सम्मान शुभकामना दिन गर्छु। दुई नम्बर हुन्छ गगन पेरो समुदाय शुभकामना दिन गर्छु। तिन नम्बर हुन्छ शुक्र राजाले रसा शुभकामना दिन गर्छु। चार नम्बर हुन्छ राम नेपमा काइलालाई शुभकामना दिन गर्छु। पाँच नम्बर हुन्छ हाम्रो रत्नबहादुर थापा र
0: लगायत लगायत सम्पूर्णलाई मुस्तमा भन्दै छुटाउँ है त। हस् साथी हुनुहुन्थ्यो तारा शङ्कर, कुम्माई गाउँपालिकाबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। पाला तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्कार। नमस्कार, को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? युवराज पोखरेल इटहरीबाट बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर, सन्चय हुनुहुन्छ युवराजी?
1: हजुर सन्चय छ, अलिअलि शीतल छ, भदौलाई गर्न चाहिँ आजसम्म चाहिँ आनन्दै छ है। हजुर
0: ए हजुर हजुर, भनेपछि त्यति धेरै गर्मी खेप्नु परेको छैन, मौसम शीतल शीतल छ, आरामै छ होइन त? हस् ल आउनुभयो, जोडिनुभयो, खुसी लाग्यो युवराजी। अब शुभकामना शुभेच्छाहरू छन् भने राख्नुहोस् है त।
1: शुभकामना व्यक्त गर्नुपर्दा अब आउँदै गरेको पूर्णियादेखि लिएर अङ्कीसम्म त हजुर जति पनि एफएममा विराजमान हुन्छ, उहाँलाई जय होस्, मङ्गल होस्।

0: सक्नु भएको छ। यो स्वर्णिम बिहानीमा तपाईँको शुभकामना शुभेच्छाले कसैको जिन्दगीमा चाहिँ थप ऊर्जा मिल्छ, उत्साह मिल्छ भने चाहिँ तपाईँले शुभकामना सन्देश राख्ने हो। र युवासाईमा धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, लाइभको कमेन्ट बक्सबाट पनि सहभागिता जनाइरहनु भएको छ। कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, के छ तपाईँको खबर, खबर सर्ट घडीमा मेसेज पठाउनुहोस्। शान्ति विशेले हामीलाई रोल्पाबाट सुन्दै हुनुहुन्छ, मातृका बस्नेत हुनुहुन्छ, मातृकाजीले पनि हामीलाई सुनिरहनु भएको छ, सबैलाई शुभ दिनको कामना भनेर लेख्नुभयो। कुमारी योङहाङ लावती हुनुहुन्छ, कुमारीजीले पनि पाँच थरबाट कार्यक्रम सुनिरहनु भएको छ। अनि अर्को साथी रोमन मुक्तान तामाङ हुनुहुन्छ, रोमनजी चाहिँ विशेष भोजपुरी जेनजी हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ। भोजपुरको मित्र हाल चाहिँ प्रवासबाट हुनुहुन्छ। सबैलाई सम्झेको छु भन्नुभएको छ। आज खानबारी एफएमको कार्यक्रम प्रस्तुता सुरेन साक्या दाईलाई जन्मदिनको धेरै धेरै शुभकामना, अनि सबै साथीहरूलाई शुभ दिन भन्दै लेख्नु भएको छ। प्रकाश निरौलाले गुड मर्निङ अल भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अनि अर्को साथी बिरजाहाङ लिम्बू हुनुहुन्छ, हेलो हजुर सेवारो, केही साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्दा सबैलाई भन्ने धेरै साथीहरूको नाम लेखी पठाउनु भएको रहेछ। मनको साथी जीवन कार्की हुनुहुन्छ, जीवनजीले पनि हामीलाई सुनिरहनु भएको छ पोखराबाट हो। अनि भोलि भदौ पाँच गते मीडिया प्रेमी दाई चन्द्र बस्नेतको जन्मदिन परेको छ, दाईले जन्मदिनको धेरै धेरै शुभकामना, साथमा सम्पूर्ण साथीलाई सम्झेको छु भनेर लेख्नु भएको छ। अर्को मित्र चन्द्रमाया तामाङ हुनुहुन्छ, चन्द्रमायाजीले पाँच खबरबाट कार्यक्रम सुनिरहनु भएको छ, सबैलाई शुभ दिनको कामना भनेर लेख्नुहुन्छ। अस्मि सताङले मिस यू अल एण्ड ह्याप्पी बर्थडे सुरेन साक्या दाई भनेर लेख्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई, विशेष गरी यो स्वर्णिम बिहानीमा तपाईँका शुभकामना शुभेच्छाहरू लिन्छौं। धेरै साथीहरूलाई जोड्ने प्रयास गरिरहेको छु मैले। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। हेलो,
1: गुड मर्निङ, नमस्कार।
0: हजुर नमस्कार, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सुनिताजी? हजुर मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, तपाईँले भने चाहिँ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि सुनिताजीले?
1: सुन्दैछु
0: भनौँ न। ए ला, ठिक छ, अब शुभकामना सन्देश राख्नुहोस् न त।
1: हजुर,
0: थ्याङ्क यू सो मच।
1: हुन्छ, अनि मेरो घरबाट सम्पूर्णको लागि शुभ दिन, अनि आज विशेष जन्मदिन परेको छ, खास गरी आज सुरेन्द्र छुटाई र कमला घले सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ दाई राजगिरी काइला र मिस्टर चौरी कान्छा, सबैजनालाई जन्मदिनको फेरि शुभकामना भन्न चाहन्छु। अनि
0: सुनिताको लङ हामीलाई फोन गर्नुभयो, उहाँसँग म सुटिसकेकी छु। यो विषयमा धेरै साथीहरूलाई जोड्ने जमर्को गरिरहेको छु मैले। यो स्वर्णिम बिहानीबाट तपाईँको शुभकामना शुभेच्छाहरू सङ्गाल्छौ, र केही सुमधुर देशभक्ति भावले समेटेका गीत संगीतहरू पनि तपाईँलाई सुनाउने गरेका छौ। अहिले पनि अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्न चाहन्छु, यो गीत पश्चात फेरि बाँकी साथीहरूका शुभकामना शुभेच्छाहरू सङ्गाल्नका निम्ति आउने नै छौ। अहिले पनि यो मिठो गीत रहेको छ, राजा लामाको आवाज रहेको गीत सुन्दै रहनुहोस्।

0: सेवा रहे तत्मेवा।
1: हौ लाउरेहरू हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: हौ लु समस्याको समाधान भनेकै म हो,
3: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154992 98126772 र व्हाट्सएप नम्बर 9704553002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
4: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
6: एक थुपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
4: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
4: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल सङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा।
6: रक्तदान जीवनदान सबैभन्दा महान दान।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ।
7: We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0975702008 9841252969 9842592690 9841993686 र 9842077878 संखुवासभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका छ संखुवासभा।

0: हजुर, कार्यक्रम शुभ सन्देश व्यवसायमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट सुन्दै हुनुहुन्छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। अब पाला तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट गर्नु भएको छ स्वागत गर्छु। हेलो हेलो, नमस्ते हजुर। हजुर नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ हजुर? रेनी सा बोल्दै हुनुहुन्छ है, के छ खबर खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ, आराम छ, सन्चै छु है। अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ नि? ल हुन्छ, खुसी लाग्यो आउनु भएको छ। अनि के छ धनकुटातिरको खबर खबर, कस्तो छ मौसम? ल हुन्छ, आउनुभयो खुसी लागेको छ। अब शुभकामना सन्देश राख्नुहोस् न है। थ्याङ्क यू सो मच।
1: अनि आज जन्मदिन मनाउँदैछु, बहिनी दुई छानलाई जन्मदिनको धेरै शुभकामना। म र सुस्तीको पैदल भन्छु, नाति जस्तो हुन्छु, अनि दुईजना भन्छु बिमार शुभको कामना है।
0: नमस्ते ठकर बाबा, साथी हुनुहुन्थ्यो रेनिसा राई धनकुटाबाट हामीलाई फोन गर्नुभयो। यो सोरी बिहानीबाट आफ्नो शुभकामना शुभेच्छा राख्दै यो व्यवसायबाट सुनिसक्नु भएको छ। पालो तपाईँको हो, अर्को मित्र हुनुहुन्छ। हेलो
2: गुड मर्निङ, नमस्कार।
0: नमस्कार गुड मर्निङ, को बोल्दै हुनुहुन्छ? भोजपुरबाट कल्पना बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ नि?
2: मेरो त खबर सबै ठिक छ, मौसमको परिरहेछ,
0: मौसमले अलि साथ नदेला जस्तो भयो भनेपछि है।
2: आज त्यस्तै त्यस्तै भइरहेछ अब, तर भरे दिउँसो लाग्दो होला, हिजो पनि त्यस्तै भएको थियो, दिउँसो मर्ने गरी घाम लाग्यो, आज पनि सायद त्यस्तै होला कि।
0: बेर छैन बेर छैन, यो बर्खा यामको मौसम त भन्नै सकिन्न, एकैछिनमा घाम लाग्ने, एकैछिनमा पानी परिदिने, एकैछिनमा धुम्म भइदिने है। हजुर, अनि के छ, के गर्दै हुनुहुन्छ आज भोलि कल्पना जी गाउँघरतिर?
2: भोलि काम नै हो, अरू केही छैन। आज चाहिँ म बजार बाटोमा हुँदै हिँडिरहेको छु, अलि पानी पनि परिरहेको
0: छ। ए बजार जाँदै हुनुहुन्छ आज?
2: हजुर।
0: भनेपछि आज बिहिबारे बजार लाग्छ त्यता है?
2: बिहिबार त लाग्दैन हाम्रोतिर, हटिया चाहिँ मङ्गलबार हो, तर अब सामान लिनको लागि म चाहिँ होइन दुई हप्तामै जाने गर्छु।
0: म त हटिया सोचे, हटिया होइन रहेछ, यसो बजारमा सामान किनमेल गर्नलाई मात्रै जानु भएको रहेछ पसलतिर होइन त?
2: हजुर, हप्तामै जहिले जाने गर्छु, त्यही भएर आज पनि गइरहेको, अब कसरी पुग्ने
0: होला। ठिकै छ,
2: एकदम चिसो छ, पानी अलि परेकोले
0: एकदम होसियार भएर जानु होला, अनि सामान लिएर मजाले फर्किनु होला भन्न चाहे। ल अहिले भने शुभकामना शुभेच्छा तर्फ लागौ न त है कल्पनाजी।
2: हुन्छ, विशेष गरी मिठो बानी हजुरलाई नै शुभदिन, कार्य सफल शुभकामना एकदम शुभ होस् भन्न चाहन्छु। अनि विशेष गरी आज मेरो छोरी करिनाको चाहिँ जन्मदिन परिरहेछ, उसले जन्मदिनको अनमोल शुभकामना। म तिम्रो बाबा बहिनी साइडबाट ह्याप्पी बर्थडे टु यु छोरी, सधैँ अगाडि बढ्नु, शैक्षिक सफलताको धेरै शुभकामना, अनि स्वस्थ रहनु, निरोगी रहनु, आफ्नो काममा वफादार भएर अगाडि बढिरहनु, सधैँ उन्नति प्रगति गरिरहनु, यही हो आमा र बुवाको तर्फबाट शुभकामना भन्न चाहन्छु। अनि हाम्रो खानदारी एसएमको आरजी हुनुहुन्छ दाजु सुरिन साखा, उहाँको पनि जन्मदिन परिरहेछ, दाजुलाई पनि जन्मदिनको शुभकामना, अनि सबैलाई शुभदिन भन्दै जान्छु ल, नमस्कार।
0: ओके नमस्ते टिकर बाबा है, साथी कल्पनाजी भोजपुरबाट जोडिनु भयो, शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट सुनिसक्नु भएको छ। अब पालो तपाईँको हो, यति बेला अर्को साथी पनि हुनुहुन्छ लाइनमा, स्वागत गरौं। हेलो
3: हजुर नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, को बोल्दै हुनुहुन्छ हजुर कुन ठाउँबाट? धर्मदेवी चारबाट प्रकाश कम्मर बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर प्रकाश जी, बिचमा त निकै हराउनु भयो नि यहाँ त है? हजुर, अनि के छ, कार्यक्रम सुनिरहनु भएको छ? प्रकाशजी, हेलो प्रकाशजी, ल तपाईँको शुभकामना सन्देश राख्नुहोस् त।
3: हजुर, शुभकामना सन्देश राख्नुपर्दा हजुरलाई आजको दिन शुभ भन्न चाहन्छु। खानाको साथी हुनुहुन्छ निशान रङ्गेल दिवासतिर, अनि अर्को साथी हुनुहुन्छ वसन्त रङ्गेल
0: ओके। नमस्ते साथी हुनुहुन्थ्यो धर्मदेवीबाट प्रकाश कमर, उहाँसँग म छुटे र तपाईँ पनि आफ्ना शुभकामना शुभेच्छाहरू छन् राख्न चाहनुहुन्छ भने 9840 6868 23 नम्बर तपाईँको लागि खुल्ला छ, फटाफट फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो, हजुर नमस्कार, सेवारो हजुर को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सुमी लिम्बु तेह्रथुमबाट आउनुभयो, के छ सन्चै हुनुहुन्छ सुमीजी? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, होइन समग्रमा सबै राम्रो छ। अनि तेह्रथुमतिरको मौसम कस्तो छ सुनाउनुहोस् न।
4: तेह्रथुमतिरको मौसम
0: एकदमै ल ठिक छ। अनि तपाईँको शुभकामना शुभेच्छा ककसको निम्ति हो?
4: शुभकामना सन्देश आशिष नयन प्रेम ढकाल धर्मराज, अनि जन्मदिनको तयारीमा रहनुहुने हर्पन रोशी, अनि राजेश कुमार माझी, राज बान्तवा तिनैजनालाई एडभान्स ह्याप्पी बर्थडे ट्री भन्न चाहन्छु, र कमला मुखिया मुना मुखियाको जन्मदिन आउँदैछ, उहाँलाई पनि एडभान्स ह्याप्पी बर्थडे ट्री। शङ्कर ढकाल, रत्न बहादुर थापा,
0: ओके नमस्ते साथी हुनुहुन्थ्यो सुमी लिम्बु तेह्रथुमबाट फोन गर्नुभयो, शुभकामना सन्देश राख्दै व्यवसायबाट सरिसक्नु भएको छ। फेसबुक लाइभ मार्फत भावना मगरले पनि हेलो नमस्कार सिस, म पनि सुन्दैछु, इन्डियाबाट हो, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। प्रिया सी पवित्रा मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस्टर भन्नुहुन्छ। त्यसै गरेर दुखी कल्पना राईले ह्याप्पी बर्थडे छोरी करिना एन्ड ह्याभ अ नाइस डे अल भनेर लेख्नु भएको छ। शिशिर चञ्चले गुड मर्निङ रमा नाना, म शिशिर चञ्चली पाँच कमनबाट आज जन्मदिन मनाउनु हुने सुरेन साके सरलाई ह्याप्पी बर्थडे टु यु भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि। अर्को साथी हुनुहुन्छ राज कालीकोटे, उहाँले हाई गुड मर्निङ मी झापाली हिरो राज कालीकोटे बिर्दामोड झापा जस्ट नाउ युए एन्ड ह्याभ अ ग्रेट डे टु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। क्रेडिएबल करण कुलुङले पनि गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुहुन्छ। कान्छा दुमजन हुनुहुन्छ, कान्छाजीले हेलो गुड मर्निङ एन्ड ह्याभ अ नाइस डे भनेर लेख्नु भएको छ। राज केप साके मगरले पनि सुनिरहनु भएको छ। अनि राई पीके राई हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ दिन सबैमा हाई भनेर लेख्नु भएको छ। त्यसै गरेर रमेश साम्पाङले गुड मर्निङ अल माई फ्रेन्ड्स इट्स मी इलामबाट रमेश साम्पाङ राई भनेर लेख्नुहुन्छ। मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले गुड मर्निङ हजुर नमस्ते नमस्कार सिस्टर इट्स मी मेरो प्यारो मान्छे तिमी फ्रम सङ्खुवासभा चैनपुरबाट मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। रञ्जिता राईले मिस यु अल माई फ्रेन्ड्स भन्दै बाई बाई भन्नुहुन्छ। ओके रञ्जिताजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति बेला म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु, साथी लाइनमा हुनुहुन्छ। हेलो हजुर, गुड मर्निङ, नमस्ते, को बोल्दै हुनुहुन्छ हजुर? सुनु सुनिता बेटिनीबाट बोल्दै हुनुहुन्छ, के छ आराम हुनुहुन्छ सुनिताजी? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ सुनिताजीले?
5: मैले कार्यक्रम चाहिँ सुनेको छैन, कोदो रोप्नतिर अलिक बिजी भएर सुनेको छैन भनौँ न त।
0: ए कार्य आज चाहिँ जोस् कोदो रोप्ने कार्यक्रम छ, त्यही भएर चाहिँ कार्यक्रम पनि सुन्न पाउनु भएको छैन, तर ठिकै छ, फोन गर्नुभयो नि त, हामीलाई सम्झिनु भयो है। हुन्छ, अब शुभकामना सन्देशतर्फ लागौ त, कसको लागि छ राख्नु होला?
5: हुन्छ,
0: थ्याङ्क यू सो मच।
5: हुन्छ वेलकम। अनि यहाँ हुनुहुन्छ नाना मिना अनि हस्बेन्ड दुवैजनालाई शुभ दिन। अनि आजको दिनमा जन्मदिन परिरहेको छ बहिनी कमला घलेलाई जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगतिको कामना। अनि हाम्रो खबर एफएमको आज भाइ सुरेन भाइको पनि जन्मदिन परिरहेछ, उहाँलाई पनि एकदम जन्मदिनको शुभकामना गरे। अनि योसँग कार्यक्रममा माया गरेर सुन्नु हुने मेरो नाम र आमासँग परिचय सबै तपाईँलाई एकदम मिठो सम्झना शुभ दिनको कामना गर्दैछु।
0: ओके नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता बेटिनीबाट फोन गर्नुभयो, उहाँसँग म सुटिसकेकी छु। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, धेरै साथीहरूले विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। सानी सपना फेसबुक आइडी भएको साथीले गुड मर्निङ नाना, इट्स मी सानी सपना फ्रम नुवाकोट। अनि साथीहरू सबैलाई सबैजनालाई धेरै सम्झना एण्ड हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। मन कुमारी कान्छी गोलुङ हुनुहुन्छ, उहाँले सुन्दै शङ्खुवा सभाको तामकोबाट भनेर लेख्नुहुन्छ। प्रतिमा ईश्वरजीले गुड मर्निङ अल माई फ्रेन्ड्स एन्ड हेभ अ नाइस डे भन्नुभएको छ। रञ्जना बाहिङ राईले पनि मिस यू अल भन्नुभएको छ। समीक्षा जोशीले नमस्ते, समीक्षा जोशी पाँच सर मौवाबाट हो, हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई। कार्यक्रम शुभ सन्देशको बसाईमा अब भने अर्को एउटा सुमधुर गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूलाई समेट्नको निम्ति आउने नै छु। अहिले भने सुमधुर देशभक्ति भावले समेटेको गीतलाई सुन्दै रहनुहोस्।

0: हजुर, पूर्व मेची पश्चिम काली नयाँ नेपालको हामी नेपाली आयो है आयो वीर गोर्खाली यस्तो साँच्चैकै सुमधुर देशभक्ति भावले समेटेको यो गीत मैले कार्यक्रममा तपाईँको निम्ति प्रस्तुत गरे। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ र यो छोडिम बिहानीमा यस्तै सुमधुर देशभक्ति भावले समेटेका गीत संगीतहरू तपाईँलाई सुनाउँदै आइरहेकी छु। आज पनि केही गीत संगीतहरू तपाईँको लागि सुनाए र केही साथीहरूका शुभकामना शुभेच्छाहरू सँगालिरहेकी छु। अब थोरै समय बाँकी छ, यो बाँकी समयमा तपाईँलाई जोड्नेछु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। हेलो
1: हेलो, गुड मर्निङ नाना।
0: हजुर गुड मर्निङ, नमस्ते, को बोल्दै हुनुहुन्छ? खाँदबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ तीर्थजी?
1: हजुर, मलाई अहिले रुगामा चिसै लागिरहेको छ, तपाईँ के छ भन्नुपर्छ अनि के कस्तो छ सुनाउनुहोस्।
0: हजुर, हाम्रो त एकदम ठिक छ, आराम छौ, समग्रमा सबैलाई ठिक ठाकै छ है तीर्थजी। अनि कार्यक्रम सुनिरहनु भएको छ? हुन्छ, जोडिनुभयो, अब शुभकामना सन्देश राख्नुहोस् न।
1: असन्छ, मेरो शुभकामना सन्देश राख्ने मैले फर्स्ट पटक सबै लगाएर त्यो अरुण होल सिंहसिंहलाई नै हार्दिक शुभ रहोस् भन्न चाहन्छु। अनि केही साथीहरूको नाम लिङ्क पढेर सर हुन्छ सुरजा तुम्सा, अनि पानुमा शेर्पा, रिमा थामी, अनि मिका प्रेमी शेर्पा, अनि भूमिका राई, सरिम शेर्पा लगायत साथीहरू धेरै हुनुहुन्छ जब चाहिँ जुन दिन माध्यमबाट कार्यक्रम सुन्यो भने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै
0: ओके नमस्ते टेकर बाबाई। साथी हुनुहुन्छ तीर्थ राई, हामीलाई खानबारीबाट फोन गर्नुभयो, उहाँसँग म सोधिसकेकी छु, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो हेलो, नमस्ते हजुर। साथी लाइनमा त हुनुहुन्छ तर उहाँसँग मैले कुराकानी गर्न सकिनँ, फोन लाइन डिस्कनेक्ट भइसकेको छ। यति बेला अर्को मित्र हुनुहुन्छ, स्वागत गर्छु।
2: हेलो, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? बुटवलबाट सरस्वता पोखरेल बोल्दै हुनुहुन्छ। के छ, सन्चै हुनुहुन्छ सरस्वताजी? हजुर, मेरो पनि एकदम ठिक छ, आराम छु, समग्रमा म लगायत हामी रेडियोहरू होल इन्टायर टिम एकदमै ठिक ठाक छौ। अनि बुटवलतिर कस्तो छ सुनाउनुहोस् न बरु, त्यता के छ मौसम, कस्तो छ, कतिको गर्मी छ त्यता?
2: बुटवलतिर त बिहानबाट घाम लागिरहेछ, तर्फ तर्फ एकदमै गर्मी छ, अरू त सब ठिक छ भन्नुपर्छ है। अनि
0: हाम्रोतिर त ठिकै छ, त्यति धेरै गर्मी छैन, दिउँसो ज्यानलाई त्यति धेरै गर्मी महसुस हुँदैन यो समय, किनकि होइन हिजो थोरै थोरै पानी पर्यो, आज बिहानै समयमा त मौसम एकदम शीतल थियो, धुम्मन नै थियो, अहिले भर्खरबाट बाहिर हल्का घाम लाग्दैछ, तर समग्रमा ठिक ठिकै नै छ है त। ओके ल, अनि तपाईँको शुभकामना सन्देश कसको लागि छ?
2: हुन्छ, धन्यवाद। खासमा हजुरलाई धेरै धेरै सम्झाएर सन्ने शुभ दिनको कामना गर्न चाहन्छु, अनि हाम्रो सुनिताजीलाई पनि शुभ दिन भन्न चाहन्छु। अनि विशेष गरी त आज जन्मदिन मनाउँदै हुनुहुन्छ, खास गरी सुनको चाहिँ सुरज राख्य, उहाँले जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भोलि मात्र जन्मदिन मनाउने साथी हुनुहुन्छ अर्थ रोशनी, उहाँलाई जन्मदिनको अगाडि शुभकामना भन्न चाहन्छु। अनि प्यारी मान्छे दिन छोरीलाई चाहिँ थोरै असुस्थ छ, उसलाई शीघ्र स्वास्थ्यलाई शुभकामना। अनि यति बेला सुन्दै हुनुहुन्छ राजन जीवन थाले सम्झिताका घरमा
0: ओके नमस्ते ठेकर बाबाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो, उहाँसँग पनि म सुनिसकेकी छु, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्छु। हेलो नमस्ते।
3: गुड मर्निङ, नमस्कार दिदी।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर हजुर, तपाईँको शुभ नाम फेरि बताउनुहोस् त। यमुना खड्का भन्नुभयो, कहाँ मुडेबाट भन्नुभयो? ए इन्दिरा खड्का, ओके। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ इन्दिराजी? हजुर, मेरो खबर एकदम ठिक छ, आराम छु, सन्चै छु, होइन समग्रमा सबैलाई ठिक ठाकै छौ। अनि तपाईँको शुभकामना सन्देश राखिहाल्नुहोस् न ल, समय छोटो छ।
3: हुन्छ, फर्स्टमा हजुरको लागि शुभ दिन, कार्यक्रम शुभकामना भन्दैछ
0: है।
3: त्यसै गरी आजको दिनमा जन्मदिन मनाउनको जन्मदिन, आज जन्मदिनको धेरै धेरै शुभकामना जन्म छ, पेरु कल्पना यात्रामा हुनुहुन्छ, दुबर यात्रा भन्न चाहिँ त्यो त्यसले एकजना गर्नुभएको छ, मलाई चिन्नुहुन्छ, तिमीलाई सम्पूर्ण
0: नमस्ते ठेकर बाबाई साथी हुनुहुन्थ्यो, उहाँसँग पनि म सुनिसकेको छु। अवश्य मैले समय चाहिँ छैन, नेटो काटिसकेको छ, सो बिदा माग्नुपर्छ। यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यो

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।
4: श्रोता नमस्कार, आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ। युट्युब पेज युट्युबमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz सहित विभिन्न डिजिटल प्लेटफर्महरूबाट नेपाली बस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस बिहानै तपाईँहरूको रेडियो सेटमा र घर घरमा आउने गर्दछ र यसले विभिन्न विषयमा प्रश्नोत्तर गर्ने गर्छ। विभिन्न विषयका प्रश्नहरूमा विभिन्न विषयका विषयहरूमा चाहिँ प्रश्न गरेर सिधा प्रश्नको सिधा जवाफ लिने प्रयत्न पनि गरिरहेको छ नेपाली बसले। आजको नेपाली बसमा पनि हामी यिनै विषयमा छलफल र बहस गर्दैछौ र विशेष गरी अहिलेको अवस्थामा संसदमा मात्र होइन पार्टीलाई पनि बालिनको निरन्तर व्यवस्था भएको खबरहरू छन्। बालिन गैल भइसके पछाडि दलको नेता अभ्यास गर्दै रवि लामिछाने भन्ने विषय पनि आएको छ। एकातिर बालिन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछानेले शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। अहिलेको अवस्थामा राष्ट्रपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने नेकपा एमाले चिन्ता व्यक्त गरिरहँदाखेरि अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब सक्रिय हुनुभएको हो त, दलको नेताको अभ्यासतर्फ राष्ट्रपाका सभापति लाग्नु भएको हो। अहिले बालेन हरेक बैठकमा उहाँले इग्नोर गर्दै गर्दाखेरि, हरेक बैठकमा उपस्थित नहुने गर्दै गर्दाखेरि उहाँले चाहिँ एक किसिमको आफ्नो संघर्षलाई आफ्नो शक्तिलाई बिस्तारै प्रदर्शन गरिरहेको खबर छ। स्वयं लामिछानेले पनि बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको पनि स्पष्टीकरण दिएका छन्। तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत कटेको छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषयहरू पनि उठाएका थिए। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ अब पटक पटक निरन्तर रूपमा बालिन गैल भइसके पछाडि रवि लामिछाने अग्रसर भएका छन् र नेपालका विभिन्न मुद्दाहरूमा पनि यतिखेर बालिन भन्दा अघि रवि लामिछाने नै रहेको स्पष्ट रूपमा देखिएको छ। किनभने राष्ट्रपतिका सभापति लामिछानेले त आफू र प्रधानमन्त्री बालिन शाहबीच कुनै पनि असमझदारी नरहेको भनेर पटक पटक बताउँदै त आउनु भएको छ, तर त्यो बताउँदै आए तापनि यो तादम्यता मिलिरहेको छैन। दुई नेताहरू बीचको सामिप्यता मतैक्यता चाहिँ त्यति राम्रो देखिएको छैन। आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान, अर्कोतिर धरपकड, कसरी लगानी भित्रिन्छ नेपालमा? आदरणीय श्रोता, सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिक व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभाव पहिलेदेखि छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव बारे पनि सोच्नुपर्ने हुन्छ। तर फौजदारी अनुसन्धान शुरू गर्नुअघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्छ, होइन? यो विषयमा चाहिँ सरकार गम्भीर बन्नुपर्छ, तर सरकार अहिलेसम्म गम्भीर बन्न सकेको छैन। आदरणीय श्रोता, पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू भएको छ। राजेश बज्राचार्य पूर्व प्रधानमन्त्री, केपी शर्मा ओलीका स्वकीय हुन्। गंगा दाहाल पूर्व प्रधानमन्त्री, पुष्पकमल दाहालकी स्वकीय हुन्। भानु देउबा पूर्व प्रधानमन्त्री, शेरबहादुर देउबाका स्वकीय हुन्। दरबार मार्गको सरकारी जग्गा सस्तोमा यति समूहलाई लिजमा दिएको, यति समूहबाट बालकोटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर लिएको, नकली भूटानी शरणार्थी प्रकरणमा समेत नाम जोड़िएका राजेश बज्राचार्य छानबिनमा आएका छन्। 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरानी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको, गंगा दाहालको पनि आज छानबिन हुँदैछ। 24 घटना भदौको घटनामा देउबा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउबासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएकोले आज पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका स्वकीय भानु देउबामाथि पनि छानबिन भइरहेको छ। त्यसै गरी अन्य मन्त्री, उच्च पदस्थ व्यक्तिहरूका पनि स्वकीयमाथि छानबिन गर्न आजको आवश्यकता हो भन्ने विषय पनि सँगसँगै

0: टिकट हातमा रहन्छ. यो सरकारमा रहेका प्रमुख मान्छेहरू जति जिम्मेवार छन् नि यो मुलुकका लागि, यो समाजको लागि, यो मुलुकको निम्ति, यो व्यवस्थाको निम्ति, यो कानुनको निम्ति, संचार क्षेत्रमा काम गर्ने संचार क्षेत्रका जिम्मेवार पत्रकार मित्रहरू त्योभन्दा बढी जिम्मेवार हुनुहुन्छ नि. हिजोअस्ति यो सरकारमा रहनुभएका साथीहरू कहाँ हुनुहुन्छ त? कतिवटा सिनका देशका निम्ति भाँचेर त्यो ठाउँमा आइपुग्नु भएको छ. तर मिडिया कर्मीहरूले निरन्तर रूपमा लोकतन्त्रको रक्षाको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, लोकतन्त्र प्राप्तिका निम्ति, यो संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति चाहिँ जुन किसिमको एउटा सङ्घर्ष गर्दै आएका छन् नि त, त्यो सङ्घर्ष गर्दै आएको एउटा पत्रकार एउटा आफ्नो आइडेन्टिटी कार्ड देखाउँदै गर्दाखेरि केरका गर्नुपर्ने कुनै आवश्यकता छैन कि? यो सरकारका प्रमुख, यो सरकारका चाहिँ सदस्यहरू जो जो छन् नि, यिनीहरूले देशका निम्ति कतिवटा सिन्का भाँचे, लोकतन्त्रको निम्ति कति दिन लडाई गरे, कति दिन उनीहरू चाहिँ नि कस्टडीमा बसे, जनता कतिवटा जनताको कतिवटा काम गरे, यो त हामीले हिसाब किताब राखेकै छ नि त. यस कारणले जनताहरू जो एउटा आइडेन्टिटी कार्ड, आफ्नो एउटा स्वाभिमान, एउटा किसिमको आफ्नो देशप्रतिको चाहिँ जिम्मेवारी त्यो उहाँहरूभन्दा जनतामा धेर हुन सक्दछ नि त. यो कारणले गर्दाखेरि अनावश्यक केरकार गर्ने, मान्छेलाई छर्काउने, अलि डोमिनेट गर्ने, ह्युमिनेट गर्ने काम चाहिँ सरकारले गर्नु
1: हुँदैन. हिरा मिजार दुसादको पनि आत्महत्यालाई सरकारको संवेदनहीनताको प्रमाण भन्दै गर्दाखेरि के सुकुम्बासी समस्या व्यवस्थापनमा सरकारको चाहिँ अधिनायकवादी चरित्र हो त्यसो भए?
0: प्रारम्भ नै त्यस्तो भयो नि सेनजी. कुनै पनि सरकारले अथवा कुनै पनि शुभ कार्य सुरु गर्नु गर्दाखेरि चाहिँ नै पहिलो काम गर्दाखेरि पोजिटिभ सेक्टरबाट सुरु गर्नुपर्छ नि त. तपाईँ हामीले पनि एउटा राम्रो कामको प्रारम्भ गर्यौँ भने राम्रो क्षेत्रबाट, सकारात्मक ऊर्जा दिने क्षेत्रबाट कामको प्रारम्भ गर्छौँ नि त. यो दुईटै नजिकको सरकार आएपछि त अब म भन्दा मेहनत त एउटा चाहिँ तल त्यो चितवनतिर एउटा धुर्वी हात्ती थिएन पहिले, अब अहिले चाहिँ मर्यो कि बाँचेको छ थाहा छैन, धुर्वी हात्ती जस्तो भयो नि त. सबैभन्दा पहिलो काम है सरकार गठन भएर पहिलो काम त जनतामा पोजिटिभ म्यासेज जाने खालको, जनतामा एक किसिमको चाहिँ उत्साह भनिने, एक किसिमको चाहिँ उमङ्ग आउने, सबैमा लै राम्रो भएछ भन्ने किसिमको कामबाट प्रारम्भ गर्नुपर्ने. सरकारको कामै सुकुम्बासी बस्ती जहाँ चाहिँ नेपाली जनता जसले उनीलाई भोट दिएका थिए तिनैहरूलाई चाहिँ उजाड बनाएर जोजो चलाएर आतंक मचाएर प्रारम्भ गरेपछि कहाँबाट यो सरकारको राम्रो
1: होइन? जनताको समस्या उठाउनु तपाईँको धर्म हो, प्रतिपक्षीको धर्म हो, जनताको समस्या मुखरित गर्ने थलो संसद हो, होइन? प्रधानमन्त्री चाहिँ पटक पटक लामो समयदेखि संसदलाई अवमूल्यन गर्दै आउनु भएको कुरा पनि सत्य नै हो. संसदमा गैल त उहाँ हुनु नै भएको छ, तर त्यसको कसरत चाहिँ राष्ट्रिय स्वतन्त्रै पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको नेताको कसरत गरिरहेको विषय पनि सँगसँगै आएको पनि छ. तर तथ्याङ्क प्रस्तुत गरेर दोष लाउनु मात्र पर्याप्त हो कि तपाईँहरूकोले पनि परिणाम दिने गरी आफ्नो जिम्मेवारी लिनुपर्छ भनेर क्या त्यो बोध गर्नु पर्दैन?
0: जिम्मेवारी भनेको चाहिँ हाम्रो, हामीले प्रष्टै भनेको छ, सरकारले राम्रो गरेको कामहरूमा, राम्रा कामहरूमा चाहिँ सरकारलाई हामीले प्रशंसै गरेका छौँ. जस्तै अस्ति हाम्रो अर्थमन्त्री डाक्टर सोनी मोहागले नै जुन बजेट ल्याउनु भयो, त्यो बजेट ल्याएको विषयमा 3% कर नल्याओ, नराख्नुहोस्, समता कर नराख्नुहोस्, होइन, यो चाहिँ विद्युतको चाहिँ 50 युनिट भन्दा बढीको चाहिँ भ्याट नराख्नुहोस् भनेर मैले व्यक्तिगत रूपमा पार्टीले प्रतिपक्षी दलका सांसदहरूले उहाँलाई गर्नु हार गुहार गरेँ. अन्तत्वगत उहाँले त्यो सच्याउनु भयो, सरकारले सच्यायो, मैले उहाँलाई, डाक्टर साहबलाई, हाम्रो अर्थमन्त्रीजीलाई, सरकारलाई धन्यवाद दिएँ. अब आज पनि धन्यवाद दिँदैछु. हाम्रा चाहिँ नि स्कुलहरूमा काम गर्ने होइन चाहिँ नि सहयोगी कार्यकर्ताहरू, कार्यालय सहयोगीहरू, होइन, लेखामा काम गर्नेहरूको चाहिँ जुन के अरे 5,000 वृद्धि गर्नु गर्यो नि त अस्ति सरकारले, हो त्यो गर्दाखेरि ती क्षेत्रलाई छुटायो त्यो नछुटाउनुहोस् न. सबभन्दा खासमा तलब भत्ता बढाउनु पर्ने त उहाँहरूको हो के, उहाँहरूको 2,000 भए पनि तलब
1: के अरे काठमाडौँ आउँदैछन्, शिक्षकहरू आन्दोलित हुँदैछन्, भदौमा चाहिँ उहाँहरूले आन्दोलन घोषणा गर्ने बताइसकेका छन्. यतिखेर नरेन्द्रजी शिक्षकका समस्याहरू छन् नि त, होइन?
0: त्यो विषय चाहिँ शिक्षकहरूसँग सम्बन्धित विषयवस्तु रह्यो, शिक्षक हक अधिकारको, विशेष गरेर शिक्षा नियमावली विगतदेखि बन्न 2028 सालको शिक्षा नियमावली चाहिँ अहिलेसम्म कायम रहेको, त्यो शिक्षा नियमावलीलाई चाहिँ समय सापेक्ष रूपमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने आधारले त्यो किसिमको आन्दोलन विगतदेखि हुँदै आएको थियो, त्यही सन्दर्भ हो. तर मैले यहाँ जोडेको कुरा चाहिँ अचेतन भत्ता वृद्धि गर्दाखेरि एउटा सानो कर्मचारी जसले चाहिँ विद्यालयलाई सञ्चालन गर्नको निम्ति एउटा चाहिँ नि भूमिका निर्वाह गर्छ, एउटा खम्बाको भूमिका, एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने, त्यो सेक्टरको तलब भत्ता वृद्धि नगर्दाखेरि मैले रोस्टमबाट प्रत्यक्ष रूपमा

0: भेटेर पटक पटक अनुरोध गर्दाखेरि त्यतिखेरको अर्थमन्त्रीजीलाई अथवा त्यतिखेर सम्बद्ध निकायलाई तातो लागेन। अन्तत्वको त एउटा जनदबाब सिर्जना भएर हिजोको निर्णयले यी तल्लो स्तरका कर्मचारीहरू जसले स्कुल सञ्चालनमा सहयोग पुर्याएका छन्, सहयोगी कार्यकर्ता होइन के अरे कार्यालय सहयोगी भन्ने छ लेखामा काम गर्ने उहाँहरूको पनि तलबबाट अब यसमा म धन्यवाद दिइरहेको छु। त्यस कारणले हामीले रचनात्मक रूपबाट राम्रो कुराहरू जुन सरकारले गर्छ त्यसमा चाहिँ हामीले प्रशंसा गर्ने सहयोग गर्ने काम छँदैछ। तर जब जब जनताको विपक्षमा जनहित विरोधी कामहरू, राष्ट्रहित विरोधी कामहरू, राष्ट्रियतासँग चाहिँ नै विरोधी कामहरू सरकारले गर्छ भने त हामीले
1: होइन अब नेपाली कङ्ग्रेसको कुरा गरौँ न, सरकारको मात्र कति कुरा गर्नुहुन्छ, कङ्ग्रेसभित्रको भाँड भैलो कहाँ पुग्यो अहिले, के हुँदैछ?
0: होइन कांग्रेसभित्रको भाँड भैलो होइन यो, अब कांग्रेसमा अब सामान्यतया अब विचारको स्वतन्त्रता भएको हुनाले, लोकतन्त्र मान्ने पार्टी भएको हुनाले कांग्रेसभित्र विभिन्न विचारहरू उपर गम्भीरतापूर्वक बहस गर्ने, छलफल गर्ने, भेला हुने विषय वस्तुलाई विधानले दिएको, हाम्रो चाहिँ सिद्धान्तले दिएकै विषयवस्तु हुन्। त्यस कारणले यसलाई भाँड भैलो नभनिकन एउटा विशेष विषयवस्तु उपर छलफल गर्नका निम्ति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू सबै भेला भएर एउटा छलफलको क्रममा उत्रिनुभयो।
1: छलफल त भइ त सक्यो त, पूर्व सभापतिले त भनिसक्नु भयो नि त, म हिन्दू हिन्दू हिन्दू, अब हिन्दू राष्ट्र घोषणा गर्ने कङ्ग्रेसको विधानमा छ त, अहिले संविधानमा छ त्यो कुरा।
0: यो मुलुकको लोकतन्त्र प्राप्तिको इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय शेरबहादुर देवबाधाई पूर्व पार्टी सभापतिज्यू, उहाँबाट यो किसिमको अपेक्षा त्यो सर्वसाधारण सबै जनताले गरेका थिएनन्। नम्बर एक त अब यो संविधानमा पनि यो कुरा उल्लेख थिएन। दोस्रो कुरा चाहिँ हाम्रो पार्टीको विधान र हाम्रो सिद्धान्तले पनि त्यो कुरा दिएको थिएन। पार्टीको नेतृत्व गर्ने र राजनीतिक परिवर्तनको नेतृत्व समेत गरिसक्नुभएका एउटा सिद्ध हस्त र स्थापित राजनीतिक व्यक्तित्वबाट त्यो किसिमको कुरा नआएको भए हुन्थ्यो। तर त्यो बीचमा कुन साइकोलोजीले काम गर्यो भन्ने कुरा एउटा छुट्टै विश्लेषणको विषयवस्तु हुन सक्छ नि फ्यामिली।
1: होइन अब राष्ट्रिय भेलाले त धेरै प्रस्तावहरू पारित गरिसकेका छन् त, होइन अब कङ्ग्रेस त यो त मिल्ने हो कि, विभाजनको डिलमा अब कङ्ग्रेस अहिले आधिकारिकताको विवाद पनि त पुणे इजलासमा पुग्यो सर्वोच्चको, के भन्नुहुन्छ?
0: होइन सर्वोच्चमा के अरे जुन पुनरावलोकनको निवेदन पर्यो, त्यो निवेदन परेपछि सर्वोच्च अदालतले यो निवेदन दिन पाउँदैन भन्न पाउँदैन। सर्वोच्च अदालतले न्यायिक रूपबाट कसैले क्वेसन गर्यो, कसैले एउटा उजुरी लिएर आयो भने त्यो उजुरी उपर हुन्छ, म हेर्छु भन्नलाई स्वाभाविक हुन जान्छ, त्यसैलाई निशा भनिएको हो। तर संसारका अब अन्त सर्वोच्च अदालतमा चल्दै गरेको केसप्रति मैले केही अरू टिप्पणीहरू गर्नु छैन, किनभने सर्वोच्च अदालतप्रति न्यायालयप्रति हाम्रो भरोसा पनि छ, सर्वोच्च के अरे हाम्रो सम्मान पनि छ। तर मेरो एउटा विषयवस्तु के हो भने त्यो सर्वोच्च

0: निर्वाचन नियमावली राजनीतिक दल सम्बन्धी ऐन त्यस पछाडि आएर नेपाली काङ्ग्रेसको विधान नेपाली काङ्ग्रेसको नियमावली को तिनै तिनै दफाहरू छलफल गर्ने हुन् जुन दफाहरू चाहिँ अस्ति के अरे वैशाख 4 गते भएको फैसलामा पनि केही दफाहरू चाहिँ के अरे को के भन्छ व्याख्या गरेर त्यो फैसला भएको हो निर्वाचन आयोगले आधिकारिकता दिने सन्दर्भमा पनि तिनै दफा उपदफा किन निर्वाचन आयोग पनि त त्यही कानूनले सिर्जना गरेको एउटा संवैधानिक निकाय हो नि त निर्वाचन आयोगले व्याख्या गर्ने कानूनको दफा उपदफा र अस्तिको वैशाख 4 गते के अरे सर्वोच्च अदालतले व्याख्या गरेर जुन फैसलामा त्यही व्याख्या गरिएको दफा उपदफा अनि अहिले पुनरावलोकनको सन्दर्भमा गरिने दफा उपदफामा फरक पर्दैन नि त त्यस कारणले गर्दाखेरि त्यो अब एउटा हुन्छ हेरिदिन्छु भनेर सर्वोच्चले अब न्यायिक अधिकारको निरूपण गर्ने विषयवस्तु आफ्नो रह्यो तर यसको जुन रिजल्ट र यसको जुन निष्कर्ष जुन छ नि निष्कर्ष त यही नै आउने हो फेरि पनि किनभने यो निष्कर्ष चाहिँ फेरि आएन र अस्तिको निर्णय र फैसलाहरू चाहिँ उल्टिने हो भने त अहिलेको संसद पनि उल्टिनु पर्यो क्या
1: अब संसद त कसरी उल्टिन्छ जतिखेर तत्कालीन बेला भएका निर्णयहरू त उल्टिँदैन नि त नरेन्द्र केरुङजी जहिलेसम्म निर्णय लागू भएको छ त्यही दिनसम्मका निर्णयहरू यथावत रहन्छन् क्या हिजोका नजिरहेका छन्
0: होइन यो त सर्वमान्य सिद्धान्त चाहिँ थियो नि के हो भने सभापति गगन कुमार थापा विशेष महाधिवेशनले निर्वाचित गर्यो निर्वाचित गरेपछि उहाँकै हस्ताक्षरमा अथवा उहाँकै संलग्नतामा निर्वाचन सम्पन्न भयो नेपाली काङ्ग्रेसको त्यही नै उम्मेद्वारहरू यस्तै के अरे 75 निर्वाचन क्षेत्रमा पुग्यो अनि कोही जित्यौं कोही हार्यौं अनि हामी त्यो संसदमा छौं अब अहिलेको सर्वोच्च अदालतले गरेको निर्णय जुन छ नि के अरे मानव उल्ट्यो भने त हामी पनि अवैध भयौँ नि त त्यस कारण मैले भन्ने खोजेको चाहिँ प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो अस्ति जे जे फैसला र के अरे निर्वाचन आयोगले जे निर्णय गरेको थियो त्यो निर्णय र त्यो वैशाख 4 फैसला बदर हुँदैन भन्ने कुराको एउटा तर्क
1: भनेपछि अब नेपाली कंग्रेस चाहिँ मिल्ने भन्दा पनि अब उहाँहरू चाहिँ अब हिन्दू राष्ट्र बोकेर यो जीवनको उत्तरार्धमा चाहिँ एउटा अर्कै फर्ममा जानुहुने भयो अब कंग्रेस आफ्नै ढंगले अगाडि बढ्ने भयो महाधिवेशनको मिति अब सर्दैन भनेर तपाईँहरू लागि नै सक्नु भएको छ होइन उहाँहरूको चाहिँ आफ्नै माग र मुद्दाहरू छन् सम्मान पुगेका छैन के हुन्छ अब कंग्रेसको भविष्य
0: होइन अब महाधिवेशनको कार्यपालिका त हामीले अस्ति यो एउटा बाध्यात्मक परिस्थिति हो नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशनको परिकल्पना गर्यो र अस्ति
1: 6 महिना पछाडि सार्न पनि सकिन्छ पूर्णबहादुर खड्गाजीले अस्ति भन्नुभएको छ पूर्णबहादुरजीले पनि संविधानमा त 6 महिना फेरि पनि सार्न सकिन्छ त्यस्तो एकदमै हतार छैन
0: होइन अब चाहिँ त्यो सुविधा छैन केन्द्रीय किनभने हाम्रो विशेष महाधिवेशनले ल्याएको केन्द्रीय समितिले 1 वर्षभित्र चाहिँ नै आफ्नो जिम्मेवारी अथवा पूर्ण महाधिवेशन अथवा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ र त्यसो भएको हुनाले हामीले मङ्सिरभन्दा उता चाहिँ महाधिवेशन गर्ने छुटै छैन किनभने विशेष महाधिवेशनको म्यान्डेट भनेको 1 वर्षको लागि मात्रै हो विशेष महाधिवेशन र त्यसमाथि अहिले हामी रूपान्तरित नेपाली काङ्ग्रेस भनेर जुन भनिरहेका छौँ परिवर्तित नेपाली काङ्ग्रेस हाम्रो चेहरामा चरित्रमा हाम्रो व्यवहारमा हाम्रो नीतिमा नेतृत्वमा जुन परिवर्तन भएका छौँ नि त हामीले चाहिँ नेतृत्वमा रहिरहने टाँसिरहने भन्दा पनि मङ्सिरसम्मको सुविधा हामीलाई प्राप्त हुँदा हुँदै पनि हामीले भदौभित्रै सम्पन्न गर्ने भनेर पार्टी केन्द्रीय समितिमा मिटिङमा निर्णय के अरे कुरा उठ्यो तर भदौ र के अरे साउनभित्रै गर्दाखेरि चाहिँ अलिकति चाहिँ बर्खा मासले गर्दा हाम्रो देशको परिस्थिति यो चाहिँ मनसुनले गर्दाखेरि अलिक सम्भव नहोला भनेर हामीले धेरै पर खेल्दाखेरि असोज 16-19 राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो हामी चाहिँ के हतारोमा छौँ भने विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो विशेष नेतृत्व आयो यसले जनतामा एक किसिमको आशा जगायो हामी गाउँ गाउँमा छिर्न पायौँ यो अवसरका निम्ति गरेका थियौँ अब हामीले सुविधाका निम्ति भनेर मङ्सिर त्यसको अन्तिम नीतिसम्म भनेर हामी भन्दैनौँ छिटोभन्दा छिटो नियमित अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वलाई नेपाली काङ्ग्रेस पार्टी सकुशल जिम्मा दिएर अनि हामी आफ्नो कोही नेतृत्वमा आउँला कोही नआउँला त्यो आफ्नो ठाउँमा रह्यो तर हामीले ओ के अरे सुविधाको उपयोग नगरिकन छिटै नै जिम्मेवारी दिने हो एक दोस्रो कुरा चाहिँ अस्ति हामीले वैशाख 4 गतेको सर्वोच्च अदालतको फैसलामा नेपाली काङ्ग्रेसको महाधिवेशन असोज 16-19 गरिनेछ भनेर तत्कालीन अवस्थामै पार्टी केन्द्रीय समितिको निर्णयको जानकारी र त्यो चाहिँ त्यहाँ सर्वोच्च अदालतमा समेत दिइसकेको हुनाले हामीले त्योभन्दा उता जान मिल्दैन यो कुरा चाहिँ हाम्रो सिनियर पार्टी क्लब भन्छु म हाम्रो पार्टीका सिनियरहरूको क्लब सिनियर लिडरहरू उहाँले राम्ररी बुझ्नु भएको छ यस कारणले अब

0: संस्थापन इतरहरूको के कलमै हो, संस्थापन इतर पक्षको कलम हो त्यसो भए होइन, संस्थापन इतर पक्षको क्लब हो त्यो एउटा समूह हो कि त्यो त आधिकारिक पार्टी हामी नै हो भनेर प्रकाश शरण महतले मलाई भनिरहनु भएको छ अस्ति नै,
1: होइन एउटा विचार समूहहरू हुन्छन्, अस्ति शेरबहादुर देउबादाई सभापति हुनुहुँदाखेरि हामी सभापति जिल्ला सभा, म त्यतिखेर जिल्ला सभापति थिएँ दुई टर्म होइन, अनि त्यतिखेर हामीले विभिन्न मिटिङहरू गर्थ्यौँ, यसले सामान्य कुराहरू नेपाली काङ्ग्रेस बहुलवादी सबै जनताहरूको प्रतिनिधित्व गर्नेको भएको हुनाले नेपाली काङ्ग्रेसले त विभिन्न जात विभिन्न धर्म विभिन्न सम्प्रदाय विभिन्न संस्कृति सबै अट्न सक्ने पार्टी हो, त्यो सबै अट्न सक्ने भएपछि विभिन्न धर्म मान्नेहरू मान्छेहरू भनेको आफ्नो आफ्नो धर्महरूको एउटा किसिमको आस्था बोकेर पनि त्यो नेपाली काङ्ग्रेस नै हुनुभएको छ, विभिन्न जात जाति सम्प्रदायका छ के अरे पार्टीका नेताहरू हुन्छ उहाँहरूको पनि आफ्नै किसिमको धारणा हुन्छ, यस कारणले बहुलवादी समाजको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले नेपाली काङ्ग्रेसभित्र यस्ता किसिमको बहसहरू छलफलहरू हुने विषयलाई अनौठो मान्नु हुँदैन, त्यही सुविधाकै लागि नेपाली काङ्ग्रेसको सदस्य बन्छन् नेपालीहरू, आधुनिक लोकतन्त्रमा सबै क्षेत्रको सबै वर्गको सबै समुदायको चाहिँ प्रतिनिधित्व गर्ने पार्टी हुनु पर्यो, त्यो कुराको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस पार्टी भएको हुनाले त्यसको नेतृत्व गर्ने पार्टी भएको हुनाले यो विषयमा पार्टीभित्र असन्तुष्टिहरू हुन्छ, निर्णयहरू पर आफ्नो फरक मत हुन्छ, कोही पार्टीको नेतृत्वप्रति आफ्नो फरक मत हुन्छ, कोही एजेन्डामा फरक मत हुन्छ, यस कारणले यो विषयवस्तु छलफलमा अस्ति हाम्रा सिनियर लिडर जो बस्नुभयो त्यो हाम्रो निम्ति राम्रो हो, त्यसमाथि पार्टी केन्द्रीय समितिको बैठक पनि त्यतिखेर चलिरहेको थियो र त्यो पार्टी त्यो जुन एउटा सम्मेलनको राष्ट्रिय सम्मेलनको नाम दियो त्यो सम्मेलन होइन एउटा भेला अथवा सरसल्लाह गर्ने एउटा बैठक भनौँ, त्यो बैठकमा उपस्थित हुने हाम्रा पार्टीका आदरणीय नायक नेता र नेतृत्वहरूको सम्मान गर्दै उहाँहरूको विचार के अरे विचार अभिव्यक्त गर्ने सभा सम्मेलन गर्ने भेला हुने छलफल गर्ने बैठक गर्ने के अरे अधिकारको सम्मान गर्दै हाम्रा पार्टी सभापति गगन कुमार थापाज्यूले त्यो भेलामा राम्रा पदाधिकारीले त्यो भेलामा जानुहुने कोही पनि त्यहाँ संलग्न हुने त्यहाँ बहसमा छलफलमा सहभागी हुने कोही नेताहरूमाथि हाम्रो वक्र दृष्टि रहने छैन, उहाँहरूको त्यो अधिकारको उपयोग हो भनेर उहाँले प्रष्ट रूपमा निर्देशन दिइसक्नु भएपछि हामीले त्यसलाई नर्मल एउटा हाम्रो पार्टी त्यसले चाहिँ विचारको स्वतन्त्रताको निम्ति त्यो गरिएको विषयवस्तुलाई हामीले नर्मल रूपमा लियौँ, तर खालि के हो भने त्यहाँ उत्पन्न भएका विषयवस्तुहरू त्यहाँ पेश भएका दस्तावेजहरू त्यहाँ भएका निर्णयहरू चाहिँ पार्टीको अङ्ग हुन सक्दैनन् है, उहाँले विचार निर्माण गर्नुभयो मन्थन गर्नुभयो, विचार निर्माणको मन्थनले यो पनि एउटा विषयवस्तु हो भन्ने कुरा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू पार्टी सभापति गगन कुमार थापा हाम्रा उपसभापति विश्वप्रकाश शर्मा पुष्पा दिदी लगायत सबै पार्टीका केन्द्रीय समितिमा त्यो कुराहरूको ध्यानाकर्षण भयो, तर त्यो कुरा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको कार्यालयको चाहिँ अङ्ग मात्रै बन्न नसकेको, बाँकी सबै कुराहरू चाहिँ उहाँहरूबाट प्राप्त भएको सूचनाको रूपबाट त्यसलाई अध्ययन गर्ने त्यसलाई मनन गर्ने त्यस उपर चाहिँ छलफल गर्ने विषयवस्तु त
0: छँदैछन्।
1: यो अवसरको निम्ति सेमजी तपाईँलाई धेरै धेरै धन्यवाद छ, विद्वान श्रोता वर्गहरूलाई पनि धेरै धेरै आभार छ,
0: थ्याङ्क यू भेरी मच, नमस्कार। आउनु थियो नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।
2: गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
3: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी,
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ, दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ,
5: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29,
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: हाम्रो भेषमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ, घिमिरेजी नेपालीहरूले भेट सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
6: हजुर धन्यवाद धन्यवाद।
0: अब नेपाली बसमा लाखौं श्रोताले यतिखेर यो कार्यक्रमलाई सुनिराख्नु भएको छ होइन, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो दल बन्यो फागुन 21 को निर्वाचनमा, जसको सरकार बनेको चार महिना साढे चार महिना व्यतीत भइसकेका छ, चैत 13 गतेदेखि आज हामी साउनको 20 गतेसम्म आइपुग्दाखेरि होइन, के अरे भदौको 3 गतेसम्म आइपुग्दाखेरि, अब समग्र रूपमा

0: राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक पार्टी शक्ति संघर्षलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
1: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था भन्दा पनि समग्र नेपालको राजनीति अहिले दिशाहीन बन्दै गइरहेको छ, लक्ष्यहीन बन्दै गइरहेको छ, पार्टीभित्र अन्तर संघर्ष चाहिँ गुटहरूको संघर्ष तीव्र भइरहेको छ, पार्टीहरू टुट्ने भत्कने क्रममा छन्, यो देशको लागि सुगत अवस्था रहेन र यस सन्दर्भमा अझ राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जननिर्वाचित जनताबाट ठूलो म्यान्डेट पाएको दलभित्र सरकार र पार्टीभित्र संवाद भइरहेको छैन, नागरिकहरूले चाहिँ के अरे संशयले हेर्न थालिरहेका छन्, पार्लियामेन्टमा अपोजिसनको ठुल्ठूला प्रश्नहरूको सामना चाहिँ के अरे सरकारले गर्न हम्मे हम्मे परिरहेको सन्दर्भमा छ। यसमा अब रविजीले अलिकत आफ्नो सांसदहरूको सरकारको कार्यशैलीलाई जुन लिएर जुन आलोचना बढिरहेछ यो सन्दर्भमा एउटा संवाद गर्ने एउटा थालनी समाजको थालनी सुरु गर्नुभएको छ। यद्यपि रविजीले पनि केही कुराहरू मलाई लाग्छ पीडा व्यक्त गर्न नसकेर उहाँले सरकारलाई एउटा के समर्थन ठिकै छ राम्रो छ केही छैन अब के एक दुईवटा गल्तीहरू हुन्छन् भने जस्तो गरेर एउटा सरकारका केही कमजोरीहरू लुकाउने प्रयत्न गरिदिइरहनु भएको छ। त्यो भार त्यो अब्जसको भार कोहीलेसम्म चाहिँ खेपिरहनुहुन्छ भन्ने कुरा हो।
0: अहिले एउटा कुरा नि जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामी छाने पनि अहिले पछिल्लो समय परिपक्व भएर आउनु भएको हो, उहाँले संसदीय अभ्यास पनि गरिरहनु भएको छ, त्यसो भए संसद दलको अभ्यास पनि
1: एकदमै रविजी पहिलो कार्यकालमा हामीले इम्याच्योर्ड हुनुहुन्छ, युवा भए पनि इम्याच्योर्ड उहाँको भूमिका देखियो, कहिले चाहिँ के अरे देव भनाले प्रचण्डको टिममा कहिले ओलीको टिममा लाग्नुभयो, चाँडै टु अर्ली भयो उहाँले चाहिँ के पद प्राप्तिका लागि भनाइरहेको थियौँ। अहिले दोस्रो कार्यकालमा एउटा जिम्मेवार एउटा सत्तारूढ दलको सभापतिको रूपमा उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ। यसलाई के कसरी पनि व्यक्त गर्न सकिन्छ भने जसरी हाम्रो तराईमा एउटा त्यो घटनाहरू घटे यो सन्दर्भमा उहाँले एउटा सर्वदलीय संवादको सुरुवात गर्नुभयो, यद्यपि सरकारले गर्नु पर्थ्यो त्यो नगरे पनि एउटा भनाले लिडिङ पार्टीको रूपमा सभापतिको हैसियतमा उहाँले जुन प्रयत्न गर्नुभयो यो सकारात्मक छ। उहाँले आफ्ना मान्यज्यूहरूलाई बारम्बार भन्नुभएको छ तपाईँहरू सत्तारूढ दल हो, सत्तारूढ दलको मान्यज्यूहरू हो, तपाईँहरूले प्रतिपक्षीहरूलाई धेरै तुच्छ बोली नबोल्नुहोस्, धेरै आक्रमण नगर्नुहोस्, उहाँहरू भूमिकै चाहिँ आलोचना गर्ने हो भनेर सम्झाइरहनु भएको छ। मन्त्रीजीहरूलाई अनुशासनमा रहौँ, जथाभावी नबोलौँ भनेर भन्नुभएको छ। सरकारको आलोचनालाई मलाई लाग्छ जनताले जसरी आलोचना गरिरहेछन् त्यो आलोचनालाई सम्बोधन गरौँ सर्भिस दिउँ भनेर भनिरहनु भएको छ। यो मलाई लाग्छ उहाँमा आएको परिपक्वता हो, यतिले मात्र अझै पुगेको छैन, सरकारलाई अझ जिम्मेवार बनाउन चाहिँ पार्टी सभापति रविजीले अझै धेरै प्रयत्न गर्नु पर्ला।
0: अनि एउटा कुरा छ नि, संसद मात्र होइन पार्टीलाई पनि बालियनको व्यवस्था किन बढ़िरहेको छ, यसले चाहिँ कि देशको राष्ट्रियतामाथि अन्य संकटहरूमाथि वा द्वितीयको भरोसा गरेको दलले चाहिँ गरेको व्यवहार वा गर्ने व्यवहार उनी आफै उनको चाहिँ अन्तर्मुखी स्वभावका कारणले वा चाहिँ अन्य केही कारणले यो के हुँदैछ, के हुन सक्छ?
1: होइन होइन, मान्छेले दुई किसिमबाट अत्याइरहेछन्। बालेन शाह जुन ऱ्यापर हुनुहुन्थ्यो उहाँको आफ्नै शैली र स्वभाव छ, त्यो शैली र स्वभाव नै हो भन्ने किसिमले पनि बुझिरहेका छन् उहाँका समर्थकहरूले भने केही मान्छेहरूले के भन्छन् भने बालेनजीहरू मलाई लाग्छ बालेन समूह एउटा छुट्टै एउटा अभियानमा लक्ष्यका साथ अगाडि बढिरहेछ भन्छन्। त्यसलाई अन्तर्राष्ट्रिय परिदृश्यको आँखामा हेर्ने हो भने हिन्दू राज्यसँग राजा राजसंस्थासँग जोडेर हेर्न थालेका छन्, थाहा छैन के हो, तर हामी के चाहन्छौँ भने यो मुलुकमा लोकतन्त्र बलियोस् भन्ने चाहन्छौँ। त्यो पार्टीभित्र रविजी र बालेनजीको चाहिँ सहमति सहकार्य संवाद बढिरहोस् भन्ने चाहन्छौँ। यद्यपि रविजीले हामी पटक पटक बोयफ्रेन्ड गर्लफ्रेन्ड बरू त्यति भेट्दैनन् होला, हामी त्यति भेटिरहेछौँ भन्नुभएको छ, हामीले पत्याइरहेको छैनौँ, उहाँहरूको भेट भइरहेको छ, संवाद भइरहेको छ भन्ने कुरा सरकारको कार्यशैलीबाट पनि प्रश्न हुँदैन, मन्त्रीजीहरूका काम कारवाहीबाट पनि प्रष्ट हुँदैन, सरकारले समय समय गरेका निर्णयहरूबाट पनि प्रष्ट हुँदैन। यद्यपि सरकारका चाहिँ कमजोरीहरूलाई रविजीले ढाक्ने प्रयत्न बोक्ने प्रयत्न गरिरहनु भएको छ, तर कति दिनसम्म कसरी चाहिँ के अरे ढाक्नुहुन्छ भन्ने कुरा मात्र हो।
0: तर अब अहिले चाहिँ जस्तो उहाँले त फेरि पनि के भन्नुभएको छ भने हाम्रो सम्बन्धमा कुनै पनि बेमेल छैन, अलमल छैन, सरकार र दल चाहिँ एउटै सिक्काका दुई पाटा जस्तै भएर अगाडि बढिरहेछ भनेर उहाँले हिजो पनि बताउनु भएको छ क्या संचारकर्मीहरूलाई।
1: हो, उहाँले सैद्धान्तिक पाटो बताउनु भयो होइन, दल र सरकार भनेको एक सिक्काका दुई पाटा हुन् नै, यो सैद्धान्तिक पक्ष हो। तर व्यवहारिक रूपमा हामीले रवि पार्टी सभापतिले जुन कुरा व्यक्त गर्नुभएको छ त्यसरी चाहिँ के अरे सम्बन्ध अगाडि बढिरहेको चाहिँ पाइरहेको छैनौ।
0: तर अहिले समग्र देशको अवस्था, प्रतिपक्षी दलहरूको भूमिकाको विषय, प्रधानमन्त्रीबाट आएका कतिपय अभिव्यक्तिका विषय, भू राजनैतिक अवस्था र यो जटिलता कस्तो छ?
1: होइन, अहिले त दलहरू त थिला थिला परेका छन्, जनताले पत्याएका छैनन्, पत्याउने पनि कसरी? दलहरू आन्तरिक गुटबन्दीको चाहिँ के अरे शिकार भएका छन्, तीव्र गाली गलौजमा लागेका छन्, सुशासन र आन्तरिक चाहिँ लोकतन्त्र दलहरूमा छैन, जनतामा जाँदैनन्, अब हरेक कुराको प्रतिक्रियात्मक मात्र चाहिँ के अरे विश्लेषण गर्छन्। सत्तारूढ दल होस् या विपक्षी दलहरू, दलहरूको समग्र राजनीतिक संस्कारको लेभल पनि घटेको छ, स्ट्रेन्थिङ क्षमता पनि घटेको छ, जनतासँगको उनीहरूको प्रभावकारिता पनि कमजोर हुँदै गएको छ। मलाई लाग्छ यही शैलीमा दलहरू अगाडि बढ्यो भने जनताले यी दलहरूलाई पनि सत्तारूढ दल अथवा विपक्षी दलहरूको पनि विकल्प खोज्ने अवस्था नआउला भन्न सकिँदैन।
0: तर अहिलेको अवस्थामा नेपाली कंग्रेसको परिस्थिति कसरी निहाल्नु भएको छ? नेपाली कंग्रेसको
1: एक पक्ष
0: हिन्दू सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दूको वकालत गर्नुभयो, उहाँले चाहिँ गर्नु खोज्नु भएको के हो?
1: यो अनौठो कुरा आयो, यो अस्वाभाविक कुरा आयो। पूर्व प्रधानमन्त्रीले 81 छलफल नभइकन एउटा हिन्दूको एजेन्डा जुन भेलामा इन्डोर्स गराउनु भयो, अब पारित भयो। मलाई लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसका अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने इतर पक्ष सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा भगवान थापा र शेरबहादुर सम्भवतः आज अपराह्न भेट्ने कार्यक्रम छ, मैले सूचना भेटे बुझे अनुसार, सूचना पाए अनुसार त्यो भेटले पक्की पनि काङ्ग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कङ्ग्रेस, कम्युनिस्ट, कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
0: नेपाली कङ्ग्रेस एकदेखि हुने सम्भावना देख्नुभयो?
1: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के अरे मध्याहमा चाहिँ के अरे कुनै ठाउँमा शेरबहादुर देउवा र गगन थापा भेट्दै हुनुहुन्छ।
0: त्यो एथेन्टिक सूचना हो?
1: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग संवाद भइरहेको छ गगन थापाज्यूको, अब फाइनल्ली त्यो कुरा मिलेपछि पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम।
0: तर इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त, होइन?
1: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ। अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ। यसो त दुई मात्रै छैन, व्यक्तिगत रोहमा उहाँहरू गाली गलौजमा उत्रिनु भएको छ। कानुनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो। तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनुभयो र ताजा एजेन्डाका साथ महाधिवेशन होमिने चाहिँ के अरे ठाउँमा आउनुभयो भने यसले मलाई लाग्छ कङ्ग्रेस फेरि बौरिएर एउटा बलियो पार्टीको रूपमा अगाडि बढ्नेछ।
0: तर नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन्, होइन? आफ्ना अडानहरू छन् किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको पूर्ण इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब 15 महाधिवेशन 14 नेतृत्वले नै गराउनुपर्छ, महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै?
1: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि चाहिँ दबाब दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा जसले चाहिँ के अरे संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेपाले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ। उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तर्फमा त्यही तहबाट कुरा भइरहेको छ।
0: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हस् हस् यहाँलाई पनि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर फेसराज घिमिरे। आज श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
4: ल छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिमी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423450019।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली ममता रसाइली, मोबाइल 98 62 13 67 44 98 15 38 77 75।
0: लेकिन हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्ते नमस्ते, किम सर,
0: के छ अवस्था? राम्रै हुनुहुन्छ? स्वास्थ्य अवस्था ठिक छ?
10: स्वास्थ्य ठिक छु।
0: देशको स्वास्थ्य कस्तो छ? देश पनि ज्वरो आएको छ कि के छ? प्यारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था?
10: होइन, अलि देशको अवस्था त ज्वरो मात्र होइन, अलि धेरै ठुलै ज्वरो।
0: अस्ति भर्खरै इन्जेक्सन शल्यक्रिया भएको छ होइन, फेरि नयाँ बिरामी थपिहालियो,
10: सन्चो नहोला भन्ने देखिरहेको छु म त।
0: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन, भदौ 23-24
10: शल्यक्रिया भयो, आज त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म।
0: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि?
10: त्यो सम्भावना छ,
0: त्यस्तो छैन होला, किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन, सही दिशामा छ नि त, प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्याएको छ।
10: खै प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्य जीवहरूबाट कमेन्टहरू, नेगेटिभ कमेन्टहरू सुनिरहेको छु त म।
0: होइन, नेगेटिभ कमेन्ट के गर्नु भएको छ र? यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन, स्वतन्त्र छ नि त, एउटा सांसद सार्वभौम छ नि त, त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन। कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको फेरि फेरिमा?
10: कुन कुन काममा नम्बर दिने भन्नु?
0: सुशासनमा,
10: सुशासनमा त अब मान्छेहरूकै घरसम्म ग्यासको लाइन पुगिरहेको छ, त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स र भ्याटकै कुरा छ, अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन्, यो घन्टी पार्टी ठिक छैन, बेकारमा भोट हाल्नु भन्ने प्रतिक्रियाहरू दिइरहेका छन्, त्यसैले नम्बर त कति पाउँछ र पास मार्क पनि पाउँदैन।
0: पास मार्क पनि दिन सकिन्न अहिले?
10: खै त्यो छैन, त्यस्तो त्यो खालको रिजल्टहरू, त्यस्तो एक्सनहरू देखिँदैन।
0: तर अहिलेको जुन यो परिस्थिति छ नि, यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ, रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको, संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन, र बालेन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई, त्यसपछि पार्टीकै बैठकहरूमा पनि, यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई, होइन?
10: यस्तो छ, अब उहाँहरूको एउटा कल्चर पनि देखिएन, पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर त हुनु पर्यो नि त। अब नेपालकै केही इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा लाग्छ फर्स्ट होला,
0: होइन? त्यो त रुलिङ त गर्न पाएन त संसदमा नआएपछि।
10: त्यही त रुलिङ भन्नाले यतिसम्मको त्यो लेरेडिपी भन्छ नेपाली भाषामा, होइन? लेरेडिपी गर्ने कुरा, सांसदप्रतिको जवाबदेही नबन्ने कुरा, जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा, सांसदलाई पुरै व्यवस्था गर्ने कुरा, यो त गलत हो नि त। संसदीय प्रणालीमा सबैभन्दा ठुलो भनेको सांसद, जो सयौं लाखौं जस्तै एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्, नभए 1 लाख छ, होइन? 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ। अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। र सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्र पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि घन्टी पार्टीकै मन्त्री, उहाँले रुलिङ गर्ने भनेको घन्टी पार्टीबाटै सभामुख भएको मान्यज्यू, अहिले त सम्माननीयज्यू, अनि उहाँहरूको एक्सन अथवा विरोध गर्ने भनेको त्यही घन्टी पार्टीकै सांसद आशिका तामाङ भनेपछि अब पार्टीभित्रै कन्फ्लिक्ट सुरु भइसकेको छ नि त। त्यसैले संसदमा प्रणालीमा संसद ठुलो हुने कुरा, संसदप्रति प्रधानमन्त्री जवाबदेही बन्ने कुरा, अनि जुन जुन असहजताहरू उत्पन्न भइरहेको छ त्यसलाई एन टाइममा म्यानेज गर्ने कुरा, एउटा सबै काम गभर्मेन्टले भन्नु गर्नु पर्यो नि त। 35 वर्ष केही गरेनन्, 35 वर्षले बिगारेको कुरा 2 दिनमा कहाँ हुन्छ र यस्ता जवाबले त अब सुख त पाइँदैन। 35 वर्षमा नभएका काम त अहिले भएको छ, नेगेटिभ वेबाट हेर्दा
0: जस्तै
10: यति धेरै भएको छ कि मानवीय संवेदना, मानवीय संवेदनासँग कुनै गम्भीरै छैन यो सरकार। यो सरकार त के बुझ्छ भने म 1 करोड पैसा कमाउँछु या मेरो लकरमा सुन छ, यस्तै सुनै सुन भएका मान्छे मात्रै छन् भन्ने बुझाइ छ उसको। त्यसै यो समाजमा त अनेक खालका मान्छेहरू हुन्छन्, त्यो सबै मान्छेहरूप्रति सरकार जवाबदेही बन्नुपर्छ, सरकार अभिभावक बन्नुपर्छ। यो सबै चिजलाई इग्नोर गर्न मिल्छ त? सबैभन्दा ठुलो कुरा भनेको मानवीय संवेदना, मानवीय प्रोटेक्ट गर्ने कुरा, ह्युमन राइटलाई संरक्षण गर्ने कुरा सबैभन्दा ठुलो कुरा होला नि त। अझै सरकारको सरकारले ओभर ट्याक्स लगाएको कारणले मान्छेहरू मरिरहेछन्, अझ मर्न सक्ने धेरै सम्भावना ह्याङ्गिङ गरेको देखिरहेको छु, सुसाइड नोट लेखेर मान्छे मरिरहेको छन् भनेपछि यिनी सबै चिजप्रति आँखा चिम्म गर्न मिल्छ त यो सरकारले? मान्छे मरे मरुन्, खाए खाउन्, यिनी भन्न पाइन्छ त? प्रधानमन्त्री हुने, सरकारको जिम्मेवारी लिने, जवाबदेही बन्नुपर्ने ठाउँमा व्यवस्था गर्ने कुरा यो धेरै राम्रो गरेको छैन, गरिरहेको छैन। अब यस कसले भन्नु पर्ने, कसले सिकाउनु पर्ने, कसले बताउनु पर्ने, त्यसैले यो ठिक बाटोमा हिँडेको छैन सरकार।
0: तर अहिले चाहिँ फेरि तपाईँहरूको पनि त उता सँगै मर्ने सँगै बाँच्ने, हिजो बाचा कसम खाएको, स्वर्ग जाँदा सँगै नर्क जाँदा सँगै प्रचण्डजी र ओलीजीको पनि राम्रै तालमेल भइरहेको छ, यसमा सन्तुष्टि हुनुहुन्छ तपाईँ?
10: यस्तो त क्यान्सर मान्छेहरूमाथि आपत आइपरेपछि त्यसले ट्विस्ट गर्ने उद्देश्यले यो गरेको हुनुपर्छ, खास गरेर ओलीले। अब ओलीले पनि आफ्नो केन्द्रीय कमिटिको बैठक या पदाधिकारीको बैठक या सचिव या स्थायी कमिटिको बैठक नडाकिकन अब त्यो सहमति गरेका छन्। अब हाम्रो संयोजक कंवरले पनि अब धेरै यो विषयमा कुनै पनि संस्था या संयन्त्र अथवा कमिटीबाट निर्णय नगराइकन उहाँले पनि अब यो सहमतिमा सिग्नेचर गर्नुभएको छ। त्यसैले यो पहिलो कुरो त यो संस्थागत छैन, संस्थागत हुन सकेका छैन यो कुरा। मल्टी पार्टी डेमोक्रेसीमा दल भन्ने चिज ठुलो हो,
0: तर त्यहाँ
10: सबै चिज सब थोक भनेको चेयरम्यानहरू मात्रै सबै चिज होइन। चेयरम्यानले जे गर्यो जे मन लाग्यो त्यो मात्रै गर्ने कुरा, गर्न पाउने कुरा हुँदैन। कम्तीमा त्यसको अनुमोदन गराउने कुरा, त्यसको प्री डिस्कसन गर्ने कुरा, अनि डिसिजन गर्ने कुरा, त्यसपछि सही हिसाब कहाँ कहाँ गर्नुपर्छ, यो मेजर कुरा अथवा स्टेप या प्रोसेस भनेको यिनीहरू हुन्। तर एउटालाई संकट आइपऱ्यो, त्यो संकटलाई टार्नलाई अर्कोले सहयोग गर्ने, अर्कोमाथि संकट आइपऱ्यो फेरि अर्कोले त्यसलाई सपोर्ट गर्नुपर्ने, अथवा एकले अर्को बयान गर्नुपर्ने, बखान गर्नुपर्ने, त्यसको लागि कुनै पनि संस्थागत निर्णय नचाहिनु पर्ने, यो त बेठिक कुरा हो नि त। कि त इमान्दारीपूर्वक लाग्नु पर्यो खेम सर, अब इमान्दार पनि छैनन्। अब इमान्दार
0: छैन,
10: संस्थागत निर्णय नगरिकन सम्झौता गर्ने कुरा राम्रो हो त। यो आँखाले हेर्न पनि पर्यो नि त,
0: छलफल भएन,
10: छलफल भएको छैन।
0: अस्ति उहाँले जल्लाद खनालजीले भन्दै हुनुहुन्थ्यो क्या, पूर्व प्रधानमन्त्रीजीले यही कार्यक्रममा हो होइन, स्वर्ग नर्क भने चाहिँ गरुड पुराणमा यो काठमाडौँ उपत्यका जत्रो मात्रै छ अरे स्वर्ग, त्यसमा त विश्वका धेरै मान्छे जान चाहन्छन्, ओली प्रचण्डको त ठाउँ मुस्किलै होला भन्नुभएको थियो क्या मलाई,
10: सिम्बोलिक बोल्नुभएको छ। तर यो हामी कम्युनिस्टहरू यो स्वर्ग नर्कमा विश्वास नगर्ने मान्छेहरू, स्वर्ग पनि गइन्न नर्क पनि गइन्न होइन, तर पनि कति हामी स्खलित भइसकेको छौँ थ्योरिटिकली, अझै पनि चेयरम्यान छौँ, स्वर्गका कुरा गर्छौँ, नर्कका कुरा गर्छौँ होइन, त्यो त राम्रो होइन, त्यो त कम्प्लिटली स्खलित भएको कुरा हो नि त, भन्नाले वैचारिक रूपमा ठिक ठाउँमा नभएको कुरा हो नि त।
0: तर अब एउटा आशा आस्था छ नि त होइन, मान्छेको भरोसा छ, आस्था छ होइन, दैवी प्रकोप होइन, दैवी शक्तिहरू प्रतिको आस्था त छ नि त धेरैलाई,
10: होइन त्यो त छ, त्यो त छ, तर विश्वास त छैन नि त।
0: अनि एउटा कुरा अब जान्न के बताइदिनुहोस् भने नि, जस्तो अहिले अब सरकारका जुन गतिविधिहरू तपाईँले देखिराख्नु भएको छ, अन्तर्राष्ट्रिय रूपमा पनि यो जुन किसिमको अहिले सुरक्षा चुनौतीका विषयहरू छन्, सीमा वारपारका विषयहरू छन्, त्यसपछि अब भूराजनैतिक स्थितिले चाहिँ विश्वलाई एउटा अर्को बाटोतर्फ डोर्याइरहेको छ, यी यो समग्र विषयलाई हेर्ने हो भने चाहिँ तपाईँको आफ्नो धारणा के छ, हामी कुन तहमा छौँ अहिले, राष्ट्रको हितको पक्षमा, राष्ट्रको चाहिँ एउटा समृद्धिको पक्षमा, राष्ट्रको सुरक्षाको पक्षमा चाहिँ सरकार कतिको जिम्मेवार छ?
10: एक दिन संसदमा सम्माननीय प्रधानमन्त्रीले बोलेदेखि इन्डियाले अलि इन्डिया लगायतका अन्य देशहरूले छिमेकी राष्ट्रहरूले यो विषयमा अलिक धेरै चासो राखेका छन्, जसको कारणले पटक पटक यो हाम्रो नवलपरासीको भूमिमाथि आक्रमण, सुस्तमाथि आक्रमण भइरहेको छ। अब हाम्रा भूमिमाथि अरू अरू बाँधहरू भट्काइदिने कामहरू भइरहेको छ। अनि सुरुवात कसले गर्यो? नेपालको सरकारले अथवा गभर्मेन्टले यसको सुरुवात गरेको छ, र यसलाई फेरि डिप्लोमेटिकली यसलाई फेस गर्ने कुरा, यसलाई म्यानेज गर्ने कुरा, सम्बोधन गर्ने कुरा पनि म सुनेको छैन, सुनिरहेको छैन। अब त्यो नभएपछि त एक खालले अप्ठ्यारोमा त छ, किनकि स्वयं सांसदहरू जुन दल रुलिङ पार्टी छ, रुलिङ पार्टीका सांसदहरू पनि सिरियस नहुने, स्वयं सम्माननीय प्रधानमन्त्री पनि सिरियस नहुने, मन्त्रीहरूले पनि ध्यान नदिने हो भने सीमा सेक्युरिटीको विषयमा त लगभग अप्ठ्यारै छ नि त, तर पनि यसै म्यानेज गर्नुपर्छ। र दोस्रो कुरा के छ भने, अहिले शक्ति राष्ट्रहरूले हाम्रो नेपालले एउटा खेल मैदानको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्। यही खेल मैदान बनाएर आफूले दुईटा राष्ट्रहरूलाई चेक गर्ने र आफ्नो यहाँ उपस्थिति जनाउने र एक्टिभिटीहरू गर्ने, जस्तै अमेरिकाले यहाँ एक खालको तिब्बतीयन एक्टिभिटी गर्न सक्यो भने यही थ्रु चाइनालाई कमजोर बनाउन सकिन्छ।
0: त्यो त स्थगित भयो, त्यो कार्यक्रम नहुने भयो, काठमाडौँ युनिभर्सिटीले आयोजना गरेका कार्यक्रम
10: होइन, त्यो त एउटा प्रोग्राममा थियो, तर उसको त रेगुलर स्ट्राटेजी त्यहाँ अगाडि बढिरहेको छ नि त। त्यो एउटा स्टेप थियो, जस्तै जन्मदिन मनाउने कुरामा के मान्छे उपस्थित भए, त्यसपछि अर्को जुन तपाईँले भनिराख्नु भएको छ काठमाडौँ युनिभर्सिटी होइन युनिभर्सिटीको आयोजना, त्यसपछि अर्को अर्को प्रोग्रामहरू, यिनै एउटा प्रोग्राम हो। प्रोग्राम भनेको एउटा कार्यक्रम हो, तर रणनीतिक जुन उद्देश्यको साथ गर्न खोजिएको छ तिनीहरू त अनगोइङ नै छ। भनेपछि यिनी चिजलाई पनि स्टप गर्नुपर्छ, स्ट्रङली स्टप गर्नुपर्छ। यो कुरामा पनि प्रधानमन्त्रीले ध्यान दिनुपर्छ सधैँभरिको लागि। अब एसपीका कुरा पनि सुनिरहेको छु, अब यस्ता यस्ता कुराहरू कामहरू गर्न खोजिरहेछ। कम्तीमा राष्ट्रियतासँग जोडिएका विषयहरू, अब एसपीपी भन्ने बित्तिकै सेक्युरिटी सेक्युरिटीसँग जोडिन्छ। अब यिनी प्रोजेक्टहरू नगरे हुन्थ्यो अथवा पास नगरे हुन्थ्यो भन्ने हाम्रो चाहना हो, तर अब हाम्रो रुचि हाम्रो चाहनाले त काम त गरेन। त्यसरी एक खालको रिस्क जोन नै देखिरहेको छ मुलुकको सेक्युरिटी सबै चिज।
0: हस्, उहाँलाई तपाईँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेटमणि चौधरीजी नमस्कार। पूर्व मन्त्री एवं नेकपाका नेता मेटमणि चौधरी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु, नमस्कार।

0: गराउन यो पहल गरिएको जनाएको छ। अबदेखि सरकारी छपाई सम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ। साथै सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउन एक गतेदेखि लागू हुने गरी बढ़ाइएको तलबमान, ग्रेड र प्रोत्साहन भत्ता विभिन्न शर्त सहित उपलब्ध गराउन निर्देशन दिएको छ। अर्थमन्त्री स्तरीय निर्णय अनुसार चारवटा शर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलब भत्ता, ग्रेड र प्रोत्साहन भत्ता उपलब्ध गराउन सम्बन्ध पक्षलाई निर्देशन दिएको हो। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्री परिषदको साउन 6 गतेको निर्णय अनुसार साउन 1 गतेदेखि लागू हुने गरी कायम भएको तलबमान अनुसार तह तथा पद अनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ। प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा अहिले कायम प्रोत्साहन भत्ता भन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ। कार्य सम्पादन सूचकका आधारमा दिइने प्रोत्साहन भत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ। अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सृजना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सहकारी मिटर ब्याज प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा धरनामा बसेका महिला, बाल बालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नका साथै समस्यालाई नजिकबाट नियालिरहेको समेत जनाएको छ। विज्ञप्तीमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचारको व्यवस्था, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका लागि वार्ता टोली गठन भएकामा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा बिहानदेखि घाम लागेको छ। गैराती धेरै ठाउँमा वर्षा भए पनि अहिले भने वर्षा रोकिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा फाटाफुट बाहेक अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै भोलि र पर्सी पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जफना र चाहना पैसा,
2: पैसा माछ शक्ति, पैसा माछ सहारा,
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संयुक्त राष्ट्रसंघको 81 महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले सहभागिता जनाउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको हो। बैठकले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसैता नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध यरले आउँदो भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध यर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गएको जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको उहाँले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा फेरि सञ्चालन गर्न लागि बुद्धयरले जनाएको छ। अब विदेशको खबर। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण निगरानी र आन्तरिक नियन्त्रण थप कड़ा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हगिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै 2 हप्ताका लागि रोकेको जनाएको छ। यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ। अब खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाको संघको सम्झौता समय अगावै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंगिएको हो। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलेका छन्। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। सार्वजनिक संस्थानका कर्मचारीलाई शर्त सहित तलब भत्ता वितरण गर्न अर्थ मन्त्रालयको निर्देशन। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका आशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, कोशी र मधेशका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने, सुरक्षा चुनौती बढेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित, एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो खुशीको कनेक्शन।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्स्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको चक्रपट खण्ड रातको बेला झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपट खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रीट लाइट संचालनमा ल्याएसँगै सड़क झिलिमिली हुन थालेको हो। चक्रपट अन्तर्गत बल्खुदेखि बालकुमारी पुलसम्मको खण्डमा जडान गरिएका स्मार्ट बत्तीहरू हिजोदेखि बल्न थालेका छन्। स्मार्ट सड़क बत्ती प्रणालीको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले यस्तो प्रविधि नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाले भित्र्याएको दावी गर्नुभयो। काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक गाडीको बारेमा जानकारी दिने मोबाइल एप्लिकेशन शुरू भएको छ। सार्वजनिक गाड़ी कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइपुग्दा कति समय लाग्छ लगायतका बारेमा जानकारी दिन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेशन शुरू भएको छ। हिजो संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषदको तेस्रो बैठकमा अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले एप्लिकेशन सार्वजनिक गर्नुभयो। यो एप्लिकेशनमा जीपीएस जडान भएका झण्डै 1200 गाड़ीका बारेमा जानकारी लिन सकिन्छ। यसलाई बढ़ाउँदै लगिने योजना छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले काठमाडौँ उपत्यकाभित्रको यातायात प्रणालीलाई सरल सहज र पहुँचयुक्त बनाउन रात्रिकालीन बस सेवा विस्तार गर्न र विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि बिहानैदेखि यातायात सञ्चालन गर्न पालिकाहरूसँगको वित्तीय साझेदारी आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य स्थल ठमेललाई 24 घण्टा सुरक्षित व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषदको नवनिर्वाचित टोलीले हिजो काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वर राज पौडेलसँग गरेको भेटमा ठमेललाई 24 घण्टा पारिवारिक सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। ठमेल पर्यटन विकास परिषदका तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा 2081 सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई 24 घण्टा सञ्चालन भएको घोषणा गर्नुभएको थियो। परिषदका महासचिव पशुपति कडेलले पर्यटकीय केन्द्र ठमेललाई 24 घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो। भेटमा ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सड़क बालबालिकाको उचित व्यवस्थापन तथा हर्कर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको छ। र राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल र चाइना कल्चरल सेन्टर नेपालको सहकार्यमा 187 विश्व फोटोग्राफी दिवस तथा चाइना कल्चरल सेन्टर नेपालको 10 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा थ्रु द आइज अफ नेपाल फोटो जर्नलिस्ट चाइना फोटो प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र चीनका तस्वीरहरूलाई एउटै प्रदर्शनी मार्फत प्रस्तुत गर्नु सकारात्मक सन्देश भएको बताउनुभयो। यस्ता कार्यक्रमले विभिन्न देशबीचको आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदान प्रदानलाई थप बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्स्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली, काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक गाड़ीको जानकारी दिने मोबाइल एप शुरू, धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह, नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भनाई र पर्यटकीय क्षेत्र ठमेललाई 24 घण्टा सञ्चालन गर्ने तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईँ सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखेगर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
7: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
0: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोपराइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 029-570-123,
0: मोबाइल नम्बर 9841-066-22।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: Radio Aro, I'm Jack.
1: It's 10 a.m.
2: अहिले बिहानको 10 बज्यो। पीड़ित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया बिरगंज सड़क खण्डमा टायर बालेर प्रदर्शन गर्दै सड़क ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ। सड़क अवरूद्ध भएपछि बिरगंज पथलैया सड़क खण्डमा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार साउन 31 गतेदेखि बेपत्ता भएकी 3 वर्षीय गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरी समक्ष दिएको जनाइएको छ। बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका एकी गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्। प्रहरीले बालिका हराएको 3 दिनसम्म खोजी गर्न नसकेको, परिवारले पिटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। मंगलबार साँझ शव भेटिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। परिवारले शव भेट्नु अघि नै सोही दुईजना विरूद्ध पिटानी जाहेरी गरेको जनाइएको छ। दाङको घोराई उपमहानगरपालिका 7 स्थित बेसाहीमा ट्राक्टर र अटोएक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। बुधबार राति 8 बजेतिर सौडारियाबाट सरातर्फ आउँदै गरेको रा 1-3709 नम्बरको ट्राक्टर र घोराईबाट बसन्तपुरतर्फ जाँदै गरेको लुप र 02-001-1929 नम्बरको अटोएक आपसमा ठोकेर दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार 3 जना घाइते मध्ये अटो चालक घोराई उपमहानगरपालिका 5 बसन्तपुरका 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य 2 जना घाइतेको अवस्था मध्यम रहेको छ। ट्राक्टर र ट्राक्टर चालक घोराई उपमहानगरपालिका 17 भइसकेका 33 वर्ष हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कलाकार सीताराम कटेल धुर्मुस अमेरिका फर्किएका छन्। उनले नेपाल बसाईको 2 महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फिर्ज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन्। सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले आशा भने जीवित रहेको उल्लेख गरेका छन्। उनले भनेका छन् यो पटक त 100% न्याय पाउनेछौ, आफ्नै माटोमा दुःख सुख साट्नेछौ र पहिले जस्तै फेरि हजुरहरूलाई हँसाउनेछौ भन्ने ठूलो सपना बोकेर छोरी सहित मातृभूमि फर्किएको थिए तर प्रयास असफल भएको उनले लेखेका छन्। 2 महिना अथक प्रयास गरे, राज्यका ढोका ढोका पुगे, न्यायको आशामा राज्यलाई गुहारे। उनले भनेका छन् तर न राज्यले आवाज सुन्यो न त आफ्नो पीड़ा मन खोलेर सुनाउने अवसर नै पाए। समस्या समाधान हुने त कुरै भएन, उल्टे 15 करोड़ विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। उनले 18 करोड़ 43 लाख रूपियाँको भारी अधुरा सपना र मनभरिको पीड़ा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी 27 अगस्त अर्थात 11 भदौमा भारत नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद श्रृंखला शुरू गर्दैछ। एनडीटीभी अन्वेक्षा सीमापार विचार नामको संवाद श्रृंखला नेपालको राजधानी काठमाण्डुबाट शुरू हुनेछ। याकिन यतिमा बिहान 9 बजेदेखि हुने कार्यक्रममा सत्तारूढ राष्ट्रसभा सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासम्मका नेताहरू सहभागी हुनेछन्। कार्यक्रमको प्रचार सामग्रीमा रवि र गगन सँगै मन्त्री डाक्टर छोरिङ वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुमरिमा उदास, अभिनेता राजेश समाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने उल्लेख गरिएको छ। एनडीटीभी अनलाइनको एक समाचार

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना
3: एक थोपा रगत अनन्त आशीर्वाद तपाईको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
2: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
3: समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान
2: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला अस्पताल संखुवा सभा ब्रह्म कुमारी समाज सेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा
3: रक्तदान जीवनदान

0: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख लेखीको धुन।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।

नेपाली रेडियो नेटवर्क बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाराको जितपुर सिमरा उपमहानगरपालिका दुई भक्तिनगरमा तीन वर्षीय बालिकाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढ़ाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र घृणित कार्यपछि हत्या गरिएको खुलेको छ। साउन दुई गते साँझ करिब 5:45 बजे भक्तिनगर स्थित वीरबहादुर रोकाको टाइलले छाएको एक तले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन्। लगत्तै इलाका प्रहरी कार्यालय सिमरावट प्रहरी नायब निरीक्षक दिलीप छेत्रीको कमाण्ड मासुको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाह्रबाट प्रहरी निरीक्षक नरेन्द्र कुवरको कमाण्डमा थप टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त शव जितपुर सिमरा उपमहानगरपालिका दुई दस्तुरी बस्ने तीन वर्षीय बालिकाको रहेको खुलेको छ। प्रहरीका अनुसार उनी साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराएकी थिइन्। बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ना 16758 नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिए भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको भनाइ छ। मंगलबार साँझ बारा प्रहरीले कुकुर सहितको टोली लगेर अनुसन्धान शुरू गरेको थियो। त्यति बेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाए झै गरिरहेका थिए। सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले हिरासतमा लिएको थियो। थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालक समेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका एक बस्ने 24 वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ। चौधरी विरूद्ध जबरजस्ती करौडी तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको थप तथ्य प्रमाण संकलन गर्न नेपाल प्रदेश प्रहरी कार्यालय वीरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरेको जनाएको छ। दाङको घोराई उपमहानगरपालिका साथ स्थित बेसाईमा ट्र्याक्टर र अटो एकापसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। बुधबार राति 8 बजेतिर सौदारियारबाट सरातर्फ आउँदै गरेको रा 1-3709 नम्बरको ट्र्याक्टर र घोराईबाट बसन्तपुरतर्फ जाँदै गरेको लुप्र 02-00-1-1929 नम्बरको अटो एकापसमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार तीनजना घाइते मध्ये अटो चालक घोराई उपमहानगरपालिका 5 का बसन्तपुरका 45 वर्षीय विरोध पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुईजना घाइतेको अवस्था मध्यम रहेको छ। ट्र्याक्टर र ट्र्याक्टर चालक गोराई उपमहानगरपालिका 17 भइसकेका 23 वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर, बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँड र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ। एमाले मुख्यमन्त्री सहित दुई मन्त्रालय, नेपाली कम्युनिष्ट पार्टीले दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने गरी दलहरूबीच बाँडफाँड भएको छ। आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिर बहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरूले पाउने मन्त्रालय भने टुंगिन बाँकी रहेको छ। मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको शपथ ग्रहण आज अपरान्ह 4 बजेका लागि तय भएको बताएका छन्। मन्त्रीको शपथ 4 बजेलाई छ, हामीले संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं, उनले भनेका छन्। राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापा मगरलाई समर्थन रहेको पत्र पठाएका थिए, तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनेको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन्। पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कार्यवाहीको तयारी गरेको छ। कलाकार सीताराम कटेल धुर्मुस अमेरिका फर्किएका छन्। उनले नेपाल बसाएको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन्। सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले आशा भने जीवित रहेको उल्लेख गरेका छन्। उनले भनेका छन् यो पटक त 100% न्याय पाउनेछौ, आफ्नै माटोमा दुःख सुख साट्नेछौ र पहिले जस्तै फेरि हजुरहरूलाई हँसाउनेछौ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिए, तर प्रयास असफल भएको उनले लेखेका छन्। दुई महिना अथक प्रयास गरे, राज्यका ढोका ढोका पुगे, न्यायको आशामा राज्यलाई गुहारे, उनले भनेका छन्। तर न राज्यले आवाज सुन्यो, न आफ्नो पीड़ा मन खोलेर सुनाउने अवसर नै पाए। समस्या समाधान हुने त कुरै भएन, उल्टै 15 करोड़ विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फिर्ज हुने अवस्था आयो। उनले 18 करोड़ 43 लाख रूपियाँको भारी अधुरा सपना र मनभरिको पीड़ा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन्। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रीको माग बढ़ेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्न यो उडानका लागि यात्रीको माग बढ़दै गएको छ। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ, त्यसका लागि बुकिङ खुल्ला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्। अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका प्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ। ट्रम्प प्रशासनले पब्लिक चार्ज अर्थात सरकारी सुविधामा निर्भर व्यक्ति सम्बन्धी नियमको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारी आर्थिक सहायता लिएका केही आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका अनुसार नयाँ नियम 18 सेप्टेम्बरदेखि लागू हुनेछ। त्यसपछि ग्रीन कार्ड आवेदनको मूल्याङ्कन गर्दा आवेदकले सरकारी सहायता लिएको वा नलिएको मात्र होइन, उसको उमेर, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक परिस्थिति र शिक्षा समेतलाई ध्यानमा राख्न सकिनेछ। यस परिवर्तनको असर अमेरिकामा बसोबास गरिरहेका नेपाली आप्रवासी र उनीहरूका परिवारमा पनि पर्न सक्ने देखिएको छ। यसले विशेष गरी कम आय भएका परिवार वा स्वास्थ्य सम्बन्धी अतिरिक्त आवश्यकता भएका आवेदकको ग्रीन कार्ड प्रक्रियालाई थप जटिल बनाउन सक्ने चिन्ता देखिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश छाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
2: सुस्मिता नाछिरिङ सालपासिलिछ 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा सनपुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लुवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु सेता पाँचखोपा नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुङसा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माटी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। यो कार्यक्रमलाई विशेष गरी मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अनि यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँको सम्झना सन्देशहरू वाचन गर्ने गर्छौं। आज पनि धेरै साथीहरूले हामीलाई आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। कति नयाँ हुनुहुन्छ जसले आज कार्यक्रम रिक्वेस्ट टाइमलाई फर्स्ट टाइम सुन्दै हुनुहुन्छ होला, कति साथीहरूले चाहिँ कार्यक्रम सुन्दै आइरहे तापनि कार्यक्रममा कसरी सहभागिता जनाउने, कुन माध्यमबाट सहभागिता जनाउने भन्ने थाहा नभएको मित्रहरू पनि हुन सक्नुहुन्छ। तपाईँको लागि मैले जानकारी गराउने गर्छ। विशेष गरी यो कार्यक्रमलाई चाहिँ कार्यक्रममा चाहिँ तपाईँले सहभागिता जनाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू चाहिँ जोडिनुलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा तपाईँको लागि भनेर स्टाटस पोस्ट गरेका छौ जहाँ चाहिँ हामीसँग स्पोन्सरमा जोडिनुहुने साथीहरूको फोटो सहितको स्टाटस रहेको छ। स्टाटसको कमेन्ट बक्समा गएर फटाफट म्यासेजहरू लेखी पठाउनुहोस्। तपाईँका आफन्तजन इष्टमित्र साथीभाइको कता हुनुहुन्छ होइन, उहाँहरूलाई केही भन्न सके, सन्देश चढ्नुहोस् त सम्झिन चाहनुहुन्छ भने उहाँहरूको नाम लेखी पठाउनुहोस् अथवा उहाँहरूको नाम मेन्सन गरी पठाउनुहोस्। अवश्य पनि तपाईँका रुचाएका ती सुमधुर गीत संगीतहरू तपाईँका निम्ति प्रस्तुत गर्ने नै छु भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला जुनिता बमजनले हामीलाई म्यासेज पठाउनु भएको छ। हाई सिस सफला नमस्ते, म जुनिता बमजन भोजनबाट बस्ने गीत सबैको लागि मिस यू अल भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई। अनि अर्को साथी शिशिर चञ्चले हुनुहुन्छ। हाई रमा नाना सेवा सेमुना, म शिशिर चञ्चले पारी पाँच खपनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना माया अनि आज जन्मदिन मनाउनु हुने खानपारी एफएमको आरजे सुरेन साक्य सरलाई जन्मदिनको अनगिन्ती शुभकामना भन्दै प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई माया सम्झना मिस यू अल भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ रूपेश सायमाजी छेत्री, उहाँले एउटा गीतको लिंक पठाउनु भएको छ। अनि सम्झना सबैमा सुनिरहेको छु, भोजुर घर भइहाल बहरइनदेखि हो भन्नुहुन्छ। अर्को साथी बिरजाहाङ लिम्बु हुनुहुन्छ। बिरजाहाङजीले हेलो हजुर सेवारो नमस्ते है, केही साथीहरूलाई सम्झनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै विदा भए है त भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ शान्ति विजी, शान्तिजीले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अनि त्यसै गरेर सन्तोष काफले हुनुहुन्छ, सन्तोषजीले ह्याप्पी बर्थडे टु यू श्रेन साक्या दाईलाई भनेर लेख्नु भएको छ। अनि अर्को साथी भोजपुरे उषा हुनुहुन्छ, उषाजीले अपकमिङ सङ डेडिकेट टु अल माइ फ्रेन्ड्स भनेर लेख्नु भएको छ। अन्जान थुलोङ हुनुहुन्छ, उहाँले नमस्ते मन्जान थुलोङ युएबाट, सबैमा धेरै सम्झना माया छ, शुभ दिन सबैमा सदा माया गर्ने साथीहरू डियर बिस्टु मगर्नी मगर्नी हिर्सु चामलिङ राई पवित्र राई सिम्पल सरिना एल्सना कुलुङ राई त्यसै गरेर लेख्नु भएको छ उहाँले चञ्चली कुलुङ सरी छोरी चामलिङ अम्बिका राई भन्नुभएको छ, एल्सना कुलुङ राई अनि अनिता नखोक अनिता मगर सरी निकिता मगर त्यसै गरेर कल्पना साम्पाङ बाँदरनी जुनिता चामलिङ राई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि अन्जानजीलाई। अर्को साथी सचिन नेवाहाङ राई हुनुहुन्छ, सचिनजीले पनि मिस यू अल भन्दै सबै सबै साथीहरूलाई सम्झना गर्नु भएको छ। सो तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु अनि सँगै तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँका निम्ति मैले राख्ने गरेकी छु। अब भने कार्यक्रममा एउटा मिठो गीत राख्न चाहन्छु। यो गीतलाई साथीले रोजाईमा पार्नुभएको छ। के साँच्चै तिमी बलको यो मिठो गीत हो, नेपाली मुभीसँग रहेको छ, होमवर्क नेपाली मुभीबाट रहेको गीत हो। तारा प्रकाश लिम्बु र प्रवेश अधिकारीका आवाजमा रहेको यो गीत कार्यक्रममा पहिलो सांगीतिक श्रेष्ठहरू प्रस्तुत गर्न चाहन्छु। सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै समाचार गीत तपाईँको लागि मैले प्रस्तुत गरे। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई तपाईँले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ। अनि यो कार्यक्रममा चाहिँ तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गर्ने गर्छु। धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। नयाँ हुनुहुन्छ भने, तपाईँले भर्खरै सुन्दै हुनुहुन्छ भने

मांसाले मेसेज पठाउनु भएको छ। उहाँले लेख्नुहुन्छ, हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, के छ खबर तपाईँ लगायत रेडियो अरुण एफएम अल इन्डिया टिमको, माम खानुभयो भन्नुभएको छ। मैले माम खाइसके, म पनि प्रोग्राम सुन्दैछु, सभा पोखरी ज्यामिरेबाट हो। अनि तपाईँहरूकोतिर मौसम कस्तो छ भन्नुभएको छ। हाम्रोतिर मौसम ठिकै छ, मन्द मन्द घाम लागेको छ अहिलेको समय बाहिर। अनि यता हाम्रोतिर त मजाले घाम लागिरहेको छ है भन्नुभएको छ। फ्रेन्ड्स मिस गर्नुपर्दा जस्ट फर यु। एण्ड काठमाडौँतिर हुनुहुन्छ प्यारो मान्छे उज्जवल राईलाई कार्य सफलताको शुभकामना, साथमा मिठो माया सम्झना, लभ यु एण्ड टेक केयर भन्नुभएको छ। अनि मिस यु प्यारो प्यारी भदैनी सम्झना रुमाङसा उज्जवल सन्देश कुलुङ राई भदै हिमाल याम्फो हिमाल चामलिङ राई माया बिनु विनिता शासङकर क्युटी दिल्सा राई माइलो मन कुमारी कान्छे कुलुङ मुटु चन्द्र माया तामाङ त्यसै गरेर बेस्टी प्रतिमा वालाखाम प्यारी सोनिजा कुलुङ त्यसै गरेर सोनी डियरहरू भनेर लेख्नु भएको छ। रञ्जना बाहिङ राई मिडिया प्रेमिनी मुसेर्पा पेमु शेर्पा सानुमाया शेर्पा सुशीला विश्वकर्मा पूर्वेली खुसी ममता पोया प्रतीक्षा थुलुङ राई सपना शंकर अनि मेरो घर फ्यामिलीमा पनि मिठो माया सम्झना हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी किङ्स क्वीन हुनुहुन्छ, उहाँले हेलो सिस्टर नमस्ते, लङ टाइम पछि चिचिला पाँचबाट सपना राई हो, मिस यू अल माई फ्रेन्ड्स एण्ड हेभ अ गुड डे भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ बबिता केपछाकी मगर, बबिताजीले गुड मर्निङ सिस्टर भन्नुभएको छ। अर्को साथी रञ्जना बाहेङ राई हुनुहुन्छ, हेलो गुड मर्निङ, म मकालोबाट रञ्जना बाहेङ राई हो। अनि आज यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट फर यु एण्ड जुनिता बमजन करिना राई जुनिता चामलिङ राई साइली सोनिया कोलोङ राज घले मगर निमा शेर्पा मिडिया प्रेमी निमु शेर्पा धेरै रुम्बाङसा सम्झना रुम्बाङसा योगिनी निहाङ लिम्बु अन्जान थोलोङ रोमन मोक्तान तामाङ दुर्गा कटवाल हरपल रोशनी सत्यकला इसारा सरू छेत्री गंगारिया छेत्री दिल दुखेरिया त्यसै गरेर मगर सुषमा एन्जेल शान्ति कोलोङ रिमा थामी रामकुमार लिम्बु त्यसै गरेर मीना चामलिङ सविता राई बसन्त श्रेष्ठ राई पीके राई लगायत प्रोग्राम सुनेर बस्नुहुने मेरो नेमसँग परिचित सबैलाई मिस यू भन्दै के बाई बाई भन्नुभएको छ। अन्त्यमा उहाँले एउटा गीतको लिंक पनि पठाउनु भएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई सम्झना रुम्बाङसाले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अर्को साथी कल्पना साम्पाङ हुनुहुन्छ बोसो घर हाल काठमाडौँबाट, गुड मर्निङ नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ। एकदमै सन्चै छु मेरो घर ओके मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन अनि मिस यू एण्ड लभ यू मामु अन्जान यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ त्यसै गरेर मनिषा बान्तवालाई ढिलै भए पनि ह्याप्पी बर्थडे टु यू हरपल रोशनीलाई अग्रिम जन्मदिनको शुभकामना छ दादा प्रदीप खालिङ त्यसै गरेर दादा रामकुमार थापा दादा गणेश श्रेष्ठ त्यसै गरेर दादा युक्त प्रसाद श्रेष्ठ अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सिने माया गर्ने घृणा गर्ने सबैलाई सम्झना भन्दै माया छ अल फ्रेन्ड्सलाई भन्दै मिस यू बाई बाई नाना भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी धर्मराजी हुनुहुन्छ, नमस्ते म ढकाल धर्मराज बिर्तामोड झापा गर्दै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको मायाले मलाई हेरेको हेरै बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौ 4 गते जन्मदिन मनाउनु हुने खादबारी एफएम संखुवा सभाका एमसम आरजे सुरेन साक्यालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्ने हुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको व्यवसायमा अब तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीले रोजाईमा पार्नु भएको छ लैजा सरी बोलको गीत हो। रचना रिमालको आवाजमा रहेको यो गीत सुन्दै रहनुहोस्।

बातें मैं फिर भी पूरी जिंदगी आपका इंतजार करूंगी।

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
2: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815387775।
5: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
6: एक थुपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
5: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
5: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
6: रक्तदान जीवन

0: हौ
1: लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको
1: हौ लु समस्याको समाधान भनेकै म हो
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनु त
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: चाहना हेर न गरगनाले त बेहुलीले कस्तो सुहाएको छ है त्यही त कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
5: ए बेहुलीले लगाएको गरगनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोपाइटर समीर दिक प्लस रूपा दिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

अलराइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि तपाईँले हामीलाई रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। तपाईँले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ त्यो त मलाई थाहा छैन। त्यसैले तपाईँले फेसबुक लाइभबाट यदि सुनिरहनु भएको छ भने कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस्, त्यहाँबाट सहभागिता जनाउँदै गर्नुहोस्। र विशेष तपाईँका मेसेजहरू वाचन हुने भनेको चाहिँ लाइभबाट प्राप्त मेसेज नभइकन हामीले स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट प्राप्त मेसेजहरूलाई चाहिँ वाचन गर्ने गर्छौ। तसर्थ ढिला नगरिकन अब म बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ कुलुङ नरजित हुनुहुन्छ, हेलो दी दर्शन नमस्ते, के छ खबर हजुर, लगायत रेडियो अरुण एफएमको भन्नुभएको छ, खबर एकदमै राम्रो छ, म चाहिँ इण्डियाबाट सुन्दैछु है भन्नुभएको छ एकदम मजा तरिकासँगले। अनि संखुवा सभामा बस्नुहुने मेरो घर परिवार लगायत सम्पूर्ण साथीहरूलाई अनि सम्पूर्ण साथीभाइ इष्टमित्रहरूमा धेरै धेरै सम्झना भन्न चाहन्छु ल भनेर लेख्नु भएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को साथी सोमिला शेर्पा हुनुहुन्छ, हेलो नमस्ते, के छ खबर हजुरको, म काठमाडौँबाट सोमिला शेर्पा हो, सम्झना सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी कृष्ण तामाङ हुनुहुन्छ, आज जन्मदिन मनाउने खानबरी एफएमको आर्जे दाई सुरेन साक्या दाईलाई ह्याप्पी बर्थडे टु यू। अनि साथीहरू जुनिता चामलिङ राई, जीवन फाबिन, त्यसै गरेर बुनु दिल्सा राई, अस्मी सोताङ, सानोमा शेर्पा, राजविरही काइला, लिम्बू विजय, त्यसै गरेर सरोज छेत्री, सुनिम शेर्पा, राई काली, सुरज राई तुम्सा, योगिनी मिहाङ लिम्बू, हिमा राई, वरुण चञ्चले राई, कल्पना तामाङ, तीर्थ दुमजन, त्यसै गरेर निरो लामा अनि अमी राई, सानो कमला, शिशिर चञ्चले, सुजन थापा लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को साथी अनिता नखोक हुनुहुन्छ, उहाँले मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। देवेन किशोर अञ्जनले कमाउनु कुनै ठूलो कुरा होइन नि हजुर, तर त्यसलाई जोगाएर बचत गर्नु नै सबैभन्दा ठूलो कुरा हो, धन सम्पत्ति होस् या इज्जत अनि सम्बन्ध। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मोटो फुट्ने गरी सम्झना। देवेन किशोर अञ्जन दोहा कतार भनेर लेख्नु भएको छ। अनिता नखोकले ह्याप्पी बर्थडे टु यु समिता बस्नेत एन्ड आई मिस यू भनेर लेख्नु भएको छ। कुमारी योङहाङ लाउती हुनुहुन्छ, उहाँले सम्झना सबैमा है भनेर म्यासेज छोड्नु भएको छ। अर्को साथी अभागी जिन्दगी फेसबुक आइडी भएको मित्र हुनुहुन्छ, हेलो रमानाना शिवा कि हजुर, अनि आज भोलि अलिक बिजी भएर यस प्रोग्राममा उपस्थित हुन सकिन, फेरि आजबाट उपस्थित भए ल भन्नुभएको छ। घर माङ्टेवा हाल धरानबाट हो, किराती अर्पण कुलुङ हो, अनि सङ्घले गरिदिनु ल समीक्षा अधिकारी र टेक बिसीको बुकी फो भिरेमा भन्ने। अनि साथीहरू माया राईले सुदीक्षा त्यसै गरेर लेख्नु भएको छ, छोरी आरोसी कुलुङ, अलिसा लिम्बू, दिल्सा राई, हर्पल रोशनी, रिमा थामी, सन्देश कुलुङ, अनि निमा शेर्पा, जीवन फाबिन, सिम्पल सरिना, गगन तेरथुमे, मीडिया प्रेमी राई, अनिसा राई, सफल आयुष, राज घले मगर, अनि सम्झना रुम्बाङसा, दिल्लु रुम्बाङसा, आदित्य राई, सरोज छेत्री, अमिना सुनमार, सुनिता कुलुङ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ म्यासेजको लागि। युनिसा तामाङले मिस यू अल, मि युनिसा तामाङ, म पनि कोदो रोप्दै मजाले सुन्दैछु है भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी सुनिता घिसिङ हुनुहुन्छ, उहाँले चाहिँ अग्रिम रूपमा ह्याप्पी बर्थडे टु यू माई हब्बी भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई म्यासेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, यस बसाईमा तपाईँका रोजाइका गीत संगीतहरू तपाईँलाई सुनाउँछु मैले, अनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। अब अहिलेको बसाईमा फेरि अर्को एउटा मिठो गीत तपाईँको लागि सुनाउने बेला भइसकेको छ। तसर्थ ढिला नगरिकन साथीले नै रोजाइमा पार्नुभएको यो अर्को सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु। मायाले मलाई हेरेको हेरे बोलको गीत रहेको छ। यो गीत पश्चात फेरि पनि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने सुमधुर गीत सुन्दै रहनुहोस्।

हजुर, मायाले मलाई हेरेको हेरे किन हो यति धेरै, यो निकै नै मिठो गीत तपाईँकै निम्ति प्रस्तुत गरे साथीले रोजाइमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँले नै रोजाइमा पार्नुभएका सुमधुर गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। भर्खरै खेम सेन्चुरी र कल्पना देवकोटाको आवाजमा रहेको गीत तपाईँले सुन्नुभयो। अन्य थुप्रै गीत संगीतहरू तपाईँको लागि आज पनि मैले सदाझै सुनाइसके। अब कार्यक्रमको आखिरी खण्डमा छु, समयले पनि नेटवर्क काट्नै लागिसकेको अवस्था छ। अन्तिममा अझै पनि केही साथीहरूका सम्झना सन्देशहरू भने अझै पनि बाँकी रहेका छन्। तसर्थ ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। जुनिता कामलिङ राईले हलो नाना सेवा सेमुना सेवारो के छ खबर सन्जे हुनुहुन्छ, मजाले सुन्दैछु फेसबुक लाइभबाट, नेपाल घर पाँच सर्सी दिन भई हाल कुवेतबाट भनेर लेख्नु भएको छ। इट्स मी जुनिता कामलिङ राई। अब बस्ने गीत मार्फत साथीहरू सम्झनु पर्दा प्यारी रञ्जना बाहिङ राई, प्यारी बुनु दिल्सा राई, त्यसै गरेर पाण्डो फर्सी जीवन फाविन भनेर लेख्नु भएको छ, प्यारी बुनु भावना मगर, प्यारी बुनु दुर्गा कटवाल, अनि डियर मेरो प्यारो मान्छे तिमी, साथी निर्दोष थिम जीवन सुन्दास रामकुमार लिम्बू, अनि दाई लिम्बू विजय, सरजी राजविरही काइला, जन्तरी छोरा कृष्ण तामाङ भनेर लेख्नुहुन्छ, दादा रंजन थलुङ, साथी बसन्त श्रेष्ठ, त्यसै गरेर गगन तेरथुमे, योगिनी भ्याङ लिम्बू, राई पिके, त्यसै गरेर सिम्पल सरिना, कल्पना चाम्पाङ, रिमा थामी, सुमिता लिम्बू खिमियाखा, अनि लगायत धेरै साथीहरूको नाम लिँदै सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ अञ्जना राई लिम्बू, उहाँले नाइस डे अल भनेर लेख्नु भएको छ। अस्मि सोताङले ह्याप्पी बर्थडे टु यू दादा सुरेन साका एन्ड मिस यू अल भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ दुर्गा कटुवाल, अपकमिङ सङ डेडिकेट टु बसन्त श्रेष्ठ, डम्बरी ढुङ्गाना, भूमिका भण्डारी, राजकुमार बुजेल, सुजन कार्की, जनिता चामलिङ राई, मीडिया प्रेमी राई, अनिसा विनिता विनिता दाहाल सुवेदी, जानुका चापाङाई भण्डारी, अनि विष्णु खनाल हुवाको, राज घले मगर, रञ्जना बाहिङ राई, अनि सिम्पल सरिना, दिल्सा राई, त्यसै गरी रोसा भोटिया, तापलेजुङ, सत्यकला इसारा लगायत सम्पूर्णको लागि भन्दै सम्पूर्ण साथीहरूलाई उहाँले सम्झना गर्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ कोलुङ प्रमिला गानको, मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ उहाँले। अर्को साथी कमला वनिम लिम्बू हुनुहुन्छ, नमस्ते सेवारो, म सयपत्री मीडिया ग्रुपको मेम्बर कमला वनिम लिम्बू, तापलेजुङ घरमै कुवेतबाट हो। विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरूङ, मीडिया प्रेमी निर्मला वनिम, खुशी यमुना विष्ट, अतितञ्जन राई, नम्रता शेर्पा, छेम निर्दोष, रत्नबहादुर थापा, युक्त प्रसाद श्रेष्ठ, बसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, कुमार प्रजा, ढकाल धर्मराज, सुरज राई तुम्सा, अरूण भण्डारी, मुना मुखिया, पूर्वेली आकाश राई, रमेश साम्पाङ, तिलक साम्पाङ, हरफल रोशनी, विष्णु खनाल, दीपराज वालिङ पूर्वेली लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूलाई उहाँले गर्नुभएको छ। तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को मित्र हुनुहुन्छ तीर्थ राई, उहाँले बस्ने गीत सम्पूर्णको लागि खानबारी सतल लोपाङठाबाट तीर्थ राई हो भनेर लेख्नु भएको छ। मनकुमारी कान्छे कुलुङले गुड मर्निङ संखुवा सभाको तामकुबाट मनकुमारी कान्छे कुलुङ हो, मिस यू अल भनेर लेख्नुहुन्छ। अनि अर्को साथी हुनुहुन्छ सपना शंकरले, हाई गुड मर्निङ दर्शन, इट्स मी सपना शंकर फ्रम मादी, सम्झना छ साथीहरू, डियर दिलु रुम्बाङसा, राजविरही काइला, जीवन लकाई खड्का भनेर लेख्नु भएको छ। त्यसै गरेर शरण आली मगर, सम्झना रुम्बाङसा, करूणा शंकर, लक्ष्मण मगर, डेनिस नादिहाङ दिवान लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। सरू छेत्रीले मिस यू अल फ्रम बुट अल भनेर लेख्नु भएको छ। दुखी कल्पना राईले, हलो सुपर सेवासिस, मी कल्पना राई भोजबाट हो, उफ गर्मीले लान्छ कि क्या हो भन्नुभएको छ। ह्याप्पी बर्थडे छोरी करिना, सबै मौसमी माया, ल बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। आज अहिले दिउँसो समय चाहिँ अलिक गर्मी नै भइरहेको जस्तो मलाई पनि लागिरहेछ, मजाले घाम लागेको छ बाहिर है। अनि अर्को साथी चन्द्रमाया तामाङ हुनुहुन्छ, उहाँले हलो रमा नाना नमस्कार, म पनि सुन्दैछु है प्रोग्राम पाँचकफनबाट, शुभयात्रा प्यारी सुमिता लिमुखिमलाई भनेर लेख्नुहुन्छ। किशोर कोई राईले मिस यू अल भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्कार भन्नुहुन्छ। रजिना घतानीले हाई भन्नुभएको छ। त्यसै गरेर नवीन निश्चल राई हुनुहुन्छ, नवीनजीले नमस्कार, म नवीन निश्चल राई भोजपुरबाट, सबैलाई सम्झना ल भनेर लेख्नु भएको छ। अर्जुन याखाले दर्शन सेवा हजुर, म यता धर्मदेवी दुई तामाफोकबाट, अर्जुन याखा हो, हल्का सम्झना छ साथीहरू, मीडिया प्रेमी राई अनिसा, त्यसै गरेर रोज छेत्री, हरफल रोशनी, अंशिता मल्ल ठकुरी छेत्री, अलिसा बान्तवा राई, राज घले मगर, एड्रेन जिमी, ललित जिमी एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। र अब भने मैले कार्यक्रमलाई त्यतिर भेट मार्नुपर्छ, किनकि समयले पनि नेटो काट्नै लागिसकेको छ। तसर्थ हामीलाई यति दिलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई पनि विशेष विशेष धन्यवाद। विशेष मीडिया प्रेमी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाईमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण ब्याङ्चेक
2: अहिले मध्याह्नको 12 बज्यो।
3: किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
3: बाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। तोलाको 3,13,400 रूपियाँमा कारोबार। आज 18 जिल्लामा बाढ़ीको जोखिम। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। नेपालमा 168 प्रजातिका लामखुट्टे किटजन्य रोगको जोखिम बढ़्दो। चीनको चाङ ई 7 चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा। आउँदो महिना प्रक्षेपण गर्ने तयारी। र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य। नेपाल खबरमा अब पूरा खबर। सुन चाँदीको भाव आज एकै दिन धेरैले बढ़ेको छ। सुन 9,300 रूपियाँले बढ़ेर तोलाको 3,13,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 2,700 रूपियाँले घटेको थियो। त्यस्तै आज चाँदीको भाव पनि एकै दिन तोलामा 260 रूपियाँले बढ़ेको छ। हिजो 160 रूपियाँले घटेको चाँदी आज बढ़ेर 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो 4,595 रूपियाँमा कारोबार भएको थियो। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले यी जिल्ला भएर बग्ने साना तथा खोलामा नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकोले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। पहाड़ी भूभागमा वर्षाको पानी छिटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकोले पानीको बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने बालबालिकालाई खोला नजिक जान दिने वा बाढ़ीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ। राहत र पुनर्स्थापनाका लागि गाउँपालिकाले विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको छ। गएको असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदजन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। गाउँपालिकाले विपद प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न संघ संस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ। विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतावनीमूलक कार्यक्रम गर्दै मनाइँदैछ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउने यो दिवस मनाइन्छ।

0: लामखुट्टेको टोकाईबाट औलो डेंगी चिकनगुनिया कालाजार स्कब टाइफस हात्ती पाइले जापानिज इन्सेफलाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट झण्डै 18,710 जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले 7 वटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय कीटजन्य रोगका कारण पछिल्लो समय कीटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 7,000 कुखुराको पोस्टमार्टम गर्दा 10 वटा रोग पहिचान, धौवादी फलाम खानीबाट 9,60,00,000 रूपियाँ बराबरको धाउ उत्खननको योजना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। आज 18 जिल्लामा बाढ़ीको जोखिम, नेपालमा 168 प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ़दो लगायतका खबर प्रस्तुत गर्यौं। खबरमा अब थप खबरहरू। चितवनको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवन सहित 16 जिल्लाका कुखुरा पालक किसानका कुखुराहरूको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशालाले पोस्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ। 1,500 कुखुराको नमूना परीक्षणका क्रममा कुखुरामा 10 रोग देखिएको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा 22% कुखुरामा इकोलाई, 13% गम्बारो, 9% कुखुरामा ख्यारघारको रोग सीआरडी देखिएको उहाँले बताउनुभयो। ढुसीजन्य रोगका 9%, सीसीआरडी 4%, साल्सो मोनोलोसिस 3.5% देखिएको छ। धवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका 5 धवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले झण्डै 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9,60,00,000 धाउ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभाग मा बुझाएको हो। खानी क्षेत्रलाई धवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धवादी पोखरी ब्लक 25 वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक 16 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारण सम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढ़ाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेश कुमार थापाले जमीन मुनिको फलामको नमूना परीक्षणका लागि विभिन्न 12 ठाउँमा गरी 1,500 मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम समेत छिटै शुरू गरिने कम्पनीले जनाएको छ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टर कार्डले नेपालमा आफ्नो पे लोकल सेवा शुरू गरेको छ। यसका लागि मास्टर कार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गरेको छ। नयाँ सेवा अन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टर कार्डलाई मोको ट्राभल एपमा लिंक गरी नेपालभर रहेका नेपाल पे र फोन पे का क्यूआर मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्नेछन्। यसबाट पर्यटकले ठूलो मात्रामा नगद बोक्नुपर्ने, मुद्रा साट्नुपर्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। होटल रेस्टुरेन्ट खुद्रा पसल स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा समेत यो सेवा प्रयोग गर्न सकिनेछ। अब विदेशको खबर। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङ ई सात प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्याड स्पेस एजेन्सी सीएमएसए का अनुसार मिशनका लागि प्रयोग हुने चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेन चाङ स्पेस क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध रकेटलाई क्रमशः गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको हो। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयारी अवस्थामा रहेका चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। प्रक्षेपण अघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढ़ाइने जनाइएको छ। चाङ ई सात मिशनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटिकताका साथ सफ्ट ल्याण्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रिने जस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो। मिशनले चन्द्रमाको स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ। अब खेल खबर। बार्सिलोनाले प्री सिजनको अन्तिम खेलमा अल अहलीलाई 2-1 पराजित गर्दै नयाँ सिजनको तयारी पूरा गरेको छ। जो आन गाम्फर ट्रफी अन्तर्गत बुधबार स्पोटिफाई क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाका लागि हम्जा अब्दुल करिम र राफिनाले गोल गरे। 18 वर्षीय अब्दुल करिमले 30 मिनटमा गोल गर्दै प्री सिजनमा आफ्नो गोल संख्या 4 पुर्याएका छन्। राफिनाले पहिलो हाफको अन्तिम मिनटमा पेनाल्टी मार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाए। 51 मिनटमा जिजुले अल हलिलका लागि गोल फर्काउँदै खेलमा पुनरागमन को सम्भावना कायम राखे, तर बार्सिलोनाले अग्रता जोगाउँदै जीत निकाल्यो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। तोलाको 3,13,000 रूपियाँमा कारोबार। आज 18 जिल्लामा बाढ़ीको जोखिम। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। नेपालमा 168 प्रजातिका लामखुट्टे, किटजन्य रोगको जोखिम बढ़्दो। चीनको चाङ ई सात चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा, आउँदो महिना प्रक्षेपण गर्ने तयारी। र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz, उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

छारिदिनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ। पार्टीका केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बिहान 11 बजे ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो। बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई भनिएको छ। संस्थापनले पार्टीको 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र तल्लो तहका अधिवेशनहरू शुरू हुन लागेको बेलामा अनुशासन समितिको बैठक बोलाइएको हो। यता महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का सर्वोच्च अदालतमा भोलि नै रिट लगाउन जाने भएका छन्। कैलालीको गौरी गंगा स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देव बहादुर बम 2 लाख रूपियाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई धनगढ़ीको एक डेयरी पसलबाट नियन्त्रणमा लिएको हो। विद्यालयका कर्मचारीको तलब तथा सेवा सुविधा बढ़ाइदिने भन्दै बमले रकम माग गरेपछि अख्तियारले निगरानी बढ़ाएको थियो। रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका बममाथि आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सर्पदंशबाट हुने क्षति रोक्न र बिरामीको समयमै उपचार सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्य योजना लागू गरेको छ। प्राधिकरणले सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी राष्ट्रिय कार्य योजना 2083 जारी गर्दै उद्धार तथा उपचारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तोकेको हो। जलवायु परिवर्तन र अव्यवस्थित शहरीकरणका कारण मानव र सर्पको सम्पर्क बढ़दै जाँदा टोक्ने जोखिम समेत थपिएको छ। सर्वसाधारणलाई अपनाउनु पर्ने सावधानी बारे सचेत गराउँदै सर्पदंशका घटनामा समयमै प्रभावकारी उपचार पुर्याउन कार्य योजना तयार पारिएको छ। र नेपाल राष्ट्र बैंकका नवनियुक्त डिप्युटी गवर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ। गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेल समक्ष उहाँले पद शपथ लिनु भएको हो। शपथपछि आज उहाँले पदभारी समेत गर्नु भएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
3: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्ख सभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
3: सूरज राई तुन्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी सम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
3: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
2: सुस्केरा जीवन सुन्दास सुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
2: युनिसब लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
3: र दिलसराई देउमाई नगरपालिका 1

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी यो कार्यक्रममा हामी तपाईसँग हप्ताको छ दिन जोड्दै आइरहेका छौं। आज भने हप्ताको आज बिहिबारे बसाईमा छौं। यो बिहिबारको दिनमा चाहिँ हामी के गर्छौं भन्दा श्रोता श्रोता बीचमा अन्तक्षरीको बसाई रहनेछ आज। तसर्थ तपाईँले कार्यक्रम सुनिरहनु भएको छ अनि कार्यक्रममा फोन गर्न चाहनुहुन्छ, सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई चाहिँ फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ, जसको निम्ति हाम्रो स्टुडियो मोबाइल नम्बर 98 40 68 68 23 यो नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। जसरी साथीहरू फेसबुक लाइभबाट हामीलाई सुनिरहनु भएको छ, लाइभको कमेन्ट बक्स पनि तपाईँको निम्ति खुल्ला छ। कुन कुन ठाउँबाट हेर्दै र सुन्दै हुनुहुन्छ हामीलाई मेसेज मार्फत अर्थात कमेन्ट बक्स मार्फत सहभागिता जनाएर चाहिँ म्यासेज पठाएर सहभागिता जनाउन सक्नुहुन्छ। अनि सुमधुर के मिठा भाकाहरू यो बसाईमा तपाईँको निम्ति सुनाउनेछु, ती भाकाहरूबाट तपाईँलाई भरपूर मात्रामा मनोरञ्जन दिलाउने कोसिस पनि मैले गर्ने नै छु। तपाईँ विशेष गरेर यो अन्ताक्षरीको बसाईमा चाहिँ श्रोता श्रोता बीचमा अन्ताक्षरी रहनेछ, जहाँ चाहिँ पहिलो साथीले आफ्नै रोजाईमा जुनै भए पनि एउटा लोक भाका गुनगुनाउन सक्नुहुनेछ। त्यस पश्चात आउने अन्य साथीहरूले भने आफूभन्दा अघिल्लो मित्रले चाहिँ भाका गुनगुनाएर अन्तिममा जुन अक्षर छोड्नु भएको हुन्छ त्यही अक्षरबाट भाका गुनगुनाउनु पर्ने हुन्छ। अनि आजको बसाईमा साथीहरू सम्झन पाइने छैन, मात्रै भाका गुनगुनाउने अर्थात अन्ताक्षरी खेल्ने अनि छुटिने हो। धेरैभन्दा धेरै साथीहरूलाई जोड्ने कोसिस गर्नेछु अनि मिठा मिठा भाकाहरू तपाईँको निम्ति सुनाउनेछु। 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, फोन गर्नुहोला। अहिले भने कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै सुमधुर भाकाबाट, मिक्सम खाती त्यसै गरेर टिका फोनको आवाजमा रहेको भाका हो कसम मैले माया जाल बुन्थे हजुर। यो भाकाबाट कार्यक्रम लोक सुतारीको शुभारम्भ गर्न चाहन्छु।

0: हजुर कसम मैले माया जाल बुन्थे हजुर यो निकै नै सुमधुर लोक भाका कार्यक्रम लोक चौतारीको आरम्भमा मैले तपाईँको निम्ति सुनाई मिक्सम खाती र टिकापनको आवाज सुनाएको भाकाबाट आजको कार्यक्रम लोक चौतारीको आरम्भ गरिसकेकी छु र अब भने तपाईँ जोडिन सक्नुहुन्छ तपाईँले फोन गर्नको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840768823 नम्बर तपाईँको लागि खुल्ला रहेको छ यति बेला साथी फोन लाइनमा हुनुहुन्छ कहाँबाट गाउनु भएको छ उहाँलाई नै म ढिला नगरिकन स्वागत गर्न चाहन्छु आजको लागि पहिलो सहभागी मित्र हेलो नमस्कार
1: हेलो नमस्ते नमस्कार
0: हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट हजुर
1: म एउटा भोजपुरबाट बोलिरहेको छु वरुण चन्चले
0: भोजपुरबाट वरुण चन्चले बोल्दै हुनुहुन्छ अनि के छ तपाईँको खबर आराम हुनुहुन्छ वरुणजी
1: मेरो ठिकै छ राम्रै छ म यहाँ तल खेतबाट भैँसीलाई घाँस पालेर घरतिर निस्किँदैछु अनि
0: हजुर
1: लाग्यो भनौँ न
0: हजुर फोन ट्राई गर्नु हो फोन लाग्यो कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन यहाँले ए हजुर ल त्यसो भने त राम्रो हो अब तपाईँ पहिलो फोन कलर हुनुभएको छ तपाईँलाई मनपर्ने भाका नै तपाईँले गुनगुनाउन सक्नुहुन्छ है त
1: हुन्छ
0: हजुर हुन्छ ल सुरु गर्नुहोस् त

0: धन्यवाद सोधिदिएँ ल मैले।
1: धेरै धेरै धन्यवाद छ तपाईँलाई, निकै नै मिठो रमाइलो भाग सुनाउनु भयो, अन्तिममा नमस्कार सुन्नुभयो। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रम लोक चौतारी मार्फत जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौ, नमस्ते। साथी हुनुहुन्थ्यो वरुण चञ्चले, हामीलाई फोन गर्नुभयो भोजपुरबाट, उहाँसँग म छुटिसकेकी छु, पाला तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट आउनु भयो उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, नमस्कार हजुर, हेलो, नमस्कार हजुर, हेलो हजुर। साथी फोन लाइनमा हुनुहुन्थ्यो, उहाँसँग मैले प्रत्यक्ष रूपमा जोडिने कोसिस गरी फोन रिसिभ गरे, उहाँलाई मैले अनियर गर्न चाहेँ तर उहाँको आवाज मैले सुन्न सकिनँ, तसर्थ फोन डिस्कनेक्ट गर्नको निम्ति म बाध्य भएँ। जो हुनुहुन्थ्यो तपाईँ फेरि पनि जोडिनुहुन्छ मैले आशा गरेकी छु। अहिले पनि अर्को साथी हुनुहुन्छ, स्वागत गरौं। नमस्कार हजुर, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हजुर, पाँच खपनको लिङलिङबाट सम्झना शिवा भन्नुभयो, ए हजुर हजुर, अनि के छ तपाईँको खबर आराम हुनुहुन्छ? हजुर हामीलाई पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि तपाईँले? हजुर, ल हुन्छ, तपाईँको आवाज अलि काटिएर पनि आइरहेको छ, अब हामी भाका नै सुन्छौँ। तपाईँको लागि साथीले नक्सेज गर्नु भएको छ है त, ल सुरु गर्नुहोस् त। हुन्छ ल, जति सक्नुहुन्छ त्यति कोसिस गर्नुहोस् न, भइहाल्छ नि।

0: सक्नु भयो है छोटो गाउनु भयो भने पछाडि अन्तिममा के अक्षर छोड्नुभयो तपाईँले कसरी भने पछाडि र अक्षर छोड्नुभयो है अलि बढी गाउनु भएको भए एउटा टुक्का पुरा गर्नु भएको भए चाहिँ हुन्थ्यो ठिकै छ कोसिस गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम लोकसौतारीमा आउनुभयो सम्भव भएसम्म हामीले अन्तिमसम्म सुन्दै रहनुहोस् अहिले हामी छुटिन्छौँ हस् नमस्ते साथी हुनुहुन्थ्यो पाँचको डिङलिङबाट हामीसँग सम्झनाले जोडिनु भएको थियो छोटोमा भाका गुनगुनाउने कोसिस गर्नुभयो र व्यवसायबाट सुटिनु भएको छ अन्तिममा र अक्षरमा लगेर टुङ्ग्याउनु भएको छ पहिला तपाईँको हो अर्को साथी हुनुहुन्छ स्वागत गरौँ नमस्कार हजुर हजुर दर्शन नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट माटीबाट सुनिता विश्वकर्मा अनि के छ सुनिताजी सन्चै हुनुहुन्छ हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि कार्यक्रम सुनिरहनु भएको छ भर्खरैबाट सुन्दै हुनुहुन्छ है ल हुन्छ खुसी लाग्यो जोडिनु भएको छ आज यो श्रोता श्रोता बीचको अन्तर्षरीको बसाईमा आउनु हो तपाईँको लागि साथीले कुन अक्षर छोड्नु भएको छ थाहा छ तपाईँलाई हजुर पक्कै भने र अक्षर हो ल र अक्षरबाट भाका सुरु
1: गर्नुहोस्
0: हुन्छ साथी हुनुहुन्थ्यो सुनिता विश्वकर्मा हामीलाई माधीबाट फोन गर्नु भएको थियो उहाँले भाका सुरु गर्छु नि है भन्नुभयो तर सम्पर्क टुट्यो है तपाईँ फेरि पनि जोडिनुहुन्छ होला आशा गर्छु फेरि पनि फोन लागोस् यहाँको कार्यक्रम लोकसौतारीमा तपाईँ पनि सुन्दै हुनुहुन्छ र जोडिन चाहनुहुन्छ भने 9840668823 नम्बर तपाईँको निम्ति खुल्ला छ फेसबुक लाइभ मार्फत पनि धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ लिम्बू विजयले लोकसांगीतिक अभिवादन सिस्टर विथ मी लिम्बू विजय फ्रम संखुवा सभा अपकमिङ सङ डेडिकेट टु अल अफ यू भनेर लेख्नु भएको छ त्यसै गरेर सुरज राई तुम्साले हल हजुर सेवा म सुरज राई तुम्सा भोजपुर घरमै हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम ड्यूटी जाँदैछु अहिलेको समयमा मौसम एकदम सफा छ सम्झना छ सबै सबैमा भनेर लेख्नुहुन्छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ एल्सना कुलुङ राईले मिस यू अल भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ अनि लिम्बू विजयजीले हुरहुर आयो आयो है आयो हाम्रो प्रोग्राम आयो सबैजनाले सेयर गरिदिनुहोला प्रोग्रामलाई रेडियो अरुण फेसबुक पेजलाई लाइक गरी सेयर पनि गरिदिनुहोला है त धन्यवाद भन्नुभएको छ हुन्छ यो मायाको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कार्यक्रम तपाईँले सुनिरहनु भएको छ र यो व्यवसाय मार्फत धेरै साथीहरू जोडिरहनु भएको छ विभिन्न माध्यमबाट जोडिने कोसिसमा हुनुहुन्छ दुखी कल्पना राईले पनि हेलो दर्शन सुपर सेवा हजुर म कल्पना राई भोजपुरबाट हामी पनि मजाले सुनिरहेको छौँ है भन्नुभएको छ ह्याप्पी बर्थडे छोरी करिना सबै मसै माया छ सम्झना छ भनेर लेख्नुहुन्छ दिल्ली रुम्बाङसाले हेलो गुड इभिनिङ नमस्ते ब्युटिफुल नाना म पनि गोठालाबाट घर जाँदै मजाले प्रोग्राम सुन्दैछु है सभा पोखरी ज्यामिरेबाट भएको सुनेर मार इन्जोय लिनुहोला सम्पूर्ण साथीहरूमा भन्दै बाई बाई भन्नुभएको छ हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु कार्यक्रम लोक चौतारीको बसाई हो र तपाईँ यो बसाईमा हामीलाई सुनेर साथ दिइरहनु भएको छ यति बेला अर्को एकजना साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट आउनु भएको छ स्वागत गर्छु नमस्कार हजुर हजुर नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट सोनिम शेर्पा ओखल ढुङ्गाबाट आउनुभयो अनि के छ सोनिम जी खबर खबर सन्चै हुनुहुन्छ
1: मेरो खबर खबर सबै ठिकै छ सन्चैछु कार्यक्रम सुन्दै भर्खर भर्खरै मोबाइल अन भएर कार्यक्रम आइरहेको छ
0: भर्खर भर्खर कार्यक्रम सुन्नुभयो फोन ट्राई गर्नुभयो फोन ट्राई गर्दै गर्दा फोन पनि मजाले लागिहाल्यो है अनि के छ खाजा नास्ता त भइसक्यो नि यहाँको होइन हजुर मेरो पनि भइसक्यो खाजा नास्ता भइसक्यो है अनि कार्यक्रमलाई सुनिरहनु भएको रहेछ भर्खर भर्खरबाट भए पनि र फोन गर्नुभयो खुसी लागेको छ अब यो अन्तछडीको बसाईमा तपाईँको लागि साथीले रक्सी छोड्नु भएको छ है त हजुर हजुर
1: ए हुन्छ
0: हुन्छ ल हुन्छ सुरु गर्नुहोस् न

हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा कुन अक्षर छोड्नुभयो? ढल्लकै भने पछाडि क अक्षर है। ओहो ल हुन्छ, धेरै धेरै धन्यवाद छ आउनुभयो, जोडिनुभयो, सुन्दै रहनुहोस्। अहिले हामी छुटिन्छौँ। साथी हुनुहुन्थ्यो सुनिम शेर्पा ओखलढुङ्गाबाट आउनुभयो, एउटा मिठो भाका पस्किनुभयो र व्यवसायबाट छुटिनु भएको छ। कार्यक्रम लोकसौतारी व्यवसायमा हामीले आधाउधि समय व्यतीत गरिसकेछौँ। धेरै साथीहरूलाई जोड्ने कोसिसमा छु र केही मिठा भाकाहरू तपाईँको लागि पनि मैले सुनाउनुपर्छ। तसर्थ अहिले भने कार्यक्रममा एउटा मिठो तीज विशेष भाका राख्न चाहन्छु। सुनिता दुलाल र खुमन अधिकारीको आवाजमा रहेको यो एउटा मिठो तीज विशेष भाका हो, तपाईँको लागि राख्छु। यो भाका पश्चात फेरि तपाईँसँग नै भलाकुसारी गर्नका निम्ति आउने नै छु। सुन्दै रहनुहोस् र फोन पनि डायल गर्दै रहनुहोस्।

0: हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। यो भाका तपाईँले सुन्नुभयो र कार्यक्रममा चाहिँ आज विशेष गरी लोक अन्तछडीको बसाई हो, त्यसैले साथीहरूले अन्तछडी खेलिरहनु भएको छ। तपाईँ पनि सुन्दै हुनुहुन्छ र कार्यक्रममा अन्तछडी खेल्न चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ। 9840-6868-23 नम्बर तपाईँको निम्ति खुल्ला नै रहेको छ। यदि बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रेनिसा बोल्दै हुनुहुन्छ धनगुडाबाट है? हजुर। अनि के सहारा हुनुहुन्छ रेनिसाजी? हजुर, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि? ल हुन्छ, खुसी लाग्यो आउनुभयो। अनि आज तपाईँको लागि साथीले क अक्षर छोड्नु भएको छ, क अक्षरबाट भएको सुनाउ न।
1: हुन्छ,

0: हेलो
1: हजुर के गल्ती गरेर दियो उजुरी भने पछाडि रक्सेर है तपाईँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम सुन्दै रहनुहोस् रेनी साजी अहिले हामी
0: छुटिन्छौँ
1: नमस्ते छुट्याउ साथी हुनुहुन्थ्यो रेनी साजी हामीलाई धनकुटाबाट फोन गर्नुभयो उहाँसँग म छुटिसके पालो तपाईँको हो तपाईँ धेरै भन्दा धेरै साथीहरूलाई जोड्नेछु आजको व्यवसायमा यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट आउनु भएको छ उहाँलाई पनि ढिला नगरिकन स्वागत गर्छु नमस्कार हजुर

हजुर नमस्कार, हजुर नमस्कार, ज्यानलाई तिर पर्ने कुरो आयो। कहाँबाट को बोल्नुभयो? तपाईँको शुभ नाम बताउनुहोस् त। मुडीबाट रविना पौडेल, के छ खबर तपाईँको? ज्यानलाई त सन्चो छ नि? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि के गर्दै हुनुहुन्छ अहिले रविनाजी? घरैसी काम गर्दै अहिले घरतिर हुनुहुन्छ तपाईँ? ल, शिक्षा आउनुभयो, जोडिनुभयो, एउटा मिठो भाका गाउनुभयो, अन्तिममा तपाईँले छक्स छोड्नुभयो नि होइन? हस् हुन्छ, सहभागिताको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुन्दै रहन सुझाउ भन्दै दिएर साथी छोडिसक्नु भएको छ। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। विशेष गरी लोकगीत, लोक भाका र मौलिक संस्कृतिको साझा सौतारी कार्यक्रम लोक सौतारीलाई धेरै भन्दा धेरै साथीहरूले विभिन्न माध्यमबाट सुनिरहनु भएको छ। यो बसाईमा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840 6863 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ, कमेन्ट बक्सबाट पनि सहभागिता जनाउँदै हुनुहुन्छ। र यो कार्यक्रमलाई केही साथीहरूले शेयर गर्नु भएको छ। लिम्बू विजयले पनि शेयर गरेर साथ दिनु भएको छ। राज बिराही काइडाले पनि कार्यक्रमलाई शेयर गर्नु भएको छ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि तपाईँ पनि सुन्दै हुनुहुन्छ, लाइभ मार्फत जोडिनु भएको छ भने यो कार्यक्रमलाई चाहिँ तपाईँले शेयर गर्नुभयो र अन्य धेरै साथीहरूसम्म पुर्याउनु भयो भने अन्य धेरै साथीहरू हामीसम्म जोडिनको लागि उहाँहरूलाई सहज हुनेछ। तपाईँ एउटा पुलको माध्यम बन्नुभयो भने हामीलाई उहाँहरूसम्म जोड्न सक्नुभयो भने तपाईँलाई पनि पक्कै पनि राम्रो हुनेछ, किनकि तपाईँले गर्दा अर्को साथी जोडिन सक्नुभयो भने अर्को साथीले त तपाईँको लागि धेरै धेरै धन्यवाद त पक्कै पनि दिनुहुन्छ होइन। त्यसैले यो कार्यक्रमलाई शेयर गरेर पनि साथ दिनुहोला भन्न चाहन्छु। अहिले पनि म फेरि पनि फोन कलतर्फ लाग्छु। साथी हुनुहुन्छ लाइनमा। नमस्कार हजुर।

0: लुक अभिवादन नमस्कार।
1: हजुर नमस्कार, लुक अभिवादन को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ कता, तामकोबाट है सुनिताजी?
0: बाला।
1: ए बाला, सरी बालाबाट। अनि के छ तपाईँको खबर, के गर्दै हुनुहुन्छ अहिले, सुनाउनुहोस् न।
0: मेरो खबर सबै ठिकै राम्रो हुन्छ।
1: हजुर, मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, समग्रमा सबै ठिकठाकै छौँ हामी, होइन? अनि सुनिताजीले कार्यक्रम मजाले सुन्दै हुनुहुँदो नै रहेछ, किनकि मिठो भाका छ अक्षरबाट सुरु गरेर अन्तिममा न अक्षरमा टुङ्ग्याउनु भयो नि तपाईँले, होइन? हस् हुन्छ, यो मिठो भाकाको निम्ति र सहभागिताको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटौँ। हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता कुलुङ, हामीलाई बालाबाट फोन गर्नुभयो, उहाँसँग पनि म छुटिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। 9840668823 नम्बर खुल्ला रहेको छ, सुनिरहनुहुने साथीहरू पक्कै पनि जोडिनुहुन्छ नि। र यो कार्यक्रमलाई मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। सहकार्यमा जोडिने साथीहरूलाई पनि मैले यो बसाई मार्फत धेरै सम्झना गरिरहेकी छु। फेरि पनि म ढिला नगरिकन फोन गर्दातर्फ नै लाग्न चाहन्छु, के भन्दा पनि साथी लाइनबाट बाहिरिनु भएको छ। अब म एकैछिन फेसबुक लाइभबाट प्राप्त भएका कमेन्ट सेसनतर्फ लाग्न चाहे। यति बेला हामीलाई अन्जान थुलुङले नमस्ते, म अन्जान थुलुङ युएबाट, सबैमा धेरै सम्झना माया छ, शुभ दिन सबैमा, सदा माया गर्ने मान्छे साथीहरू भनेर लेख्नुहुन्छ। डियर बेस्टु मगर नै कान्छे, हिर्सु चामलिङ, पवित्र राई लगायत धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। त्यसै गरेर सुनिता घिसिङ हुनुहुन्छ, सुन्दैछु तामकोबाट, सुनिता घिसिङ हो, बाई बाई भन्नुहुन्छ। मनको साथी जीवन कार्की हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिराखेको छ कार्यक्रम लोक चौतारी। कार्यक्रम राम्रो लाग्छ, नेपाली गीत संगीतलाई माया गर्नुहोला, रेडियो परिवारलाई मिठो माया, मिठो सम्झना, पोखराबाट मनको साथी शुभरात्री भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। तर अहिले नै शुभरात्री चाहिँ नभनिदिनुहोस् न है, अब अहिले नै सोध्ने बेला भएको छैन हाम्रो। अनि अर्को साथी हुनुहुन्छ राजविरही काइना, उहाँले लोक अभिवादन नमस्कार रमा सिस्टर, म चाहिँ इटहरी गर्वै हाल मलेसियाबाट, सबैमा मिठो सम्झना भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद छ राजी, र यहाँले कार्यक्रमलाई सेयर पनि गर्नु भएको रहेछ। अर्को साथी हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो, आज छोरी करिना राईलाई जन्मदिनको अनगिन्ती शुभकामना, अनि मेरो प्यारी भदैनी सृष्टि राईलाई जन्मदिनको अग्रिम शुभकामना, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ भन्दै बाई बाई भन्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ फुलमाया राई, सेवा, म फुलमाया राई धनकुटाबाट हो, ह्याप्पी बर्थडे टु यू छोरी करिना एण्ड मिस्यू प्यारी दिल्सा राई, निरुता चामलिङ राई, अनिता दिबुमानु लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ सानो माया शेर्पा, सानो मायाजीले लेख्नुहुन्छ हेलो सिस नमस्ते, म सानो माया शेर्पा फ्रम पाँचखपन हालको वेटबाट सुन्दैछु, सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। कुलुङ नरजितले हाई दी नमस्ते, नमस्कार, के छ हजुर तपाईँको खबर, आरामै हुनुहुन्छ नि भन्नुभयो, एकदमै ठिक छु, आज पनि सुन्दैछु है इण्डियाबाट। साथीहरू सम्झिनु पर्दा त फर्स्ट अफ अल त संखुवा सभामा बस्नुहुने मेरो परिवार लगायत सम्पूर्ण साथीहरूमा सम्झना भन्न चाहन्छु है भन्नुभएको छ। हुन्छ नरजितजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ, अनि यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरू यता कमेन्ट बक्सबाट पनि लिने गरी गर्छौं, होइन? समयले भ्याएसम्म सर्टकटमा तपाईँका ती मेसेजहरू अर्थात कमेन्टहरूलाई पनि लिन्छौं, अनि तपाईँलाई प्रत्यक्ष रूपमा फोन कल मार्फत मैले जोडिरहेको छु। अहिले पनि म फोन कलतर्फ लाग्न चाहन्छु, कोही मित्र हुनुहुन्छ लाइनमा? नमस्कार हजुर।

नमस्ते नमस्ते हजुर को बोल्नु भएको ठाउँबाट बोसर याम्पाङबाट रिमा थामी आउनुभयो अनि के छ तपाईँको खबर सन्चै हुनुहुन्छ रिमाजी अनि के छ अहिले कार्यक्रम पनि मजाले सुन्दै हुनुहुँदो रहेछ होइन पक्कै पनि किनभने तपाईँले आउँदै गर्दा ठ्याक्कै साथीले जुन अक्षर तपाईँको निम्ति छोड्नु भएको थियो त्यही अक्षरबाट एउटा भाग सुनाउनु भयो अन्तिममा तपाईँले रक्सी छोड्नु भयो नि होइन रिमाजी अनि के छ अहिले भोजपुरको याम्पाङतिर कस्तो छ के गर्दै हुनुहुन्छ खाना साना बनाउने बेला भयो कि भएन अर्थात् के गर्दै हुनुहुन्छ ठिक छ हुन्छ जोडिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद भन्छु सहभागिताको निम्ति रिमाजी कार्यक्रम सुन्दै रहनुहोस् अहिले हामी छुटिन्छौ नमस्ते साथी हुनुहुन्थ्यो रिमा थामी भोजपुरको याम्पाङबाट हामीलाई फोन गर्नुभयो र व्यवसायबाट छुटिसक्नु भएको छ अब पनि तपाईँको लागि कार्यक्रममा एउटा मिठो खर्को भाका राख्न चाहन्छु यो भाका पश्चात फेरि पनि फर्केर आउनेछु केही साथीहरूसँग जोडिनेछु भलाकुसारी गर्नेछु समयले भ्याएसम्म अहिले भने यो अर्को मिठो यो पनि तीज विशेष भाका नै रहेको छ रामजी खाँ र शान्ता रानी परियारको आवाजमा रहेको चाइनाको साडी पुतली नानी बोलको भाका रहेको छ तीज आउनै लाग्दाखेरि यो तीज विशेष भाकाहरू तपाईँको निम्ति सुनाउनुपर्छ तसर्थ यो तीजको भाका अहिले राख्न चाहन्छु सुन्दै रहनुहोस्

टिकाराम घिमिरी लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। कमला वनिम लिम्बुली, हेलो नमस्ते शिवारो, म सयफेद्री मीडिया ग्रुपको मेम्बर कमला वनिम लिम्बु ताप्लेजुङ गर्वै हालको वेटबाट हो। विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। माया बान्तवा राई हुनुहुन्छ, मायाजीले हाई दादा, म माया बान्तवा राई फ्रम भोजपुर भन्नु भएको छ। ल साथीले मलाई दादा भन्नुभयो भने त सकी गयो नि है। ठिक छ, मेरो म्यासेज कतैबाट उहाँले चाहिँ कपी गर्नु भएको हुन सक्छ, ठिकै छ। अनि साथीहरूलाई मिस गर्नु पर्दा विमला याम्फोस अनि दिलसान याम्फो, दिलसा राई, फुलमाया राई लगायत सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मायाजी म्यासेजको लागि। अनि अर्को साथी हुनुहुन्छ हामीलाई पदम बहादुर खातीले पनि, हेलो दिदी नमस्कार, चिया नास्ता खाना भयो हजुर भन्नुभएको छ। खाना बाँकी छ, चिया नास्ता भइसक्यो। रेडियो अरुण 97.6 मेगाहर्ज परिवारको खबर के छ नि, मौसम कस्तो छ नि, त्यतातिरको पानी पाएपछि भन्ने बगिरा चलाउने दाजुको लोकदोहोरी गीत बजाइदिनु हुन आग्रह र अनुरोध गर्न चाहे हजुर भनेर लेख्नु भएको रहेछ। अनि त्यसै गरेर मीडिया प्रेमी निमल शेर्पाले, हेलो गुड इभिनिङ, नमस्कार दिदी, म पासको भण्डार चुङखुरुङबाट सुन्दैछु है भन्नुभएको छ। ओके, अनि अर्को साथी हुनुहुन्छ रेखा राई, रेखाजीले नमस्कार, म सभा पोखरीदेखि रेखा राई हो। साथीहरू सम्झिनु पर्दा दाजु लिम्बु विजय, त्यसै गरेर जोशीका लिम्बु अनि दुर्गा राई लगायत सबैलाई भन्नुभएको छ। अन्त्यमा लक्ष्मण मगरले, हेलो नमस्कार हजुर, मिस के छ खबर भन्नुभयो, खबर एकदमै राम्रो छ। अनि लेख्नुहुन्छ उहाँले, म चाहिँ तिनचुरी मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरे बास्दै धनकोटा, हाल मलेसियाबाट। साथमा मेरा साथीहरू गीता मगर, देवबासकोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मीडिया प्रेमी निर्मला वनिम लगायत सम्पूर्णको लागि सम्झना छ भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक सौतारेको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँसँग मलाकुसारी गरे मैले, अब भने चाहिँ मैले थप साथीहरूलाई फोन कल मार्फत पनि जोड्न सक्दिन, समयले नेटवर्क काट्नै लागिसकेको अवस्था छ। तसर्थ यो विशेष गरी मीडिया प्रेमी साथीहरूको संयोजनमा संचालित कार्यक्रम लोक सौतारीलाई जति पनि साथीहरूले सुनेर साथ दिनुभयो यतिन्जेलसम्म, तपाई सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी चाहिँ कार्यक्रमलाई चाहिँ तपाईँले जुन ढंगबाट सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सबै साथीहरूलाई मुष्टमा विशेष विशेष धन्यवाद भन्दै कार्यक्रमको अन्त्यमा तपाईँको लागि यो निकै नै अर्को सुमधुर भाका रहेको छ विष्णुमाझी र भगिरा चलाउनेको आवाज रहेको यो भाका तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम लोक सौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शिवरा हो, शुभ सन्ध्या।

0: अरू टाइम चेक
1: इट्स 6 PM
2: अहिले साँझको 6 बज्यो।

0: अर्को ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउ। इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: एयरटेल अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायसेस, बेचरको पानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्री भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश गरेका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाइ थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाइ छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन्।
0: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजी मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। आज एमाले नेकपा र राप्रपाका गरी 6 मन्त्रीले पनि शपथ लिएका छन्। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 प्रदेशसभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर 8 प्रदेशसभा 2 विजयी हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। उद्धव थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ। राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कार्यवाही गर्न नहुने बताएको छ।
8: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। समितिले भोलि बिहान 11 लागि बैठक बोलाएको हो। केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने र बैठकका एजेण्डाहरू भने खुलाएको छैन। यस्तै नेपाली कांग्रेसको संस्थापन इतर पक्ष अर्थात पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यान आकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
8: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसै वर्ष 27 ऐन पारित गर्ने र 15 असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर लेन्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गएको वर्ष 12 49 अर्ब राजस्व संकलन भएकामा यस वर्ष 15 80 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको ले करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देश दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
0: नवलपरासी बर्दगात सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षे बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भगराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरीकारले नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
8: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
9: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास, गाथा र कथा, गाँठका कुरा।
9: गाँठका कुरा
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा। एमबीएल अटो लोन,
11: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षे बालक आज वन क्षेत्रमा सकुशल फेला लगाएका खबर प्रस्तुत गर्यो।
0: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता, बीमा लेख नवीकरण तथा बीमितको विवरण अध्यावधि गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेश मल्लसँग कुराकानी गर्नुभएको छ।
13: 84 बजेदेखि त्यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढाएका छौँ। त्यो भन्नुको अर्थ के हो भने शुरूआतको वार्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आरम्भ गर्न सक्ने र त्यसैसँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो परिवारको सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बिमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ।
14: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
13: नेपालको जुनसुकै क्षेत्र नेपाल मात्रै पनि भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार आफ्नो सदस्यहरूलाई पनि स्वास्थ्य बिमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आवेदन गर्न सक्ने प्रक्रिया रह्यो। यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गरेर शब्द कम फारममा पनि शब्द कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले शब्द कम भर्ने गरी सम्पूर्ण विवरण एनआईडीबाट नै यो इन्टरलिङ्क गरेको छ। अनलाइन माध्यमका खास गरी खल्ती सेवा फोनिक आइपिएसबाट चाहिँ आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने कुरा र त्यसै गरी चाहिँ फेरि नवीकरण पनि गर्ने पत्रमा हामीले चाहिँ सुरुवात गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बिमा बोर्डले आफ्नो सुविधा थाइले प्रत्येक वर्ष अथवा दुई तीन वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू प्रयोगमा नआउने औषधिहरू आधारभूत स्वास्थ्य सेवासँग डुप्लिकेसन भएका औषधिहरू र सेवाहरू चाहिँ अहिले स्वास्थ्य बिमा बोर्डले हाम्रो सुविधा थैलीबाट हटाएको छ।
14: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्यो, सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
13: व्यक्तिको दोहोरो कार्डहरू होइन, कार्डको दुरुपयोगका विषयहरू होइन, केवाईसी अपडेट गर्नुपर्ने विषयहरू हामीले अधिकतम प्रयोग गरेर खास गरी यी गभर्नेन्स भने अथवा अनलाइन मार्फत चाहिँ यी कार्यहरूलाई कसरी ट्र्याकिङ गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण आधारमा हामीले अनलाइन नियन्त्रण लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरुपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसलाई अगाडि लग्न खोजेका छौँ। अर्को विषय खास गरी यो स्वास्थ्य बिमासँग आबद्ध भएका सेवा प्रदान स्वास्थ्य संस्था जसले सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डसँग सम्बन्धता गरेको हुन्छ उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बिमा सेवा प्रदान गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल उहाँहरूको क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हेरिरहेका छौँ। सुशासन सम्बन्धमा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
14: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, होइन, यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव के आग्रह गर्न चाहनुहुन्छ?
13: जस्तै स्वास्थ्य सेवा बाध होइन सक्दा सहजनालाई अलिकति मर्का परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ होइन। यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सर्वाह गरेर चाहिँ अगाडि बढाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका अवरुद्ध भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रवाह दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको औषधिहरू नपाएको सेवा प्रवाहमा असहजता भएको सन्दर्भमा बोर्डले निरन्तर छलफल गरेर अगाडि बढिरहेको छ र बिमितहरूलाई पनि यो सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामी आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा प्रदायकमा अनावश्यक प्रोत्साहन नदिन पनि हामी स्वास्थ्य बिमा बोर्डको तर्फबाट हामीले अनुरोध गरेका छौँ।
8: उहाँ स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेस मल्ल नेपाल दर्पणमा खबरको सिलसिला। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग शासक अन्तर्गत मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँच पास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट
16: स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
17: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
16: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
17: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस हो खुशीको कनेक्सन
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दाङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरी जल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मान्दै संघले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 र मध्यम अण्डा 535 रूपियाँ तोकेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ तोकिएको छ। एक हप्ता नपुग्दै पुनः बढ़ेको यो मूल्यको पछाडि उत्पादन घट्नु मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकोले बजारमा माग धान्न गाह्रो भए मूल्य बढ़ाउनु परेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
4: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्यूचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएका छन्।
3: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कोरल्ला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सान कार्यालयका अनुसार एक महिनामा कोरल्ला नाकाबाट आयात भएका विद्युतीय गाड़ी र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विद्रो चुडालले जानकारी दिनुभयो। गएको आर्थिक वर्ष कोरल्ला नाकाबाट 3000 वटा विद्युतीय गाड़ी आयात भएका थिए। गएको आर्थिक वर्षमा 6.92 अर्ब राजस्व संकलन भएको थियो। यो नाका विद्युतीय गाड़ी आयातको नयाँ मार्गको रूपमा विकसित भएको छ।
4: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माण मात्र सीमित नगरी हरित, खुल्ला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिश माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूको अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिश रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनको कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्।
4: विदेशकै अर्को खबरमा चीनको सेन्जेन मध्यवर्ती जनअदालतले घर जग्गा क्षेत्रको विशाल कम्पनी एभर ग्रान्डे समूहका संस्थापक जु जियाइनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले जु जियाइनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्दै उहाँको राजनैतिक अधिकार समेत आजीवन खोज्ने निर्णय गरेको हो। साथै एभर ग्रान्डे समूह र यसको अचल सम्पत्ति शाखालाई झण्डै 2 अर्ब 40 करोड़ अमेरिकी डलर जरिवाना गराएको छ। अदालतका अनुसार जु र उहाँको समूहले सन् 2016 21 कम्पनीको दायित्व लुकाएर वित्तीय धोकाखड़ी गर्नुका साथै वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरी समेत गरेका थिए। अत्यधिक ऋणका कारण संकटमा परेको एभर ग्रान्डे सन् 2021 ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। यसै प्रकरणमा अदालतले कम्पनीका अन्य 5 वरिष्ठ कार्यकारीहरूलाई पनि दोषी ठहर गर्दै 6-18 वर्षसम्मको जेल सजाय सुनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको

0: खेल हुनेछ। भदौ 14 गते सातो बाटो फुटबल क्लब ललितपुर र सहलहेस युवा क्लब सिराहा, भदौ 15 गते झापा 11 र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। सहलहेस युवा क्लब गएको वर्षको विजेता टोली हो। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16 र 17 गते तथा फाइनल खेल भदौ 19 गते सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 7,52,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस वर्ष प्रतियोगितामा क्वार्टर फाइनलका लागि 200, सेमी फाइनलका लागि 300 र फाइनलका लागि 500 रूपियाँ टिकट दर निर्धारण गरिएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
0: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 खर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकोले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वागलेको भनाई।
1: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन मार्फत गर्न सकिने। सहज सेवा प्रवासनले बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
0: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
1: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058079, संखुवा सभा 029420049, 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
7: लाउरेहरू
8: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
9: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
8: औ लु समस्याको समाधान भनेकै म हो
10: गरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छौ झुसेले
9: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
10: अब त्यहीँबाट जाने
8: लाखे सल्लाह देखेर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनु त
11: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812377742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. अब जानकारी को लागि सम्पर्क नम्बर 0295702008, 98421-25969, 98422-54496, 98413-96686 र 98426-77878। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
0: सैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
2: एक थोपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
2: रक्तदान जीवनदान।

0: 吃。啊嘿，
1: 所以你又把那他叫咋的咋做咋咋。

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम शङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क

0: इकाई माधी र जन सम्पर्क इकाई डिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित दस बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, सिसिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1 देखि 4, साल्पा सिलिछो गाउँपालिका 2 देखि 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी शोध केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 9852055089, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: लु समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जानु
1: लाखे सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु जचाउन जानु पर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिमी रोग टन्सिल बात हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुधनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार शुक्रबार बिहान 7:00 बेलुकी 7:00 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 9842345019।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने,
1: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: खुसीको खबर, खुसीको खबर, नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाडमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक

0: मेन पर्वबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
1: लुगोले हामी पनि त्यही मेन पर्वबाट जानुपर्छ।
2: अब त्यहीँबाट जानु
0: लाखै सल्लाह दिएको के पाक त बोलेको मेन पर्वबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98123742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
4: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जा न, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98421506000।
4: खराङ सम्पर्क सञ्जीव कटवाल 98165348।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400069720।

0: प्रधानमन्त्री शाह र उहाँको सचिवालयको एउटा कोठामा 7 घण्टा भन्दा बढ़ी समय राखेर पासपोर्ट छपाईको ठेक्कामा भ्रष्टाचार मुद्दा दायर गर्न दबाव दिएको समाचार सार्वजनिक भएको थियो। त्यसपछि राजधानी विभागका तत्कालीन महानिर्देशकलाई पक्राउ गरिएको थियो। असार 8 गते भ्रष्टाचार मुद्दा नै दायर गरियो, तर आज अख्तियार प्रमुख राई प्रधानमन्त्री कार्यालयको बारेमा बचेर जवाब दिनुभयो। बैठकमा सहभागी सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले भने अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर राख्नु गम्भीर विषय भएको बताउनु भएको छ। लामिछानेले संवैधानिक निकायलाई निकम्मा बनाउन नहुने बताउनुभयो।
1: र त्यसले तपाईँहरूको काम कहाँदैन, कुनै अवरोध सृजना भएको रहेछ भने अनुसन्धान अभियोजन जस्ता काममा अवरोध सृजना गर्नु भनेको पनि आफैमा एक किसिमको अपराध हो। त्यसको स्पष्ट आधार कारण र समस्या देखिएको छ भने म तपाईँलाई स्पष्टका साथ भन्न चाहन्छु कि यहाँहरूले आफ्नो ढङ्गले त्यसलाई कारवाहीको प्रक्रियामा अगाडि बढाउन सक्नुहुन्छ। त्यस्ता कोही मानिसहरू संलग्न रहेछन् र तपाईँहरूसँग त्यसका आधार कारण छन्, तपाईँहरू यहाँले जान्नुभएको छ। त्यसमा हाम्रो कुनै पनि किसिमको दबाव प्रभाव यहाँहरूलाई हुने छैन।
0: राष्ट्रपाकै सांसद डाक्टर अमरेश कुमार सिंहले अख्तियारलाई थप सुदृढ राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्ने र संवैधानिक निकायले पनि उसै गरी काम गर्नुपर्ने बताउनुभयो।
2: अख्तियारको काम कारवाहीमा मजेरी प्रश्न गर्दैन, किनकि हरि कथा हरि अनन्त हरि कथा अनन्त करप्सनको नाम र कथा अनन्त छ। म भन्दिनँ कि गीतिकर्षबाट माथि गयो, डिस्कभरीबाट गयो, अखबार गयो, र अहिले सबभन्दा बढी पहिला खेती पनि करप्सनको किताबहरू पढ्छु, अहिले पनि एउटा किताब लिएर आएको छु कि पहिला करप्सनको पैसा सबभन्दा ब्ल्याक मनी युज गर्ने रियल इस्टेटमा।
0: बैठकमा अख्तियार प्रमुख राईले पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीको निर्देशन अनुसार नीतिगत होइन व्यक्तिगत मुद्दा लगाएको बताउनुभयो।
3: एउटा चाहिँ पतञ्जलीको कुरा आएको हुनाले पतञ्जलीको विषयमा कुरो हामीले नीतिगत निर्णय भनेर मुद्दा लगाएको होइन, यसमा स्पष्ट हुनुपर्छ। हामीले व्यक्तिगत निर्णय भनेर लगाएको छौँ किनभने त्यहाँ भूमि सुधार मन्त्री तत्कालीन भूमि सुधार मन्त्रीले सम्मानीय प्रधानमन्त्रीज्यूको निर्देशन सम्बन्धी चाहिँ मैले जग्गामा जाने तपाईँको जनसिद्धि दिशामा जानको लागि प्रस्ताव पेश गरेको छु भनेको हुनाले हामीले नीतिगत होइन व्यक्तिगत डिसिजन लगाएको नै लगाएको हो। नीतिगत भन्ने हजुर
0: उहाँले मन्त्री परिषदबाट हुने नीतिगत निर्णयका सम्बन्धमा विद्यमान कानूनी अस्पष्टता हटाउनु पर्नेमा जोड़ समेत दिनुभयो। आयोग ऐनको दफा 4 रहेको प्रावधानका कारण मन्त्री परिषदका कतिपय निर्णयहरूमा आयोगले अनुसन्धान अघि बढ़ाउन नसकेको उल्लेख गर्नुभयो।
3: नीतिगत यो जगसम्म हामीले करेक्सन गर्दैनौ, नीतिगत यो मन्त्री परिषदको निर्णय चाहिँ समितिका निर्णयहरू हेर्न नसक्ने भन्ने जुन विषयवस्तु छ त्यो विषयवस्तुलाई के गर्ने भन्ने चाहिँ हामीलाई चाहिँ स्पष्ट निर्देशन हुँदैन। तबसम्म क्याबिनेटले गरेका डिसिजनमाथि हामीले चाहिँ मुद्दा मान्न सक्दैनौँ। त्यो हिसाबले चाहिँ मन्त्रीले चाहन्छ।
0: तर संसदीय समितिले दिएका निर्देशन मध्ये 80% मुद्दामा भने छानबिन गरेर अघि बढ़ाइएको बताउनुभयो।
4: सत्तारूढ़ राष्ट्रपतिका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका स्रोत साधन खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने बताउनुभयो। सांसद सुनारले आफूमाथि मानमर्दनको आरोप लागि अदालत गएर मुद्दा हाल्न चुनौती दिनुभयो। भ्रष्टाचारको प्रश्न उठ्दा भन भन बाह्य शैली भनेर नखुने भन्दै उहाँले समिति सभापतिलाई चित्त नबुझे आफूलाई निकाल्न समेत चुनौती दिनुभयो।
5: भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अब यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ, कसैको चाकडी कोही कसैलाई भन्नुपर्ने केही कसै गर्नुपर्ने छ भने सम्बन्धित मान्यजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक अधिकार सबैलाई छ।
4: समितिको यसअघिको बैठकमा सुनाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो। आजको बैठकमा सांसद सुनारले अर्को विषय समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था भएको आरोप पनि लगाउनु भएको छ। नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले गम्भीर प्रश्न उठाउनु भएको हो।
5: समाज कल्याण परिषदमा हजारौं संस्थाहरू दर्तामा छन् जसले गरीबका नाममा, दलितका नाममा, राउटेका नाममा, उपेक्षितका नाममा, उत्पीडितका नाममा, तल्लो वर्गका नाममा, शोषितको नाममा, पीड़ितको नाममा, वादीका नाममा, तल्लो वर्गको नाममा पैसा आउँछ। कति पैसा कहाँ लगानी भइरहेको छ? गरीबका नाममा, दलितका नाममा राजनीति गर्नेहरू चाहिँ दैनिक बजारमा घर ठडाउने, सुर्खेत बजारमा घर ठडाउने, छोराछोरी अमेरिका राख्ने, आफू काठमाडौँमा दलितको अभियन्ता बनेर, अगुवा बनेर एनजीओ चलाएर बस्ने, मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, त्यो पाइँदैन, त्यो गर्नु हुँदैन।
4: सांसद सुनाले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफल बारे पनि प्रश्न उठाउनुभयो। पोखरा र भैरहवा विमानस्थल लगायत परियोजनाको सञ्चालन अवस्था मूल्याङ्कन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढ़ाउन नहुने उहाँको भनाइ छ।
0: नेपाली कंग्रेसको संस्थापन इतर समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो। संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगंज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पनि सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नहुने इतर तर पार्टीले भने महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णय अनुसार पार्टीको वड़ा अधिवेशन भदौ 24 गते हुने भएको छ। कंग्रेसले असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
4: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौडा स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। वहाँ नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो। नयाँ सरकारमा 6 नवनियुक्त मन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख देवकोटाले राप्रपाका 3 सहित 6 नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङ बिना विभागीय मन्त्री नियुक्त भएका छन्। यसैगरी नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ। राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री गिरबहादुर तामाङ, स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 63 प्रदेशसभा सदस्यको समर्थन रहेको छ। उहाँलाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। तर एमाले समर्थन गरेको विषयमा राप्रपामा किचलो शुरू भएको छ। राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कार्यवाही गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिम्बेनले पत्रकार सम्मेलन गर्दै आज बसेको सचिवालय बैठकले थापालाई अनुशासनको कार्यवाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो। कार्यवाही स्वरूप थापालाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरिएको उहाँको भनाइ छ। बागमती प्रदेश सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता थापालाई कार्यवाही गरिएको हो। अध्यक्ष लिङ्गेनले एमाले चलखेल गरेर पार्टीभित्र समस्या खड़ा गरेको पनि आरोप लगाउनु भएको छ।
0: नेपाल परिवेशमा संसदीय समितिका निर्देशन लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: मार्बलका सिपी विशिष्ट प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपीभीसी प्रडक्टहरू लिड फ्री, युवी सेन्टर, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन दर्शन।

0: ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिका तर्फबाट यो निर्देशन दिनुभएको हो। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड दिनुभएको छ। नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बेहोरिरहेको घाटाका रूपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार गर्न सकिने र घरायसी उपभोक्तालाई राहत दिन सहज हुने उहाँको भनाइ छ। ग्यास सिलिण्डरको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न प्रत्येक सिलिण्डरको डिजिटल प्रोफाइल तयार पार्नुपर्ने प्रस्ताव अन्सारीले अघि सार्नुभयो। यसले सिलिण्डरको घुम्ती दर बढ़ाउने, बजारमा मौजदात व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। समिति सभापति अन्सारीले सिलिण्डरको उत्पत्ति भरिएको मिति र अन्तिम परीक्षणको स्पष्ट जानकारी ट्र्याकिङ प्रणाली मार्फत हुनुपर्ने बताउनुभयो।
3: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले भने बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न र एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको सो समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बढ़ी बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो। बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि उहाँले भन्नुभयो। यसका साथै बागमती नदीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग जोडेर हेरिटेज रिभर करिडोरका रूपमा विकास गर्न सभापति गजुरेलले निर्देशन दिनुभयो।
4: भारतको जेतपुर सिमरा उपमहानगरपालिका एकमा तीन वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाण्डुको माइतीघरमा प्रदर्शन भएको छ। विभिन्न प्ले कार्ड बोकेर माइतीघरमा प्रदर्शन गरिएको हो। बालिका हत्याको विरोधमा जेतपुर सिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले आज शोक सभा गरेर विद्यालय बन्द गरेका थिए। सिमरामा अहिले पनि प्रदर्शन जारी छ। प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै हिजोदेखिको आन्दोलनलाई आज पनि जारी राखेका हुन्। आन्दोलित स्थानीयले आज बिहानैदेखि उपमहानगरपालिकाभित्रका ग्रामीण सड़कहरूमा समेत टायर बालेर प्रदर्शन गरेका हुन्। यसअघि हिजो दिउँसोबाट बन्द रहेको वीरगंज पथलैया सड़क खण्डमा यातायात चल्न सकेको छैन। मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जेतपुर सिमरा दुई किशोरलाई पक्राउ गरिसकेको छ।
3: त्यस्तै माइतीघर मण्डलामै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक अधिकार सुनिश्चित गर्न माग गर्दै खबरदारी र्याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्था हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलामा जम्मा भएका सहभागी विभिन्न नाराबाजी सहित नयाँ बानेश्वर पुगेर खबरदारी सभामा परिणत भएका थिए।
4: शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने बारे शैक्षिक परामर्शदात्री संस्थाहरूले विद्यार्थीहरूलाई गलत जानकारी दिएर दुःख दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै गलत सूचना दिए कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। मन्त्रालयका अनुसार एनओसी शाखाबाट एनओसीको लागि आवेदन गर्ने प्रक्रियालाई पूर्णत अनलाइन तथा डिजिटल माध्यमबाट सरल र सहज बनाइएको छ। साथै एनओसी प्राप्त गर्ने प्रक्रियालाई पनि पूर्णत अनलाइन तथा डिजिटल माध्यमबाट बनाउन मन्त्रालय तथा एनओसी शाखा निरन्तर प्रयत्नशील रहेको जनाइएको छ। मन्त्रालयले सम्पूर्ण सेवाग्राही शैक्षिक परामर्श व्यवसायी तथा स्वरोकारवालाहरूलाई विभिन्न प्रक्रिया अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले कुनै पनि शैक्षिक परामर्श संस्थाले एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रम पार्ने वा अनावश्यक भौतिक रूपमा कार्यालय पठाउने जस्ता गैर कानूनी र भ्रामक तत्काल रोक्न सचेत गराएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। आज बसेको राज्य व्यवस्था समितिको बैठकमा आयोगका निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिद गर्दा 70 करोड़ कमिशनको मूलमुलाई भएको बारेमा विस्तृत अनुसन्धान जारी रहेको बताउनु भएको हो। उहाँले सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब 10 वटा निर्देशन मध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको बताउनुभयो। प्रेस खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री गोकुल बास्कोटा आरोपित हुनुहुन्छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्र बीच खरिद लागत र त्यसबाट आउने 70 करोड़ कमिशनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। यस्तै सचिव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित 2-3 वटा उजुरीहरूको पनि विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको बताउनुभयो।
4: नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यको कार्यकाल 3 वर्षमा सीमित गरिने भएको छ। अर्थ समितिको आजको बैठकमा गवर्नर र संचालकहरूको 5 वर्षको कार्यकाललाई 3 वर्षमा सीमित गर्न सहमति भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गवर्नरको कार्य सम्पादन सन्तोषजनक भएमा 2 वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्ण हरि बुढा थोकीले बताउनुभयो। विद्यमान ऐन अनुसार गवर्नर डेपुटी गवर्नर र संचालकको कार्यकाल 5 वर्षको हुने व्यवस्था छ। गवर्नरलाई एक पटकका लागि र संचालकलाई जतिसुकै पटकका लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्था छ। प्रस्तावित विधेयक पारित भएमा गवर्नर डेपुटी गवर्नर र संचालकको पदावधि 3 वर्षमा झर्नेछ भने पुनः नियुक्ति मिलेमा 5 वर्षको हुनेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन
0: जीवन में थोड़े कुरा हुन्छ जहां हामीलाई चोइस करने सुविधा हुन्छ hahakhabar.com जहां तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसार को समाचार समाचार में विविधता विचार में संतुलन hahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एकजना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले आज पक्राउ गरेको हो पक्राउ पर्नेमा राकेश कुमार रावल रहेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार उनी नेपाली एयरलाइन्स मार्फत विदेश जाने तयारीमा थिए सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ
3: कैलालीमा 2,00,000 घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् पक्राउ पर्नेमा गौरी गंगा नगरपालिका 4 को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम रहेका छन् उनलाई अख्तियारको महेन्द्रनगरबाट खटिएको टोलीले घुस रकम सहित रंगे हात पक्रेको हो अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए उनलाई नियन्त्रणमा लिएर थप सोधपूछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ
4: दुई दिनदेखि हराइरहेका एक बालक नवल परासी पूर्वको सामुदायिक वनमा सकुशल भेटिएका छन् गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ भदौ 2 गते बिहानदेखि बालक बेपत्ता थिए त्यसपछि बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैंडाकोट इलाका प्रहरी कार्यालय रजहल तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो खोज तलाशका क्रममा आज बिहान बालक सिवानलाई गैंडाकोट नगरपालिका 14 स्थित शंख देवी सामुदायिक वन अन्तर्गत वाहागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ सकुशल उद्धार गरिएका बालकले आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको छ
3: मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी भेडुवा र रिडी खरजाङ सड़क खण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्ति बापतको रकम प्राप्त गरेका छन् मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सड़क विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई 10,36,71,000 रूपियाँ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्यांकनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको ब्याङ्क खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी भेडुवा सड़क खण्डका 138 जना र रिडी खरज्याङ सड़क खण्डका 46 जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो
4: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ त्यससँगै परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629 बिन्दुमा कायम भएको छ आज कारोबार रकम पनि बढ़ेको छ हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 4.40 अर्ब रूपियाँको भएको छ आज 132 कम्पनीको शेयर मूल्य बढ़दा 132 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी सेनाले इरानलाई छलेर स्टेट अफ होर्मुजबाट हरेक दिन ठूलो परिणाममा तेल पैठारी गरिरहेको खुलेको छ पछिल्ला केही हप्तादेखि अमेरिकी सेनाले हरेक राति 15-20 वटा तेल बोकेका पानी जाँच ओमानको छेउँदै होर्मुजबाट पठाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब 20% तेल र ग्यास होर्मुज हुँदै पैठारी हुने गरेको थियो आफूमाथि आक्रमण भएपछि इरानले अहिले होर्मुज जलमार्ग बन्द गरेको छ तर केही हप्तादेखि अमेरिकी सेनाको सहयोगमा युद्ध शुरू हुनुअघि जति पैठारी हुन्थ्यो त्यसको झण्डै आधा परिणाम अथवा दैनिक करिब एक करोड़ ब्यारेल तेल हुर्मुजबाट पैठारी भइरहेको दावी गरिएको छ। अमेरिकी नेतृत्वको यो प्रयासले द्वन्द्वको असर कम गरिरहेको छ। तेल आपूर्तिमा आएको रोकावटले गर्दा कच्चा तेलको मूल्य ह्वात्तै बढ़ेको थियो। हुर्मुजबाट बाहिरिने तेलको परिणाम अझै युद्ध अघिको अवस्थामै पुगेको छैन, तर यसले विश्वव्यापी आपूर्तिमा स्पष्ट अन्तर ल्याएको छ। विश्व बजारमा आज कच्चा तेलको मूल्य बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिनुभएको थियो। उहाँको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य 2.4% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। 11 विश्व हापकिडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गरेको छ। अगस्त 22 तारीकमा हुने प्रतियोगितामा दुई खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 80-84 केजीमा दीपक छन्त्याल तथा महिला 48-52 केजीमा मेघमा गुरूङले प्रतिस्पर्धा गर्नेछन्। थाइल्याण्ड भएको गत संस्करणमा मेघमाले रजत जितेको नेपाल हापकिडो संघका अध्यक्ष कालीबहादुर घटी मगरले जनाएका छन्। हापकिडोको विश्व च्याम्पियनशीप 2 वर्षको अन्तरालमा हुने गरेको छ। खेलाड़ीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन साईले आज एक कार्यक्रमबीच विदाई गरेका थिए।
3: दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एबी डिभिलियर्सले विदेशमा टेस्ट क्रिकेट खेल्ने क्रममा भारतीय क्रिकेटर सचिन तेन्दुलकर भन्दा विराट कोहली उत्कृष्ट रहेको दावी गरेका छन्। उनले कोहलीले विदेशी भूमिमा भारतका उत्कृष्ट टेस्ट ब्याटरको रूपमा आफूलाई स्थापित गरेको दावी गरे। डिभिलियर्सका अनुसार तेन्दुलकरले उपमहाद्वीपका ब्याटरहरूले स्विंग र बाउन्सी पिचमा पनि सफलता पाउन सक्छन् भन्ने विश्वास दिलाएको, तर कोहलीले त्यस विश्वासलाई अझ माथिल्लो स्तरमा पुर्याउँदै नयाँ मानक स्थापित गरेको बताए। गल्लेमा हिजो भारतले श्रीलंकामाथि 165 रनको जित निकालेपछि डिभिलियर्सले आफ्नो युट्यूब च्यानल मार्फत यस्तो धारणा राखेका हुन्। उनको भनाएपछि समर्थकले पक्ष र विपक्षमा आफ्नो विचार राखेर आलोचना र समर्थन गरिरहेका छन्।
4: ताप्लेजुङको फुमलिङमा भदौ 12 गतेदेखि शुरू हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। आयोजक लाखेर जात्रा संचालन समितिले ताप्लेजुङको उत्तरी क्षेत्रमा स्याम्दो पोखरी सिङजे माताल र दिकी छिङलिङ गुम्बा पुगेर खेल तालिका सार्वजनिक गरेको हो। 8 टीम सहभागी हुने पहिलो खेलमा भदौ 12 गते समूह ए आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुने समितिका अध्यक्ष सागर माधवले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले 7,02,083 रूपियाँ तथा उपविजेताले 3,52,083 रूपियाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन्। सर्वोत्कृष्ट खेलाड़ीले बजाज कम्पनीको एक थान मोटरसाइकल पुरस्कार पाउँदैछन्। हरेक दिनका म्यान अफ द म्याच खेल्ने खेलाड़ीलाई 7,000 रूपियाँ मूल्य बराबरको अलैँची प्रदान गरिनेछ।

0: इरानलाई छलेर हुर्मुजबाटै अमेरिकाले तेल पैठारी गरिरहेको खुलासा, आर्थिक युद्ध सैन्य ट्रम्पको धम्कीपछि तेलको मूल्य बढ़्यो
1: र विश्व हापकिडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली दक्षिण कोरिया प्रस्थान। टेस्ट क्रिकेटमा सचिन भन्दा विराट कोहली उत्कृष्ट रहेको एबी डिभिलियर्सको दावी।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525 5194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
8: ल ल आमा, म तु गए तु आए,
7: होइन आजै आइपुग्छस् र।
8: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
9: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-441।
10: कहाँ हेर न, गर गनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइन।

0: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो? यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
1: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
2: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
1: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
3: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
4: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण।

0: दुर्घटनामा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेवमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जोनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बांगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
2: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो प्रणाली बुझ्ने संस्था हुनुहुँदैन। निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अथवा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुनु छ है भन्ने एउटा विश्वास गराउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
1: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने,
3: समिति
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यसले मुद्दा चलाएन? कोविडको बेला देश पनि मर्ने अवस्थामा छ, हाम्रो मान्छे मरेका मान्छे रोकिरहेको छ र सरकारले 19 घोडाला गरेर हजारौं रुपियाँको
1: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफूहरू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्गालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
3: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दात्री संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निर्सको आधारमा त्यो आउनुपर्छ,
1: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
3: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निर्सलाई पहिलो प्राथमिकतामा राखेर निर्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
1: यो दिशामा अगाडि बढ्नका लागि चुनौतीहरू के कस्ता छन्?
3: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो छैन।
1: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
3: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन् र कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरूलाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ। लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौ, ऋण भनौ, सहयोग भनौ, त्यो देशको लेखा प्रणालीमा पनि उसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कतिपय बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्गा। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा तारिकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यौं भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहने रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्यौँ भने 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौँ। यो भएको कारणले अब यति त्यही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
1: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला
5: त्यो सम्भावना धेरै देखिएको छ पनि सर, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौँ, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै एक डेढ हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्रेकिङ गरिहाल्नु पर्यो भने

0: थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्डरुक थिइन् जो दक्षिण युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोम्यान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल भदौ 5 गते शुक्रबार साउन शुक्ल नवमी सन् 2026 अगस्त 21 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राजनीतिक नियुक्तिमा सेनाका पूर्व पदाधिकारीलाई प्राथमिकता। सरकारमा एमाले र नेकपा झगडामा राप्रपा र जसपा। कांग्रेस अधिवेशन रोक्न इतरपक्षीय अदालत जाँदै ठूलो आयोजनाका न्यून प्रगति। अख्तियारमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको एउटै योजनाबाट 150 घर धुरीमा धारा शीर्षकको शुभ समाचार।
0: सल्यान कपुरकोट गाउँपालिका एकमा लिफ्ट प्रणालीको खानेपानी योजना सञ्चालन गरिएको छ। यो वर्षदेखि निर्माण शुरू भएपछि वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ। यो योजनाबाट 151 घरधुरीलाई खानेपानीको धारा पुर्याउने लक्ष्य लिइएको छ। कार्की गाउँ दहवन र गैरीबाङ क्षेत्रका घरधुरीलाई लक्षित गरी अघि बढ़ाइएको योजनाबाट वड़ा कार्यालय र विद्यालयमा समेत खानेपानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढ़ाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गुणसिंह घरती मगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो। अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढ़ेको उहाँले बताउनुभयो। वर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढ़ाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खानेपानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ। योजना गत आर्थिक वर्षदेखि नै शुरू भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढ़ेको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाश प्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्व

0: माथतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा तीनजनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री वीरेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। खत्री नेपाली सेनाका अवकाश प्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्षको नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायु सेवा निगमको संचालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार शाह, बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी संचालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: लामी छानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री वीरेन्द्र शाहको सचिवालयले अख्तियारका दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाही बारे भएको छलफल क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सक्नुहुन्छ। लामिछानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्बाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए न्यू खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ, हामी नियमभन्दा बाहिर जान्छ। लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: त्यस्तै हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हचुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंह दरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मात्रै मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ़ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले

0: विशेष अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौं थुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदहरूले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दवाब दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आफूहरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामगारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाई थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। हजुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै सातवटै प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बीउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा 3 जना मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: नेपाली कांग्रेसको इतर पक्षले पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले 15 महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति का लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। कांग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 6 पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया